0: सिद्धदेवी मन्दिरदेखि लिएर कुमाएको साहेब भन्छ त्यसलाई, त्यसका अतिरिक्त थुप्रै थुप्रै त्यस्ता किसिमका चाहिँ धार्मिक ऐतिहासिक स्थलहरू छन्। ती स्थलहरूलाई चाहिँ प्रोत्साहित उनीहरूलाई चाहिँ त्यसलाई चाहिँ प्रवर्धन गर्दै जानुपर्छ भन्नेमा मेरो प्रष्ट कन्फ्युज होइन प्रष्ट दृष्टिकोण छ, धारणा।
1: त्यसको लागि चाहिँ धारणा मात्रै भएन, तपाईँ त काम गर्ने ठाउँमा हुनुहुन्छ नि, म फलाना फलाना मन्त्रीलाई मन्त्रालयलाई भेट्छु, फलाना यति बजेट ल्याउँछु भनेर, त्यस्तो खालको कुरा सायद तपाईँको नागरिकले मतदाताले सुन्न चाहनुहुन्छ
0: होइन। अब भर्खर अब सदनमा पसेको छ महिना भएको छ होइन, सम्बन्ध विस्तार गर्ने काम होइन, एउटा चाहिँ डिप्लोमेटिक रूपबाट पार्टीका अब सरकारका चाहिँ पदाधिकारीहरूसँग भेट्ने क्रम, आपसी के भन्छ आत्मीयता बढ़ाउने कामहरू चलिरहेछ। अब हामी आउँदाखेरि हामी संसदमा छिर्दाखेरि चाहिँ नि बजेटको प्रारम्भिक चरण सकिसकेको थियो अहिलेको अवस्थामा, त्यसो भएको हुनाले नयाँ किसिमका प्रोजेक्टहरूलाई नयाँ किसिमका चाहिँ प्लानहरूलाई अगाडि राख्नको निम्ति अलिकति समस्या परेको अवस्था छ, र कतिपय कुराहरूमा चाहिँ अब सिकाइको अवस्था पनि पर्यो। मान्छे त
1: अहिले संसदमा त्यहाँ पुग्दाखेरि महसुस कस्तो भइरहेको छ? पार्टी त सरकारमा छैन,
0: पार्टी सरकारमा छैन,
1: अनि चिने जानेका मान्छेहरू मन्त्रीहरू होलान् तर बेग्लै कुरा हो त्यो, तर अब अहिले अधिकांश सांसद फेरि नयाँ र नयाँ राजनीतिक दलबाट हुँदाखेरि सबै सांसदसँग उस्तै खालको आत्मीयता, त्यो खालको हिमचिम हो कि अलि फरक र अनौठो अथवा अप्ठ्यारो महसुस हुँदो रहेछ?
0: सुरुमा चाहिँ अलिकति अनौठो महसुस भयो, एउटा संसद भनेर हामीले जे सम्झिरहेका थियौं, पहिले जे अनुभव गरिरहेका थियौं, त्यो परिस्थिति अनुभूति गर्न पाइएन।
1: त्यो भनेको कस्तो के चाहिँ भित्र पाइएन?
0: अब जो अब मेजोरिटी प्राप्त दल छ, त्यो मेजोरिटी प्राप्त दलका माननीय सांसदहरू चाहिँ सामान्यतया पोलिटिक्सबाट होइन, सामान्यतया सोसियल एक्टिभिटीहरूबाट, सामान्यतया जनजीविकासँग जोडिएर उकालो ओह्रालो गरेर दुःख गरेर आउनुभएको सांसदहरू कम हुनुहुन्छ कि, त्यसो भएको हुनाले एउटा संसदले संसदभित्र संसदको गरिमा जिम्मेवारीको विषयहरूमा उहाँहरूलाई ट्रेन हुनको निम्ति अलिकति टाइम लाग्छ नै, लाग्यो नै होइन। त्यो सन्दर्भमा आउँदाखेरि सुरुमा
1: भनेको अलिकति उमेर पुगेका अलि पाको पुस्ताका मान्छेहरू त्यहाँ भेटिन्छन् देखिन्छन् होला भन्ने तपाईँलाई थियो?
0: होइन, त्यसो होइन, अनुभवले खारिएका, संसदीय अभ्यासमा छिरिसकेका, जनताका दुःख बुझेका होइन चाहिँ सांसदहरू आउनुहुन्छ, त्यस पछाडि हाम्रो चाहिँ विचार मिल्छ, धारणा मिल्छ भन्ने किसिमको एउटा होप त हुन्छ नै।
1: छ महिनामा चाहिँ तपाईँले सोचे जस्तै हुन आँटेको छ?
0: अब होइन, अब सुरुमा यस्तो भयो, संसदमा अब एक किसिमले नयाँ किसिमको उभार, नयाँ किसिमको मेजोरिटी, नयाँ किसिमको पार्टी त्यहाँ आएपछि त्यो संसदलाई त्यही किसिमले युटिलाइज गर्ने, त्यही किसिमले उपयोग गर्ने किसिमको भएपछि संसदमा सुरुमा विद्रोह गर्ने म होइन, सुरुमा उहाँहरूको हरकत त्यतातिर अलि बढ़ी भएपछि र अन्य विपक्षी दलहरूलाई चाहिँ सांसदै होइनन् या यिनीहरू केही होइनन् भन्ने किसिमको जुन एउटा साइकोलोजी डेभलप भएको, मैले त्यतिखेर के हो भने हाम्रो नियमावलीको विषयमा, संसद नियमावलीको विषयमा, संचालन नियमावलीको विषयमा छलफल चलिरहेको थियो। मैले बुझेको कुरा के थियो भने संसद संचालन नियमा भनेको सबै नियमावली सबै संसदहरूको साझा कुरा हो, त्यो कुनै एउटा मेजोरिटी प्राप्तको लागि मात्रै होइन, कुनै अल्पमतलाई गर्नको लागि होइन, हो त्यो कुरालाई त सर्वसम्मत रूपमा टुङ्ग्याउनु पर्छ भन्ने मेरो रिडिङ थियो, स्कुलिङ त्यो खालको थियो र हो पनि त्यही। संसद सञ्चालन गर्ने भनेको त विपक्षी र सत्तापक्ष जति हुन्छ नि बराबर हो नि त, अब सत्तापक्षले त विपक्षीलाई चाहिँ दुश्मनको रूपमा हेर्ने, बाधाको रूपमा हेर्ने, तर विपक्ष त संसदमा त विपक्ष भनेको त सत्तापक्षको त साझेदार पो हो त होइन, साझेदार दुइटै प्यारालल्ली अगाडि बढ्छ संसदीय अभ्यासमा। त्यो कुरा फिल नगरेपछि मैले सबैभन्दा पहिले विद्रोह गरे, त्यो विद्रोह गरेको मिडियामा पनि यहाँहरूले देख्नुभयो होइन, विद्रोह गरेपछि अनि संसदको परिस्थिति चेन्ज भयो
1: तपाईँले गर्दा
0: विपक्ष, त्यो त स्वाभाविकै हो नि, सबभन्दा पहिले औंलो ठड्याएर विरोध पनि गर्दा रहेछ नै विपक्षीहरूले भन्ने सत्तापक्षलाई लाग्यो, र ए हाम्रा प्रतिपक्षका सांसदहरू यो टाइपका रहेछन् भन्ने किसिमको विपक्ष पार्टीका चाहिँ नि मान्यहरू होइन प्रतिनिधि सभा सदस्यहरूले पनि त्यो एक किसिमको मनोबल बढ्यो नि त।
1: अनि छ महिना पुग्दै गर्दाखेरि केही त्यसमा तपाईँले सोचे जस्तै अथवा संसद संसद जस्तो सांसद सांसद जस्तो हुने स्थितिमा पुग्यो कि अथवा त्यो अझै आकार लिइसकेका छैन?
0: आकार पूर्ण रूपमा लिइसकेको छैन, तर पनि त्यसको चाहिँ इम्प्रुभिङ छ नि,
1: सुधार हुँदै गयो,
0: इम्प्रुभिङ त्यो ग्राफ चाहिँ सुधारोन्मुख छ।
1: अनि संसद सबभन्दा धेरै भेट हुने गइराख्ने त संसद भयो, कहिलेकाहीँ फेरि संसदीय समितिमा पनि जानु पर्यो, कुरा उठाउनु पर्यो, त्यहाँको अवस्था चाहिँ कस्तो छ?
0: हो, संसदीय समिति र म चाहिँ अर्थ समितिमा छु, मेरो इन्ट्रेस्टको क्षेत्र हो होइन, इन्ट्रेस्टको क्षेत्र भएको हुनाले मैले अर्थ समितिलाई रोजेँ। अर्थ समिति चाहिँ संसदका सबै समितिहरू सक्रिय नै छन्, मध्येमा पनि झन् अझै एक्टिभ समितिको रूपमा रहेको छ र अन्य समितिहरू पनि अब संसदीय अभ्यासभित्र जे कुराहरू हुन्छन् त्यसमा चाहिँ ठिकै लाग्छ मलाई।
1: अर्थ समितिमा तपाईँको सक्रियता के छ? पूर्ण संसदको जस्तो अलिकति खरो पिरो खालको हो कि त्यहाँ चाहिँ गाह्रो हुन्छ?
0: त्यहाँ चाहिँ समिति चाहिँ के हो भने त्यहाँ पक्ष विपक्ष हुनु हुँदैन भन्ने हो, होइन? अब संसदमा चाहिँ पास गर्नको निम्ति पक्ष र प्रतिपक्षको अब गणित त चाहियो नै, होइन? लास्टमा आएर तर समितिहरूमा चाहिँ को पक्ष को प्रतिपक्ष नभनिकन त्यहाँको जिम्मेवारी फरक हो र संसदमा प्रस्तुत भएका विधेयकहरू, संसदमा प्रस्तुत भएका जुन विषयवस्तुहरू छन् नि, त्यो विषयवस्तुहरू चाहिँ हामीले साधारणतया पक्ष विपक्ष नभनिकनै सहमतिमा यो यसो गरौँ यसो गरौँ, अब आखिर कुरा त अब राम्रै आएका हुन्छन्, प्रतिपक्षी दलको सांसद भएको नाताले विरोधै गर्नुपर्छ भन्ने एउटा परम्परागत चिन्तनबाट पनि म ग्रसित छैन। त्यसकारणले
1: समग्र काँग्रेस छैन कि काँग्रेसको
0: छैन, होइन, समितिहरूको सन्दर्भमा चाहिँ अब पर चाहिँ अब विषयवस्तु हेरेर संसदमा चाहिँ विषयवस्तु कस्तो र सत्ता पक्षको रवैया कस्तो, त्यसको प्रतिवाद गर्नको निम्ति चाहिँ नि हामीलाई कसरी, किन हामी त 37 वर्ष लडाइँ गरेर सांसद हुन, हामी त हठात बाटामा उगर्दा गर्दै आएको त होइन नि त, हामी त जनजीविकासँग जोडिएर आएको हुनाले लु अब चाहिँ नि अब दुई तिहाई नजिकको बहुमत प्राप्त सत्ताधारी दलको सांसदहरू छन्, तर जनजीविका जनता राष्ट्र राष्ट्रियता होइन को सन्दर्भमा चाहिँ केही गलत भयो भने म एक्लै काफी छु जस्तो लाग्छ।
1: अनि अब संसदमा आउँदाखेरि तपाईँको 38 वर्ष बित्यो, होइन? कोसिस गर्दा गर्दै 38 वर्ष बित्यो, समग्र उमेरको हिसाबले त अझ त्योभन्दा बढी हुने होला जम्मा जम्मी राजनीतिमा तपाईँको सक्रियताको हिसाबले। र तपाईँले अघि
0: ओभरअल मेरो पोलिटिकल लाइफ हो,
1: तपाईँको अहिले उमेर त त्योभन्दा बढी भएको छ नि त,
0: त्यो 37 भन्दा त बढी नभएको होइन।
1: अनि तपाईँले अघि संकेत गर्नुभयो कि राष्ट्रिय स्वतन्त्र पार्टी जो अहिले झण्डी दुई तिहाईको स्थितिमा छ र उसले चाहेको गर्न सक्ने स्थिति छ संसदमा कानून निर्माणको बाटोमा, भलै खबरदारी गर्नको लागि तपाईँहरू हुनुहुन्छ, होइन? अनि अब तपाईँले जसरी 37 वर्ष राजनीतिक एउटा जीवन बित्यो र पढाइ पनि तपाईँले स्नातकोत्तर गर्नुभयो व्यवस्थापन र समाजशास्त्रमा, पढाइ लेखाइ गरेर लामो खारिएर जाँदाखेरिको त्यो दम्भ जस्तो आत्मविश्वास जस्तो हुँदो रहेछ कि तपाईँलाई अझै पनि मैले संसदबाट सांसदबाट सिकिराख्नु परिरहेको छ भन्ने लाग्छ?
0: नयाँ विषयवस्तुहरू आइरहन्छन्, त्यसैले अब मैले म पूर्ण छु भनेर कहिले
1: तपाईँले सिक्न खोजेको अथवा यो चाहिँ नयाँ रहेछ है फलाना व्यक्ति फलाना सांसद भन्ने लागेको नयाँ कुराहरू चाहिँ के हो?
0: नयाँ कुरा चाहिँ संसदमा नयाँ अनुहार देखियो, मैले त्यति नै ठाने, होइन? नयाँ अनुहार देखियो, नयाँ अनुहार देखेपछि नयाँ किसिमको चिन्तन पनि आउला, होइन? तर त्यो चिन्तन आएको जस्तो पनि मलाई फिल चाहिँ छैन र म उमेरको हिसाबले अब अलिकति माथि नै अहिलेको संसदको अवस्था हेर्दाखेरि त्यो भए हुनाले अब मैले अब त्यत्रो पढेँ, मैले प्राध्यापन पनि गरेँ 14 वर्ष युनिभर्सिटीमा, होइन, युनिभर्सिटीको कलेजमा भनेपछि मलाई त्यो गरेँ, यत्रो चाहिँ सोसल सर्भिस गरेँ, पोलिटिकल सर्भिस गरेँ, विभिन्न किसिमको चाहिँ नि आफूलाई समर्पित गरेँ नि, यो गरेँ ऊ गरेँ भन्दा पनि
1: आफूलाई अध्ययन र अनुसन्धानले के सजिलो बनाउँदो रहेछ सांसदहरूलाई?
0: होइन, त्यो त नीति जस्तै एउटा विषयवस्तु सरकारले ल्यायो सदनमा भने फ्याट त त्यो एकचोटि सर र हेरिसक्दाखेरि एउटा स्केच बन्छ, हाम्रो स्केच के हुनु पर्यो, जनता केन्द्रित हुनु पर्यो, जनताको निम्ति यसले यसो गर्छ यसले यसो गर्दैन भन्ने चाहिँ प्रष्ट एउटा चाहिँ नि धामी झाँक्रीहरूले जोखाना हेर्दा यो भयो भन्छन् नि त, ठ्याक्कै त्यस्तो चाहिँ आइहाल्छ, त्यति फरक चाहिँ हुँदो रहेछ।
1: अनि तपाईँले नयाँ अनुहार छ भन्नुभयो, तर पहिले पहिले सांसदहरूलाई मोबाइल बोकेर अथवा चलाउन अहिले पनि प्रतिबन्ध छ, त्यो नियमावलीमा पनि उल्लेख भएको कुरा हो, तर अहिले सांसदहरूले मन्तव्य दिइराख्दाखेरि चाहिँ मोबाइलमा मजासँग हेरेर दिइराखेको सुन्छौं, र अहिले एआईको पनि विकास हुँदै गयो, कतिपयले प्रयोग गरेको र उपयोग नभएर दुरुपयोग भयो अथवा अनर्थ लाग्यो भन्ने पनि आउँदा आइरहेको छ, तपाईँ यो प्रविधिमा कतिको रुचि र यसको उपयोग गरिराख्नु भएको
0: छ? प्रविधिमा अत्यन्तै म रुचि राख्दछु, मेरो एजमा रहेका समकालीन पार्टीका नेता अथवा सांसदहरूमा स्वाभाविक रूपमा म अलि बढी एक्टिभै छु, होइन, सोसल मिडियादेखि लिएर यो तपाईँले भन्नुभएको एआई लगायतको विषयवस्तुहरूमा मलाई अघि लिल्जीले भन्नुभएको त्यो मोबाइलको प्रयोग सदनमा भएको विषयले चाहिँ मलाई अलिकति पीड़ा छ भनौँ न, गरिदिए हुन्थ्यो
1: संसदमा मोबाइलबाट हेरेर नपढे हुन्थ्यो भन्यो कि,
0: पढ्न त मिल्यो होइन, त्यहाँनिर अब नोट म नोट यहीँ लिएर बसिरहेको छु, नोट छ नि त यहाँ त, नोटमा आफ्ना कुराहरू यहाँ राख्ने कुराहरू ल्यापटपहरू राख्ने विषयवस्तुहरू आफ्नो ठाउँमा रह्यो। तर अब बढीभन्दा बढी त्यो एआईले जे जेनेरेट गर्छ त्यो जेनेरेट गरेकै विषयवस्तुलाई प्रिन्ट आउट गरेर चाहिँ नगरिदिए भन्ने हुन्छ,
1: त्यसलाई पुष्टि गर्ने कुरा र त्यो साँच्ची हो कि होइन, फेरि कहिले कहीँ त एआईले धोका दिन्छ, लगेर अठेरोमै राखिदिन्छ होइन, त्यो कुरा चाहिँ ख्याल गर्नुपर्छ,
0: ख्याल गर्नु पर्यो र आफूलाई पनि थाहा हुनु पर्यो नि त त्यो विषयवस्तुमा। जुन विषयवस्तुमा थाहा छ एआईसँगै झगडा हुन्छ मेरो चाहिँ, एआईले दिएको मिल्दैन
1: होइन।
0: अब विषयवस्तुहरूमा जस्तै विशेष गरेर डेटा, डेटाको विषयवस्तुहरू तथ्याङ्कहरू चाहिँ लिनको निम्ति अलिकति सजिलो हुँदो रहेछ एक नम्बर, चाहिँ त्यसको हिस्टोरिकल ब्याकग्राउन्डहरू चाहिँ अब कहिले काहीँ चाहिन्छ नि, हो त्यो विषयवस्तुहरूको निम्ति चाहिँ मैले एआईलाई प्रयोग गर्ने गरेका छु। तर त्यो हेर्ने मात्र हो, त्यो हेर्ने र त्यहाँ एउटा थिम बुझ्ने र त्यहाँका डेटाहरूलाई चाहिँ हामीले साभार गर्नै पर्छ। र साभार गर्दा हामीले अनुसन्धानको क्षेत्रमा काम गर्दा के भन्छन् भने, अब हामीले अनुसन्धान रिपोर्टहरू बुझाउँदाखेरि त तल सन्दर्भ सूची त राख्नु पर्यो, त्यो फलना ठाउँको फलना रिपोर्ट अनुसार त भन्नु पर्यो। अब लिलजीसँग मैले केही नयाँ कुरा गरेँ भने मैले पाँच थर गएर लिलजीसँग कुरा गर्दा उहाँले यसो भन्नु नयाँ विषयवस्तु भन्दा चाहिँ अब त्यो स्रोत खुलाउनु पर्यो, स्रोत खुलाउनु पर्यो, त्यो स्रोत गलत पनि हुनसक्छ भनेपछि फलना स्रोत अनुसार मैले यसो भनेपछि म त फ्री भइगएँ त, फलना स्रोत चाहिँ गल्ती रहेछ भनेर भन्ने विश्लेषकहरूले पनि भन्छन् नि त। र नम्बर टू चाहिँ के छ भने, अहिले चाहिँ त्यहाँ संसद ठूलो मान्छे कोनि के आदि इत्यादि पढेको विद्वान भन्नेहरू भन्दा पनि तल जो रहनु भएको छ नि लेमेन, जो चाहिँ गाउँ बस्तीमा हुनुहुन्छ नि, जसले त्यो हाम्रो कुराहरू सुन, अहिले जस्तै हामी कुरा गर्दै गर्दा हामीभन्दा पचासौं गुणा राम्रो होइन क्यापेसिटी भएका इन्टेलेक्चुअलहरूले हाम्रो यो सुन्नुहुन्छ होइन, त्यसो भने उहाँहरूले पनि हामीले बोलेको कुराको सत्यता कति छ होइन, वा गफै मात्रै दिँदैछ कि, त्यो त थाहा भइहाल्छ। त्यस कारण त्यो कुरासँग चाहिँ जोगिनुपर्छ भन्छु म चाहिँ।
1: अनि संसद र संसदीय समिति अथवा सांसदले के कुरा सुधार गर्यो भने त्यो साँच्चीकै त्यो एउटा भनौँ न अनुकरणीय हुन्छ जस्तो लाग्छ।
0: साधारणतया त्यो चाहिँ मान्छेको क्यारेक्टरमा भर पर्छ होइन, अब त्यहाँको गरिमालाई बुझ्न सक्ने, त्यसलाई भित्रैबाट छुन सक्ने किसिमको फिल आउनु पर्यो र त्यसका निम्ति अभ्यासको आवश्यकता पर्दछ। अभ्यास त हुँदै जाँदाखेरि यो गरिमा कायम रहन्छ र एउटा संसद संसद जस्तो हुन्छ र संसदमा रहने पात्र सांसद सांसदको रूपमा रहन सकोस् भन्ने छ र हुन्छ होला भन्ने अपेक्षामा म एकदम पोजिटिभ, फेरि म चाहिँ एकदम सकारात्मक कुरा मात्रै मेरो दिमागमा आउने भएको हुनाले मैले सकारात्मक रूपबाट त्यो होप गर्छु।
1: कुराकानीको लागि, संवादको लागि धेरै धन्यवाद छ, समयको लागि
0: धेरै धेरै धन्यवाद लेलजी, अब यो अवसरको निम्ति मैले आभार व्यक्त गरे।
1: हस् धेरै धन्यवाद। यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा पाँच थरबाट निर्वाचित सांसद नरेन्द्र कुमार खेरुङसँग कुराकानी गर्यौं। विशेषतः संसद र सांसदको रूपमा, नेताको रूपमा, एउटा अभियान कर्मीको रूपमा, संस्कृति कर्मीको रूपमा अथवा साहित्य कर्मीको रूपमा उहाँले खेलिराख्नु भएको भूमिका, उहाँको रूचि र बनाइएका योजनाहरूको बारेमा उहाँसँग संवाद गर्यौं। अर्को संवाद श्रृंखला हेलो सांसदको श्रृंखलामा हामी अर्को व्यक्ति र विषयवस्तु लगायतका विभिन्न सामग्रीहरू लिएर उपस्थित हुनेछौं। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धितालाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: नेपाल ब्याङ्कले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
1: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
0: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
1: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर धितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
0: सरल प्रक्रिया, सुलभ ब्याज दर,
1: देशभर रहेका नेपाल ब्याङ्क लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
4: अहिले बिहानको ठिक 6 बज्यो।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: सहज बनाइने मौसम फेरिँदै जाँदा बालबालिका र वृद्ध वृद्धामा स्वास्थ्य जोखिम बढ्ने भन्दै सचेत रहन चिकित्सकको आग्रह.
2: यस वर्षको नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान. मध्य पूर्व युद्ध अन्त्यमा सघाउने राष्ट्रपति पुटिनको प्रस्ताव. चीन र युरोपेली संघ बीच सवारी साधन र दुर्लभ खनिजको व्यापार बारे सहमति.
1: र जापानमा सम्पन्न 20 औं एसियाली खेलकुदमा पदक प्राप्त गर्ने नेपाली खेलाड़ीलाई सरकारले सम्मान गर्ने. पारा एसियाड खेल्ने नेपाली टोलीको विदाई. 8 खेलका 19 खेलाड़ी प्रतिस्पर्धामा सगरमाथा क्षेत्रमा रग्बी खेल्दै विश्व कीर्तिमान बनाउने अभियान घोषणा.
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: साझा खबरको शुरूमा धादिङको गलौदीमा सड़क भाँसिएपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको प्रसंग.
2: पृथ्वी राजमार्गको धादिङ स्थित गलौदीमा सड़क भाँसिँदा सवारी आवागमन अवरूद्ध भएको छ. हिजो सड़क भाँसिएपछि बेलुकादेखि सम्पूर्ण यातायातका साधनहरू रोकिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले बताउनु भएको छ. सड़क भाँसिएसँगै त्यस क्षेत्रमा सयौं यात्रुहरू अल्पत्र परेका छन्. सड़कको बीच भागमा चिरा परेर भाँसिएपछि सवारी साधनहरू रोकिएको हो. त्यस्तै आज बिहानदेखि नै काठमाडौँ लगायत उपत्यका सहित देशभरमा पानी परेको छ. मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती गण्डकी तराई क्षेत्रमा लुम्बिनी कर्णाली सुदूरपश्चिम पहाड़ी र हिमाली भूभागका केही स्थानहरूमा पानी परिरहेको मौसम विभागले जनाएको हो. यस्ता पृथ्वी राजमार्ग अवरूद्ध भएसँगै हेटौड़ा काठमाडौँ सड़क खण्डमा आलोपालो प्रणाली लागू गरिएको छ. काठमाडौँ सड़क खण्डमा पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा सवारी आवागमनलाई व्यवस्थित गर्न नयाँ समय तालिका निर्धारण गरेको हो. प्रशासकीय अधिकारी सन्तोष सुविदीले मुगलिङ काठमाडौँ सड़क अवरूद्ध भएपछि वैकल्पिक मार्गमा बढ़न सवारी साधनहरू बढ़ने भन्दै चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिनुभएको छ. हेटौडाबाट काठमाडौँतर्फ जाने सवारी साधनलाई भोलि बिहान साधनलाई आजदेखि 5 बजेदेखि 3 बजेसम्म र बिहान 2 बजेदेखि 5 बजेसम्म र दिउँसो 3 बजेदेखि 6 बजेसम्म सञ्चालन गर्ने गरी आलोपालो प्रणाली शुरू गरिएको छ. त्यस्तै भोलि बिहान 4 बजेदेखि 10 बजेसम्म सवारी सञ्चालन हुनेछन्. त्यस्तै काठमाडौँ हेटौडातर्फ आउने सवारी साधनलाई भने साँझ 6:30 बजेदेखि राति 11 बजेसम्म सञ्चालन गर्न दिइनेछ. असोज 24 गते बिहान 9 बजेदेखि दिउँसो 12 बजेसम्म र राति 10 बजेदेखि असोज 25 गते बिहान 1 बजेसम्म सवारी सञ्चालनको समय निर्धारण गरिएको प्रशासनले जनाएको छ. त्यस्तै दिउँसो 2 देखि साँझ 7 बजेसम्म पनि काठमाडौँबाट हेटौडातर्फ सवारी साधन सञ्चालन गर्न पाइने प्रशासकीय अधिकृत सुविधाले बताउनु भएको छ. त्रिभुवन राजपथमा 11 मिटर लम्बाईसम्मका यात्रु वाहक सवारी साधनलाई मात्रै सञ्चालन अनुमति दिएको छ. त्यस्तै 10 चक्का भन्दा बढ़ी भएका तथा 15 टन भन्दा बढ़ी भार बोकेका मालवाहक सवारी साधनलाई भने उक्त सड़क खण्ड प्रयोग गर्न पूर्ण रूपमा रोक लगाइएको छ. मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले मुक्लिन काठमाडौँ सड़क अवरूद्ध भएपछि वैकल्पिक मार्गमा सवारी चाप बढ़ने भएकाले आवागमन व्यवस्थापनका लागि तत्काल निर्णय गरिने समेत बताउनु भएको छ. यस्तै कान्ति लोकपथमा दिउँसो दोहोरो सवारी सञ्चालन भइरहेको छ भने सिस्नेरी हुँदै काठमाडौँ जाने मार्गमा सानो सवारी साधनका लागि आलोपालो समय लागू गरिएको छैन. जिल्ला प्रशासन कार्यालयले लागू यात्रु तथा सवारी चालकलाई निर्धारित समय तालिका पालना गर्न समेत आग्रह गरिएको छ. त्यस्तै ट्राफिक प्रहरी र प्रहरीलाई जानकारी गराएर मात्रै यात्रा गर्न प्रहरले आग्रह गरेको छ. ट्राफिक प्रहरले 103 र नेपाल प्रहरले 100 नम्बरमा फोन गरेर र बाटोको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको हो.
1: सरकारले 2 जलविद्युत आयोजनाका लागि 21 अर्ब भन्दा बढ़ी लगानी स्वीकृत गरेको छ. प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको लगानी बोर्डको 68 औं बैठकले 2 जलाशयुक्त जलविद्युत परियोजनामा 21 अर्ब 17 करोड़ रूपियाँ लगानी स्वीकृत गर्ने निर्णय गरेको हो। बैठकले 10,75,97,000 रूपियाँ लागतको नारखोला अर्ध जलाशयुक्त जलविद्युत परियोजना र 10,42,33,00,000 रूपियाँ लागतको सानो भेरी अर्ध जलाशयुक्त परियोजनालाई स्वीकृत गरेको हो। यसैबीच सरकारले चाडपर्वको बेलामा नागरिकले अत्यावश्यक सामग्री अभाव हुन नदिने गरी गृह कार्य थालेको छ। त्यसका लागि सरकारले संघ प्रदेश र स्थानीय तहका सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्दै नियमित तथा आकस्मिक बजार अनुगमनलाई तीव्रता दिने भएको छ। चाडपर्व र विपद पश्चातको अवस्थामा आपूर्ति श्रृंखलामा पर्न सक्ने सम्भावित दबावलाई दृष्टिगत गरी अत्यावश्यक खाद्य वस्तु, खाना पकाउने ग्यास, इन्धन, औषधि तथा दैनिक उपभोग्य वस्तुको नियमित र सहज आपूर्ति सुनिश्चित गर्न नियमित तथा आकस्मिक बजार अनुगमनलाई थप तीव्रता दिने सरकारले तयारी गरेको छ।
2: अब राजनैतिक प्रसंग। नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ। काठमाडौँमा भएको कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आगामी 4 वर्षीय कार्यकालका लागि भएको निर्वाचनमा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै थापा सभापति बन्नुभएको हो। बिहानै मात्रै मत परिणाम सार्वजनिक गरिएको हो। निर्वाचन समितिको नतिजा अनुसार कुल 7,317 मतदाता रहेकोमा 7,039 मत खसेको थियो भने 54 मत बदर भएको थियो। खसेको कुल मतमध्ये नवनिर्वाचित सभापति थापाले 6,584 मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले भने 375 मत प्राप्त गर्नुभएको थियो। थापाले खड्गीभन्दा 6,209 मत प्राप्त गर्दै भारी मतान्तरले विजयी हुनुभएको छ। यसअघि गत पुसमा तत्कालीन केन्द्रीय कार्य समितिको असहमतिका बीचमा विशेष महाधिवेशन गरी थापाको नेतृत्वमा कार्य समिति चयन भएको थियो। त्यही कार्य समितिले 15 महाधिवेशन गरेको हो। आज अन्य पदाधिकारीहरूको मतगणना पनि शुरू हुने निर्वाचन समितिले जनाएको छ। यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाले कार्तिक 7 गतेदेखि 2 महिने राष्ट्रिय जागरण अभियान संचालन गर्ने भएको छ। पार्टी कार्यालय पेरिस डाँडामा हिजो बसेको नेकपा केन्द्रीय संयोजक समितिको बैठकले कार्तिक 7 गतेदेखि मंगिर 25 गतेसम्म राष्ट्रिय जागरण अभियान संचालन गर्ने निर्णय गरेको हो। महाधिवेशनको तयारी, स्थानीय तह प्रदेश निर्वाचनको तयारी र सरकारका जन विरोधी तथा अराजक क्रियाकलाप विरूद्ध आन्दोलनको तयारीका लागि पनि राष्ट्रिय जागरण अभियान संचालन गर्ने कार्यविधि तयार गरिएको नेकपाका प्रवक्ता प्रकाश ज्वालाले बताउनुभयो।
4: 2 महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। यो अभियानको नाम चाहिँ हामीले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्नेछौ। यो राष्ट्रिय जागरण अभियान भनेको चाहिँ कार्तिक 7 गते एउटा वृहत पत्रकार सम्मेलन गरेर हामीले यो अभियानको उद्घाटन गर्नेछौ र मंगिर 25 गतेसम्म यो अभियान सञ्चालन हुने। यसरी यो चाहिँ राष्ट्रिय जागरण अभियान को चाहिँ कार्यविधि आजको बैठकले पारित गरेको छ।
1: यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्णयमाथि पुनः प्रश्न उठ्न थालेको छ। मनोनयनमा योग्यता, अनुभव र योगदानको मापदण्ड पालना नभएको भन्दै नेताहरूले असन्तुष्टि जनाएका हुन्। हिजो बसेको स्थायी समिति बैठकमा चर्को बहस भएको छ। नेताहरूले मनोनयनको श्रृंखलामा लगाम लगाउन मापदण्ड तय गर्नुपर्ने माग गरेपछि बैठकको एजेण्डा भन्दा मनोनयनकै विषयमा छलफल केन्द्रित भएको हो। परामर्श र गृह कार्य बिना नै अध्यक्ष ओलीको प्रस्तावमा पार्टी बैठकहरूबाट मनोनयनको श्रृंखला अगाडि बढ़ेको भन्दै नेताहरूले सन्तुष्टि जनाएका हुन्। बैठकमा स्थायी समिति र पोलिट ब्यूरो गठन बारेमा बाँकी केन्द्रीय सदस्यहरूको मनोनयन, केन्द्रीय सल्लाहकार परिषद गठन र कार्य विभाजन लगायतका विषयका एजेण्डा छन्। तर एजेण्डामा प्रवेश गर्नु अघि नै स्थायी समितिका नेताहरूको मापदण्ड बनाएर प्रस्ताव अगाडि बढ़ाउनुपर्ने धारणा आएको हो। उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङ, गोकर्ण विष्ट, रघुवन्त, महासचिव शंकर पोखरेल र उपमहासचिव योगेश भट्टराई सहितका नेताहरूले लगातार यही धारणा राखेपछि बैठक एजेण्डा केन्द्रित छलफलमा प्रवेश गर्न सकेन। आज दिउँसो 1 बजे पुनः बैठक बस्ने भएको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा मौसम फेरिदा बालबालिका र वृद्ध वृद्धामा देखिने स्वास्थ्य जोखिम
5: हामीले सिधै इमर्जेन्सीबाट आइसीयूमा लानुपर्ने हुन्छ। किन उहाँले चाहिँ आफू असहज महसुस गर्दा गर्दै पनि घरमा बस्दिनुभयो धेरै दिन, त्यसले गर्दाखेरि निमोनिया फैलियो। निमोनिया फोक्सोमा फैलिसकेपछि उहाँको अक्सिजन लेभल मेन्टेन हुँदैन।
1: एआईजी दाहाललाई सेवाबाट हटाइयो। युवालाई नव प्रवर्धनमा जोड्ने वातावरण बनाउने लगायतका खबर कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
7: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
6: ओहो, तिमी त घरको खाने भएछौ नि।
8: के को सरसल्लाह हो दुईजनाको?
7: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
8: सही भन्यौ शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
6: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
8: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
9: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
10: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
11: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
12: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
10: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
12: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर।
2: आजको कान्तिपुरको पहिलो पृष्ठमा न्यायाधीशदेखि थुनुवासम्म नेक्सस मिलाउँथे इमन सापकोटा शीर्षकको खबर गौरव पोखरेलले लेख्नु भएको छ। पूर्व न्यायाधीश चुलेन्द्र शमशेर जबराको मोबाइल जाँचबाट खुलेको इनम सापकोटाको सम्पर्क सञ्जालमा सुरक्षा अधिकारी, राजनैतिक व्यक्ति र थुनामा रहेका व्यापारीसम्म संवेदनशील सूचना चुहावट र न्यायिक सेटिङको आशंकामा अनुसन्धान चल्दै शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै चाडपर्वसँगै बढ़्यो महँगी फितलो सरकारी नियमन शीर्षकमा सुदिल पोखरेलले लेख्नु भएको खबर भित्रपृष्ठमा प्रकाशित छ। चाडपर्व नजिकैसँगै खाद्यान्न तथा तरकारीको मूल्य बढ़ेको छ। सरकारले बजार अनुगमनलाई तीव्रता दिए पनि आपूर्ति सहज बनाउन नसक्दा चाडपर्वको मुखमा बजार भाव बढ़ेको व्यवसायी तथा उपभोक्ताले बताउँदै आएका छन्। यस्तै भित्रपृष्ठमा ठेक्कापट्टाको ई भिटिङ रोकिएपछि हार्ड कपी बुझाउने व्यवस्था मौलायो मिलेमत्तो शीर्षकको खबर पनि प्रकाशित छ। यो खबरलाई घनश्याम गौतम, सन्तोष महतारा, महेश केसी र विमल खतिवड़ाले लेख्नु भएको छ। त्यसै गरी नयाँ पत्रिकाको भित्रपृष्ठमा दशैं अघि उखु किसानले 1.5 अर्ब तरकारी सरकारी अनुदान पाउने शीर्षकको खबर पनि प्रकाशित छ। गत आर्थिक वर्षमा उखु क्रसिङ गरेका किसानले मिलबाट प्रति क्विन्टल 620 रूपियाँका दरले पैसा बुझाइसके। सरकारी अनुदान बापतको प्रति क्विन्टल 70 रूपियाँ किसानको निकासाको तयारीमा छ। त्यस्तै नगदे बालीमा सूचीकृत भए पनि उखु किसानले लागत अनुसार मूल्य नपाएको गुनासो गर्दै आएपछि उत्पादन घट्ने अनुमान गरिएको छ, जसकारण उत्पादनमा ह्रास आइरहेको कृषि मन्त्रालयको तथ्याङ्कमा छ। मन्त्रालयले प्रकाशित गरेको 3 वर्ष यताको तथ्याङ्क हेर्दा आर्थिक वर्ष 2079-80 3,30,000 टन उखु उत्पादन भएको थियो, त्यसपछि 2 वर्ष भने उत्पादनमा गिरावट आएको छ। आर्थिक वर्ष 2080-81 27,60,000 टन र आर्थिक वर्ष 2081-82 26,94,000 टन उखु उत्पादन भएको थियो। गत आर्थिक वर्ष 2082-83 पनि देशभर करिब 27,00,000 टन उखु उत्पादन भएको मन्त्रालयले जनाएको छ। त्यस्तै दशैंको मुखमा फेरि राजमार्ग अवरूद्ध शीर्षकको खबर छ। त्यस्तै मलेसियामा श्रमिकको न्यूनतम तलब वृद्धि शीर्षकको अर्को खबर छ भने भोलिबाट उपत्यकामा 6 स्थानमा ग्यास सिलिण्डर साटिने शीर्षकको अर्को खबर छ। भोलि आइतबारबाट काठमाडौँ उपत्यकाका विभिन्न 6 स्थानमा एकीकृत बिक्री केन्द्र मार्फत जुनसुकै कम्पनीको खाली सिलिण्डर लगेर ग्यास पाइने भएको छ। दशैं अगाडि ग्यास आपूर्ति सहज गर्न सरकार र उद्योगीले उपभोक्तासँग भएका खाली सिलिण्डर साट्ने व्यवस्था मिलाएका हुन्। त्यस्तै विपद बीच विदेशी पर्यटक आगमनमा सुधार शीर्षकको खबर पनि नयाँ पत्रिकाको भित्री पृष्ठमा प्रकाशित छ।
1: यसैबीच अन्नपूर्ण दैनिकको पहिलो पृष्ठमा एआईजी दाहाल सेवाबाट बर्खास्त, सुरक्षा विज्ञ भन्छन् कमजोरी के हो सरकारले स्पष्ट पार्नु पर्यो शीर्षकमा खबर लेखिएको छ। सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक वंशीधर दाहाललाई सरकारले सेवाबाट बर्खास्त गरेको छ। पदीय आचरण विपरीत कार्य गरेको र अनुशासनहीनता प्रदर्शन गरेको अभियोगमा गृह मन्त्रालयले उहाँलाई सेवाबाट हटाएको हो। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले एआईजी दाहाललाई आचरण सम्बन्धी नियमहरू पटक पटक उल्लंघन गरेको, अनुशासनहीन काम गरेको र नेपाल सरकार एवं आफू कार्यरत संगठनको मान प्रतिष्ठा र छविमा आँच पुर्याएको कसुरमा बर्खास्त गरिएको स्पष्ट पारिएको छ। यसैबीच गोर्खापत्र दैनिकमा पहिलो पृष्ठमा युवालाई नवप्रवर्तनमा जोड्ने वातावरण बन्नेछ सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बताउनु भएको छ भने विश्व बैंकसँग सम्झौता गर्न स्वीकृत एसियाली खेलकुदका विजेतालाई पुरस्कार गरिने लगायतका खबरहरू पनि लेखिएका छन्। सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेकको लागि एउटा कोष अर्थात फण्डको म्यानेजमेन्ट गर्ने विषयमा पनि हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको प्रसंग उल्लेख गरिएको छ। त्यसै गरी नागरिक दैनिकको पहिलो पृष्ठमा रमेश धमला लेख्नुहुन्छ, सुन तस्करीमा चिनिया नयाँ समूह 21 किलो 750 ग्राम सुनसहित 3 जना बडानेली कण्ठबाट पक्राउ गरिएको प्रसंग उल्लेख गरिएको छ। त्यसै गरी दरखास्त दशैंको मुखमा उपभोक्तालाई 50% मूल्य वृद्धि हुन सक्ने मधुजङ पाण्डेले नागरिक दैनिककै पहिलो पृष्ठमा खबर लेख्नु भएको छ भने दोलखाका चौतारीहरू मासिए शीर्षकमा गोर्खापत्र दैनिकको भित्री पृष्ठमा खबर लेखिएको छ। कुनै दिन उकाली ओह्राली गर्दा आराम गर्ने र शीतल हावा लिने चौतारी मासिँदै गएकोले दोलखाका नागरिकहरू चिन्तित भएका छन्। विकास विस्तारसँगै चौतारी तथा आफ्ना पूर्वाधार र सांस्कृतिक सम्पदाहरू विनाश भइरहेका छन्। सड़क पहिरो ल्याउने खालका भएका छन्, यसले गर्दाखेरि विकास निर्माणमा ध्यान दिनुपर्ने उनीहरूले बताएका छन्। त्यस्तै गरी बेत्रावतीमा बेलीब्रिज जडान कार्य अन्तिम चरणमा पुगेको प्रसंग गोर्खापत्र दैनिकको भित्री पृष्ठमा लेखिएको छ भने 15 महिनापछि आयोजना निर्माण सुचारू, यो खबर पनि दोलखाको रोलवाङ खोला जलविद्युत आयोजनाको रहेको छ र नगरकोट क्षेत्रमा जग्गाको रेखाङ्कनको प्रसंग पनि गोर्खापत्र दैनिकले उठाएको छ। पर्यटकीय क्षेत्र नगरकोट तथा आसपासका क्षेत्रमा अनियन्त्रित भौतिक संरचना निर्माण भइरहेका छन्, त्यसलाई नियन्त्रण गर्नको लागि मापदण्ड अनुसार रेखाङ्कन गरिँदैछ।
2: साझा खबरमा अब विदेशका खबर। सन् 2026 नोबेल शान्ति पुरस्कार अन्तर्राष्ट्रिय कानून र शान्ति प्रवर्धनमा योगदान पुर्याएको भन्दै नबी पिल्लेलाई प्रदान गरिएको छ। अन्तर्राष्ट्रिय कानूनको रक्षा तथा शान्ति स्थापनाका लागि गरेको प्रयासको कदर गर्दै पिल्लेलाई यस वर्षको पुरस्कार प्रदान गरिएको हो। दक्षिण अफ्रिकी मुलुकी पिल्लेले मानव अधिकार र अन्तर्राष्ट्रिय न्यायका क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तित्वको रूपमा काम गर्दै आउनु भएको थियो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मध्यपूर्व युद्ध अन्त्यका लागि सहयोग गर्न तयार रहेको बताउनु भएको छ। उहाँले क्षेत्रीय शिखर सम्मेलन अघि इरानी राष्ट्रपतिसँगको भेटमा यस्तो प्रस्ताव गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पुटिनले अमेरिका र इजरायलले फेब्रुअरी 28 आक्रमण शुरू गरे यता इरानले युद्ध अन्त्यका लागि वास्तविक प्रयास गरिरहेको समेत बताउनु भएको थियो। र चीन र युरोपेली संघबीच भएको व्यापार वार्तामा हाइब्रिड सवारी साधनबारे समझदारी बनेको छ। दुवै बीच वाणिज्य प्रमुखले वार्ता टुंग्याउँदै संवादलाई बलियो बनाउने सहमति जनाएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। युरोपेली संघका प्रतिनिधि र चीनका प्रतिनिधिहरू बीच हाइब्रिड कारको कम्पनी मूल्य प्रतिबद्धता सम्बन्धी प्रक्रिया पालना गर्ने सहमति भएको समेत विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
1: साझा खबरमा अब खेल खबर। सरकारले जापानमा भएको विश्व एसियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाड़ीलाई नगद सम्मान गर्ने भएको छ। खेलकुदका महिला कबड्डी र कराते खेलका खेलाड़ीले काँस्य जितेका थिए, त्यस्तै प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने सरकारले निर्णय गरेको हो। त्यसै गरी जापानमा हुने पाँचौं एसियाली पारा खेलकुदमा
2: हाइब्रिड कारको कम्पनी मूल्य प्रतिबद्धता सम्बन्धी प्रक्रिया पालना गर्ने सहमति भएको समेत विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।

0: शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव राम चरित्र मेहता र राखेपका सदस्य मोनीलाले विदाई गर्नुभएको हो र नेपालमा रग्बीको विकास र खेल प्रवर्धन गर्ने उद्देश्य सहित एभरेस्ट रग्बी लेगेसी अभियान घोषणा गरिएको छ। हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट अन्तर्गत प्ले रग्बी नेपालले यो खेलको आयोजना गर्ने भएको हो।
1: मौसम फेरिँदै गर्दा विभिन्न रोगको जोखिम बढ़न सक्ने भएकाले सचेत रहन चिकित्सकको आग्रह। कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: प्यासको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, Wi-Fi 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन Wi-Fi 6 प्रविधि भएको Wi-Fi 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: सीआईएनको साझा खबर अब नेपाली पात्रोमा पनि।
6: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिथि तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
5: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि।
6: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब मौसम फेरबदलमा सम्भावित रोगको जोखिमको कुरा। मौसम फेरिँदै गर्दा विभिन्न संक्रामक रोगको जोखिम बढ़न थालेको छ। पानी परेसँगै चिसो बढ़दै जाँदा बालबालिका र वृद्धवृद्धा थप प्रभावित हुने चिकित्सकको भनाइ छ। मौसम फेरिने क्रममा बढ़ने स्वास्थ्य जोखिमबाट कसरी बस्ने, हामीले कन्सल्टेन्ट फिजिसियन डाक्टर रोशन झासँग कुराकानी गरेका छौं।
8: खासै साधारण रुगाको के हुन्छ, भर्ना गर्नुपर्ने केही आवश्यकता हुँदैन, तर पेनिक भइसक्या हुन्छ उसले घर परिवार या कतै बाहिर कसैले तर्साइदिया हुन्छ, ए तिमीलाई निमोनिया भयो, अब बाँच्दैन निमोनिया भएपछि, ऊ पेनिक भएर आउँछ। हामीले होइन हजुर यो अस्ति खानुहोस् ठिक हुन्छ भने, नै डक्टर मलाई त एकदमै गाह्रो भयो, मलाई त भर्ना गरिदिनुहोस्। सो हामीले दुइटै पाटोलाई हेर्नुपर्छ। हामी चाहिँ केही रगतका परीक्षण गर्छौँ, एक्सरे गरेर हेर्छौँ, हामी हाम्रो आफ्नो स्किलले चाहिँ छाती सुन्छौँ, उहाँको अवस्थाहरू हेर्छौँ, प्रेसर, सुगर, टेम्परेचर यिनीहरू हेर्छौँ, उहाँले कुनै दीर्घ रोगहरू छ कि छैन पहिला ती अवस्थाको बारेमा जानकारी लिन्छौँ, उहाँले खाइरहेको अस्थिहरू के छ त त्यसको बारेमा जानकारी लिन्छौँ, अनि त्यो अनुसार बल्ल हामीले एउटा चाहिँ निचोडमा पुग्छौँ, ओके उहाँलाई अब सम्भावित खतराहरू के हुन सक्छ त, कि हामीले औषधि दिएर घरमा पठाउन मिल्छ या हामीले भर्ना गर्ने र। अब यसमा हामीले के बुझ्नुपर्छ भने बाल बालिकाको क्लिनिकल एक्सपोजर रोगसँग कम भए हुन्छ, ब्याक्टेरिया भाइरससँग। सो बच्चाहरूको इम्युन सिस्टम त्यति चाहिँ बनिसक्या हुँदैन, त्यसले गर्दाखेरि बच्चाहरूलाई चाँडै रुगाखोकी लागिरहन्छ, पखाला लागिरहन्छ। सो हामीले जहिले पनि प्यारेन्ट्सलाई काउन्सिलिङ गर्छौँ, ए नानी बाबुलाई एकछिन रुगाखोकी लाग्दैमा नआत्तिनुहोस् है, पखाला लाग्दैमा नआत्तिनुहोस्। किन? किनभने बाबुको इम्युन सिस्टम एक्टिभेट भइरहेछ, उसलाई जति बढी एक्सपोजर भइरहेछ उसको आफ्नै रोगसँग लड्ने क्षमताले एन्टिबडी बनाइरहेछ, त्यही भएर यसमा आत्तिनु हुँदैन। तर यो कुरा मैले भन्दै गर्दाखेरि फेरि चाहिँ अब रुगाखोकी लागेर निमोनियाको संक्रमण देखिसक्यो अनि घरमै राख्ने पनि हुँदैन। सो यसलाई पनि हामीले दुईटा पाटोबाट हेर्नुपर्छ कि बच्चाहरूमा रोगहरू लाग्ने सम्भावना किन बढी हुन्छ भने बच्चाहरूको इम्युन सिस्टम एक्टिभ नभएको हुनाले।

0: र त्यो एउटा चाहिँ एक्टिभ हुने जुन फेज हुन्छ त्यसमा हुन्छ, त्यसले गर्दा बच्चाहरूमा अलिक बढी रुघा खोकी लाग्छ, तर वृद्ध वृद्धा भन्दा अलिकति जोखिम कम हुने रहेछ। बच्चाहरूले धेरै जसो रुघा खोकी पखाला ज्वरो यिनीहरूलाई आफैले जित्दो रहेछ, तर समय लाग्छ, त्यो समयमा पेनिक हुनु भएन। हामी डाक्टरहरूले पनि पेनिक भएर कहिले काहीँ के गरिदिन्छ भने साधारण रुघा खोकी पखालालाई पनि एन्टिबायोटिक दिएर पठाइदिन्छ, जुन एन्टिबायोटिकको त्यहाँ कुनै रोल छैन, बरु त्यो एन्टिबायोटिकले त्यो बच्चाले हार्म गर्छ। सो त्यहाँ चाहिँ एकदमै बुद्धि पुर्याएर हामीले उपचार प्रक्रिया अगाडि बढाउँछ। आफ्नै बच्चा पनि बिरामी हुँदाखेरि हामी पेनिक हुन्छौँ, डाक्टर भए तापनि ओहो यसलाई ज्वरो आयो धेरै आयो अहिले तुरन्त हामीले सिटामोल दिइहालौँ, एक दिन भएको छैन ज्वरो घटेन भने ओहो अब त एन्टिबायोटिक सुरु गर्नुपर्छ क्या, हेर्नु सोच त्यहाँ जान्छ। किनभने हामीलाई के लाग्छ हाम्रो बच्चा जति सक्दो चाहेर चाहिँ रिकभर हुनु पर्यो, जबकि भाइरस ब्याक्टेरियाहरूको के छ भने एउटा फेज हुन्छ, ऊ तीन दिनदेखि पाँच दिनसम्म त ज्वरो रहन सक्छ।
1: डाक्टर रोशन झासँगको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: धादिङको गलौदीमा सड़क भाँचिँदा सयौं यात्रुहरू अल्पत्र, आज दिउँसोसम्म सड़क खुलाउने तयारी। बिहानैदेखि देशभरका विभिन्न स्थानमा वर्षा, हेटौडा काठमाण्डु सड़क खण्डमा आलोपालो प्रणाली लागू।
1: कांग्रेस सभापतिमा गगन थापा विजयी, अन्य पदाधिकारीहरूको मतगणना पनि आजै हुने। मनोमानी रोक्न एमाले अध्यक्ष ओलीको नेता कार्यकर्तालाई निर्देशन। नेकपाले दुई महिने राष्ट्रिय अभियान चलाउने।
2: लगानी बोर्डको बैठकबाट 21 अर्बको लगानी स्वीकृत, तीन तहकै समन्वयमा आपूर्ति सहज बनाइने। मौसम फेरिँदै गर्दा बाल बालिका र वृद्धवृद्धामा स्वास्थ्य जोखिम बढ़ने भन्दै सचेत रहन चिकित्सकको आग्रह।
1: यस वर्षको नोबेल शान्ति पुरस्कार नबी पिल्लेलाई प्रदान। मध्यपूर्व युद्ध अन्त्यमा सघाउने राष्ट्रपति पुटिनको प्रस्ताव। चीन र युरोपेली संघबीच सवारी साधन र खनिजको व्यापार बारेमा सहमति।
2: र जापानमा सम्पन्न विश्व एसियाली खेलकुदमा पदक प्राप्त गर्ने नेपाली खेलाड़ीलाई सरकारले सम्मान गर्ने। पारा यति एसियाली खेल्ने नेपाली टोलीको विदाई। आठ खेलका 19 खेलाड़ी प्रतिस्पर्धामा सगरमाथा क्षेत्रमा रग्बी खेल्दै विश्व कीर्तिमान बनाउने अभियानको घोषणा।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकबाट लिएका छौं र यहाँ रवि मिश्रले कोर्नु भएको छ, यहाँ नेकपा एमालेको जस्तो देखिने झण्डा देखिन्छ र सँगै सेता लुगा लगाएका नेकपा एमालेका अध्यक्ष केपी ओली जस्ता एकजना व्यक्तिले अर्को सारी लगाएका विद्या भण्डारी जस्तो देखिने व्यक्तिलाई शपथ खुवाइरहनु भएको छ र यहाँ यस्तो लेखिएको छ, लाज नमानी तक नमानी लत्तो छोडेर भनेर शपथको बेहोरा पढ्नु भएको छ भने यतापट्टि हात रोक्दै त्यो पर्दैन भनेर विद्या भण्डारी जस्तो देखिने व्यक्तिले भन्नुभएको छ।
2: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा नेपाल प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार। देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएन को प्रस्तुति कार्यक्रम साझा नेपालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म दीपक आचार्य। कार्यक्रम साझा नेपाल देशभरिका विभिन्न सामुदायिक रेडियोका साथै हाम्रो सामाजिक सञ्जालमा पनि तपाईँले हेर्न र सुन्न सक्नुहुन्छ। कार्यक्रम साझा नेपालमा हामी विविध विषयमा छलफल गर्दै आइरहेका छौं। आज हामी विशेष गरेर बाँदरको व्यवस्थापनको बारेमा अनि ज्येष्ठ नागरिकका सवालहरू पाका पुस्ताका सवालमा कुराकानी गर्न गइरहेका छौं र कुराकानीको लागि यो दुईटै क्षेत्रमा विज्ञ हुनुहुन्छ। आज हामीसँग हुनुहुन्छ सुप्रसिद्ध जीव वैज्ञानिक, प्राणी शास्त्री, वन्यजन्तुका आनी बानीको अध्येता अनि धेरैले चाहिँ बाँदर विज्ञ भनेर पनि चिन्नुहुन्छ। उहाँ प्राणी शास्त्रमा र विभिन्न अनुसन्धानमा मात्र नभएर पछिल्लो समय चाहिँ पाका पुस्ताहरूको बारेमा, उहाँहरूको साहित्य लेख्ने, उहाँहरूका विभिन्न आवश्यकताहरूका बारेमा लेख्ने विभिन्न पुस्तकहरू प्रकाशन गरिसक्नु भएको छ र थुप्रै वैज्ञानिक पुरस्कारहरू प्राप्त गर्नुभएको छ र आफ्नो समयलाई चाहिँ सक्रिय, मान्छेले आफ्नो जीवनका हरेक पललाई चाहिँ सक्रिय रूपमा बिताउनुपर्छ भन्ने एउटा शिक्षा दिने, प्रेरणा दिने व्यक्तित्व हुनुहुन्छ। डाक्टर मुकेश कुमार चालिसे, यहाँलाई हार्दिक स्वागत छ।
1: हजुर, धन्यवाद।
0: सबैभन्दा पहिले अहिले पछिल्लो समय बाली नाली लाउँदाखेरि बाँदरले नाश गरिदियो भनेर देशैभरि धेरै समस्या छ, यो बाँदरको व्यवस्थापन हुन नसक्दा। यसको व्यवस्थापन चाहिँ कसरी गर्ने होला?
1: अब यो धेरै अघिदेखिको समस्या हो र प्रमुख गरेर बाँदर र मानव जातिको इन्ट्रेस्ट अथवा त्यसको इच्छा र उपयोगका चीजहरू उस्तै भएका हुनाले उनीहरूको बीचमा प्रतिस्पर्धा हुन्छ। अब पहिला वासस्थान राम्रो हुन्जेलसम्म त्यो खालको समस्याको रूपमा देखा परेको थिएन। अब वासस्थानको विखण्डीकरण पनि भयो, क्षयीकरण पनि भयो, अनि फेरि मानिसले एकताका खेती नै सर्वथोको हो भनेर जंगली इलाकासम्म, त्यसका किनारी भागसम्म खेती गरेको हुनाले बाँदरले मान्छेले रोप्ने बाली बारेमा थाहा पाए अनि उनीहरू त्यो खान हुन्छ कि भनेर उपयोग गर्ने क्रममा कुनै खान हुने, कुनै खान नभए नाश गरिदिने, खान हुन्छ कि हुँदैन भनेर जाँचेर नाश गरिदिने, यसरी गर्ने क्रममा बाली नालीको बढी नाश भएको भयो। तर यसको पछाडि हाम्रो सामाजिक बनोट पनि के भयो भने, हिजो कृषि प्रणालीमै सबैजना आश्रित भएको हुनाले गाउँघरमै मानिसहरू रहन्थे र त्यसको लागि सुरक्षाको व्यवस्था पनि थियो, युवा वयस्कहरू सबै गाउँमा हुन्थे। अहिले युवा वयस्कहरू धेरै कमाउने नाममा सहर बजार अथवा विदेशतिर लागेपछि गाउँघरमा नसक्ने अबोध बालबालिकाहरू अथवा बुढाबुढी मानिसहरू रहने र खेतीबाट खासै आमदानी नहुने भन्ने मान्यतामा ती खेती प्रणाली बिस्तारै संकुचन हुँदै गयो र गाउँको वरिपरि मात्रै बाँकी रह्यो। अब गाउँको वरिपरि बाँकी रहँदाखेरि पिँढीमा बसेर, आँगनमा बसेर पनि बुढाबुढी केटाकेटीले बाँदर आएको देख्ने भए। अब फेरि तपाईँ हामीलाई थाहा नै छ, पछिल्लो खेप हाम्रो देशमा अरू चीजको, राम्रो चीजको विकास नभए पनि मोबाइल अथवा यो संचारको राम्रो विकास भएछ। अब अहिले नै भनौँ न, काठमाडौँ बसी बसी दार्चुलामा के भयो अथवा इलाममा के भयो, झापामा के भयो, कैलालीमा के भयो, हामी एकै मिनटमा थाहा पाउँछौ। त्यो थाहा पाइसकेपछि एउटा अनौठो घटनालाई अथवा एउटा उल्लेखनीय घटनालाई सबै संचार माध्यमबाट आयो, त्यसले हुँदाखेरि यो भएको क्षति र दुःख भन्दा बढी प्रचार भएर पनि हो
0: र संख्या बढेर हो कि अलिकति बढी बाँदरको संख्या बढ्यो कि
1: हो? पछिल्लो खेप फेरि के भयो भन्नुहोला भने, संरक्षणको नाममा संरक्षणै गर्न नपर्ने, नेपालको कानूनले संरक्षण गर्न नभनेको यो रातो बाँदर, दुम्सी, बँदेल यस्ता जनावरहरूले बढ्ने मौका पाए। यो भनेको कस्तो भयो भनेदेखि, तपाईँले त्यो आरक्षण गर्ने नाममा जसरी गलत मान्छेले त्यसको उपयोग गर्छन्, त्यस्तै बाघ, गैंडा, हात्तीलाई आरक्षण गर्न खोजेको हो, होइन? मृगहरूका विशेष जातिहरूलाई। त तर सबैले आरक्षणको एकहोरो भयो र मान्छे सहर केन्द्रित भइसकेपछि उनीहरू जनावरको अधिकारको लागि अमुक र अमूर्त कुरा गर्न थाले अनि त्यसले गर्दा के भइदियो भन्नलाई भने यो संरक्षणै गर्न नपर्ने
0: हिजोको दिनमा बाँदरको छालादेखि बाँदरका मासुहरू औषधिको रूपमा प्रयोग हुन्थ्यो स्यालका मासुहरू होइन जिउ दुख्यो भने त्यो खानु भन्ने कुराहरू कतिपय त्यसैबाट मादल बनाउनेदेखि लिएर के अरे विभिन्न कुराहरू बनाउने अब ती सबै रोकिए अहिले
1: ती सबै रोकिए र सबै सामान्य भन्दा सामान्य जललाई अहिले पनि नियम कानूनले विशेष अनुमति लिएर अथवा भनौं कि एउटा वन अथवा निकुञ्जको अनुमतिबाट मार्न सकिने जनावर पनि बढ्न थाले तर एउटा बाहिरी हावा के चल्यो भने कसैलाई छुनै हुँदैन जनावर छुनै हुँदैन हिजोसम्म घर घरमा सुँगा पालेर गोपी कृष्णको भन्ने अब पाल्नु हुँदैन समाज छ भनेर मान्छेहरूले चाहिँ प्रयोग गर्न छोडे त्यसले गर्दाखेरि पनि कतिपय गलत खालका अथवा हामीलाई मानिसको र प्रकृतिको दुइटैको हितमा काम नलाग्ने जनावर पनि बढे चराचुरुङ्गी पनि बढे तपाईँ देख्दै हुनुहुन्छ नि काठमाडौँमा अथवा पहाड़ी भागका सहरहरूमा पनि तराईतिर पाइने अचेल यो के अरे सुँगाहरू प्रशस्त पाइन्छन् काठमाडौँ उपत्यकामा तराईमा हुने ती खैरा खालका सुँगाहरू तपाईँ बिहान बेलुका हेर्नु भने उत्तर दक्षिण उडिरह देखिन्छ यसको मतलब के हो भने संरक्षणको उनीहरूले गलत प्रयोग भनौं अथवा संरक्षणको सदुपयोगमा बढ्नु नपर्ने जनावर पनि बढेको हुनाले मान्छेलाई दुःख भयो सँगसँगै खेती प्रणाली कम भयो मान्छेका श्रम बजारहरू बाहिर खुले अनि गाउँतिर नभएको हुनाले नोक्सानी थोरै भए पनि धेरै हल्ला हुन थाल्यो त्यो हुनाले यो चाहिँ नि भएको भन्दा बढी चाहिँ नि हल्ला भएकै हो तर नोक्सानी पनि भएको छ कहीँ कहीँ चाहिँ नि भनौँ न घरबासै उठ्नुपर्ने अथवा त्यो गाउँ नै छोडेर हिँड्नुपर्ने पनि नोक्सानी भएका छन्
0: अब यो वन्य जन्तु र मान्छे बीचको जुन द्वन्द बढ़िरहेको छ होइन अब तपाईँ एउटा प्राणी शास्त्री भएको हिसाबले पनि अब यसलाई कम गर्नको लागि एउटा त नीति कानूनकै कुराहरू यहाँले भनेको जस्तै त्यसलाई चाहिँ खोलिदिनु पर्यो अर्को चाहिँ अब त्यसैबाट पनि त मान्छेको जीविकोपार्जनका कुराहरूसँग जोडिन्छन् होइन अब त्यसलाई चाहिँ के गरिदिनु पर्यो अब अहिले तीन तहको सरकार छ उहाँहरूले के गरिदियो भने राम्रो हुन्छ
1: मलाई लाग्छ यो स्थानीय तहबाट नोक्सानीको तहकिकात गर्ने एकदम ठिक्क जति चाहिन्छ जति नोक्सानी भएको हो त्यसको आँकडा स्थानीय सरकारले राख्ने उसको बजेटले आर्थिक अवस्थाले भ्याउँछ भने तीबाट क्षतिपूर्ति दिने होइन भने प्रदेशिक सरकार अथवा केन्द्रीय सरकारले एउटा यस्तो नीति बनाउनु पर्यो जसमा वडा तहका जनप्रतिनिधिहरू अथवा सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरूको रोहबरमा नोक्सानी भएका मानिसहरूको क्षतिपूर्ति होस् एउटा अनि दोस्रो चाहिँ नि हाम्रो परम्परागत खेती प्रणाली भन्दा आय आर्जन बढ़ी हुने खालका बाली के लाउन सकिएला किनभने हाम्रो देश त जैविक विविधता मात्रै होइन हावापानीको विविधता पनि छ त्यसले गर्दा सबै ठाउँमा बाँदरले एकै किसिमले नभइकन विविध किसिमले नोक्सानी गरेको छ होइन अब भनौँ न दार्चुला बझाङतिर एक किसिमले नोक्सानी गरेको छ एक किसिमको जात नोक्सानी गरेको छ भने अब धनकुटा इलामतिर अर्को जातको छ होइन मध्य पहाड़ी भागमा एक किसिमको छ भने अलि तराईतिर अथवा चुरेको नजिक अलि फरक छ तब यो हिसाबले सम्बन्धित ठाउँको कृषिसँग सम्बन्धित कार्यालयसँग समन्वय गरेर सम्बन्धित स्थानीय सरकारले कस्तो बाली लगाउँदा किसानको आमदानी हुन्छ आय आर्जन हुन्छ जसले गर्दा त्यो यदि दैनिक खाद्यान्न रहन्छ भने त्यसलाई बेचेर फेरि खाद्यान्न किन्न सक्ने व्यवस्थापन गर्नु पर्यो एकातिर अर्कोतिर बढ़ी भएको छ भने म र म जस्तै यस्तै वन्यजन्तुमा इच्छा राख्ने अथवा काम गर्ने मान्छेहरू लिएर उनीहरूले उनीहरूको साँच्चीकै संख्या कति हो वृद्धि भएको हो कि होइन स्थानीय सरकारको सहयोगमा वडा स्तरको सहयोगमा त्यहाँको बाली नाली नोक्सानी बारेमा आँकडा सहित त्यहाँ चाहिँ नि हामीले एक किसिमको रिकमेन्डेशन गर्न सकियो भने र आँकडा पत्ता लगाइयो भने बढ़ी भएको घटी भएको सबै थाहा हुन्छ अनि अर्कोतिर फेरि यो बाँदर चाहिँ नि विभिन्न किसिमले प्रयोग हुन सक्छ राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा यो विभिन्न खालका औषधिको अनुसन्धान जस्तो तपाईँ हाम्रा बा आमाले खाइरहनु भएका प्रेसरका औषधि, सुगरका औषधि अथवा अरू किसिमका मृगौलाका औषधि, सबै किसिमका औषधिको परीक्षण अन्तिममा फाप अफाप हेर्ने बाँदरमै हो। अझ त्यसमध्ये नै हाम्रो देशमा पाइने रातो बाँदर जसले सबभन्दा बढी दुःख दिएको छ त्यो चाहिँ नि सबभन्दा राम्रो हो। त्यसकारण नै हामीले आफ्नै प्रयोगशाला मार्फत त्यसलाई समातेर प्रयोग गर्ने, हामीले नसक्ने जति व्यवस्थापन विदेशीहरूको लागि, यो विदेशी भनेको हामीले विज्ञानमा सकेको सहयोग लिने हो। अहिले त नास्टहरू लगायत विधि विज्ञान प्रयोगशालाहरू पनि अगाडि आएका छन्, डीएनए का कामहरू गर्दैछन्। त्यसले गर्दा औषधिको फाप अफाप पनि त्यतातिर परीक्षण गर्ने मौका मिल्यो भने नेपालमा खुलिरहेका यी औषधिका कारखानाहरू र यिनीहरूका प्रयोगशालाहरूले काम पनि पाउँछन्। यो काम पाउने दौरानमा त्यो बाँदरलाई परीक्षण गर्ने क्रममा पाल्नुपर्ने हुनाले दाउरा घाँसदेखि लिएर अन्नसम्मको उत्पादन र सप्लाई गर्नुपर्ने हुन्छ, जसले गर्दा हामी सामान्यभन्दा सामान्य मानिसदेखि लिएर विज्ञहरूसम्मले काम पाउँछन्। त्यसले गर्दा एकातिर मान्छेको आय आर्जन हुने, अर्कोतिर नोक्सानी गरिरहेका बाँदरलाई संकलन गरेर परीक्षण गर्ने, र तेस्रो कुरा यदि हाम्रो देशमा सम्भव नभएका परीक्षण विदेशी मित्र राष्ट्रहरूसँग देश देशको सम्बन्धबाट, राष्ट्र राष्ट्रको सम्बन्धबाट त्यसलाई अनुकूलन गरियो भने विदेशी मुद्रा आर्जन गर्ने। यसरी यसलाई यो फोहोरलाई उही मोहोर भने जस्तो यो हामीलाई दुःख दिइरहेको जनावरबाट देशले आय आर्जन गर्न सक्छ, जनताले फाइदा लिन सक्छन्, र यो खालको कोको होलो गर्नुभन्दा यसरी उपयोग गर्नेतिर जानु राम्रो हुन्छ।
0: हजुर, अब तपाईँले थुप्रै वैज्ञानिक पुरस्कारहरू प्राप्त गर्नुभएको छ, अनि अब यो आफ्नो विज्ञतालाई प्रयोग गर्नको लागि स्थानहरू चाहिँ कतिको पाइँदो रहेछ नेपालमा, होइन? तपाईँहरू जस्तो विज्ञहरूलाई अब यही कुरा नीति निर्माणमा कति परामर्श गर्छन्, कति बोलाउँछन्, के छ?
1: होइन, अहिलेसम्म यस्तो छ, तपाईँलाई म छोटकरीमा भन्छु, हाम्रो देशमा आजभन्दा 80-90 वर्ष अगाडि 2007 सालमा एकतन्त्रीय राणा शासन गयो, त्यसपछि विभिन्न खालको बहुदलीय व्यवस्था भयो, पञ्चायत व्यवस्था भयो, सुधारिएको पञ्चायत भयो, फेरि संसदीय व्यवस्था आयो, अनि फेरि अहिले त गणतन्त्र, अब संघीयता के भन्छन्। मैले देख्दाखेरि मैले पञ्चायतदेखि नै बेहोरेको हो, पञ्चायतदेखि नै म जान्दछु। पञ्चायतभन्दा अलि अगाडिको अलिअलि मात्र थाहा छ, अलि केटकेटी थिए, तर पञ्चायतदेखि सबै कुरा थाहा पाउँदा मैले के पाएको छु भने, पहिला धेरै विज्ञ भयो भने चाहिँ नि केही होला कि, त्यसबाट केही नोक्सान होला, अथवा त्यसबाट केही मतलब देशमा केही काम भएर यसले चाहिँ विदेशीसँग केही गर्ला कि भनेर राजाहरूको पालामा चाहिँ विज्ञता हासिल गर्नलाई आफ्नै मुठीमा राख्नको लागि हत्तरपत्त कुनै पदमा राखेर ल बसिराख थन्किराख भने जस्तरी काम दिने चलन थियो भने, अहिले चाहिँ नि त्यो पनि रहेन। अहिले विभिन्न खालका संसदीय अभ्यासको क्रममा सबभन्दा मजाले गरिने अभ्यास भनेको गुट गुटको हिमायती भएर, अचेलको चलन चल्तीको भाषामा भन्ने हो भने झोले झोले भएर पछि लाग्यो भने चाहिँ काम पाइन्छ, नत्र काम पाइँदैन। र मेरो त त्यसरी काम पाउने इच्छा पनि होइन, मेरो त खालि योगदान गर्ने, देशमा आफ्नो ज्ञानलाई अगाडि बढाउने र त्यसबाट जनतालाई सरकारलाई फाइदा होस् भन्ने हिसाबले म करिब करिब भनौँ न 2001 भनेपछि आजभन्दा 25 वर्ष अगाडिदेखि लागेको, तर कुनै काम लागेन, कुनै पनि स्तरका सरकारले त्यसलाई कार्यान्वयन गर्ने हिसाबले कहिल्यै लागू गरेनन्। बेला बेलामा यो अब बर्खा बेलामा विशेष गरी हाम्रो देशमा यो मकै सम्बन्धी उत्पादनमा बढी बाँदरले आक्रमण गर्ने हुनाले त्यो बेलामा खोज पड़ताल हुन्छ, तर त्यो पनि सरकार सोझे खोज्दैन, उसका दूतहरू मार्फत के गर्न सकिन्छ भनिदिनुहोस् भनेर फोनबाट सोधेर समाधानको एकदम तिलस्मी आकर्षक चाहिँ उपाय सोध्छन्। अब त्यसरी विज्ञानका कुरालाई, जीवका कुरालाई, अझ त्यसमाथि पनि वन्यजन्तुमा पनि सबभन्दा चलाक हामीभन्दा सबभन्दा नजिकको बाँदरलाई त्यस्तो मुखको भरले अथवा सुनेको भरले तल आउन सकिँदैन र त्यसलाई व्यवस्थापन गर्न सकिँदैन। तर यहाँ यो चलन फेरिएको छैन। यसको मतलब देशमा नेतृत्व गर्ने शक्तिहरू अथवा व्यक्तिहरू फेरिए, संस्कार फेरिएको छैन, जसले गर्दा यहाँ विज्ञहरू, वैज्ञानिकहरू र साँच्चीकै इमान्दार मान्छेहरूलाई अझै पनि मान गर्नुपर्ने, म अरू त भन्दै भन्दिनँ, सामान्य मान गर्नुपर्ने पनि संस्कार विकास भइसकेका छैन।
0: हजुर, अब यो यति धेरै प्राणी विज्ञानमा तपाईँको दक्षता थियो, सबै थियो, र पछिल्लो समय चाहिँ अब हुन त तपाईँको उमेर पनि पाको हुँदै गयो होइन,
1: हजुर,
0: अलिकति बढी बुढ्यौली साहित्य पाका पुस्ताका लागि पुस्तकहरू लेखेको देखिन्छ, त्यसमा चाहिँ तपाईँ कसरी आकर्षित हुनुभयो अथवा किन त्यसमा तानिनुभयो?
1: ए, यो वन्यजन्तुकै अध्ययन गर्ने क्रममा त्यहाँ पनि त्यो पाको पुस्ता अथवा बुढो भनौँ, चलन चल्तीको भाषामा बुढाबुढी पुस्ता, जवान पुस्ता र केटाकेटी अथवा बच्चा बच्चीहरू भएको थियो र मलाई त्यसको अनुभव अलिअलि थियो। तर त्यतिखेर मैले अध्ययन अनुसन्धान गर्ने क्रममा सबभन्दा अगाडि जुन बढेका थिए तिनैको पक्षमा अथवा तिनीहरूकै आनी बानी बेहोरा र वातावरण बारेमा बढी अध्ययन गरे र विशेष गरी नेपालमा पाइने दुर्लभ वन्यजन्तुहरू कहाँ पाइन्छन्, कस्ता छन् भन्ने हिसाबमा बढी गरे र त्यस क्रममा म आफै पनि शारीरिक हिसाबले, अब उमेरले त म त्यति भए जस्तो लाग्दैन, तर पनि शारीरिक हिसाबले मलाई नसा सम्बन्धी रोग भएपछि म धेरै हिँड्न सकिनँ। यो हिँड्न नसकेपछि मैले फिल्ड बेस अथवा ठाउँमै गएर, वासस्थानमै गएर जुन अध्ययन गर्ने गरेको थिएँ त्यो चाहिँ नि छुट्यो। त्यो छुटिसकेपछि अब के गर्ने त भन्दा, मैले जनावरलाई एउटा उदाहरण लिँदै मान्छे जातिमा पनि पाको पुस्तालाई कसरी हेरिँदैछ त, जबकि अहिले हरेक युवा पुस्ताहरू विभिन्न नाममा, चाहे श्रम बेच्ने नाममा होस्, चाहे अध्ययन अध्यापन गर्ने नाममा होस्, विदेश दौडिरहेछ, आफ्नो देशमा केही पनि गर्न खोजिरहेको छैन, हुँदैन भन्छ। म चाहिँ 2000 साल अर्थात आजभन्दा 26 वर्ष अगाडि नै अमेरिकामा फुलब्राइट प्रोफेसर भएर जाँदाखेरि बस भन्दाखेरि, ग्रीन कार्ड दिन्छु भन्दा र त्यस्तो भन्दाखेरि नि आफ्नो देशमा जे सकिन्छ गरौं, अर्काको देशमा बसेर के गर्ने? हामी आफै त काठमाडौँमा हेर्ने हो भने तराईतिरका साथीहरू आउनुभयो भने झन्डै झन्डै भारतीय हुन् कि जस्तो गरेर व्यवहार गर्छन् भने, मलाई अमेरिकामा पनि त 2 नम्बरको हो भनेर सोच्दै थिएँ। साँच्ची नै मलाई पनि त्यस्तै भयो कि, म हुन चाहिँ नि युनिभर्सिटी वासिङटनको अब वैज्ञानिक फेलो थिएँ, रिसर्च फेलो थिएँ, तर उहाँहरू के गर्नुहुन्थ्यो व्यवहारमा भने, सामान्य मिटिङहरू सबै एकदम खुल्ला हुन्थ्यो। अब नेपालमा मान्छेलाई भन्दाखेरि छक्क लाग्छ, अब सबभन्दा प्रजातन्त्र र सबभन्दा स्वतन्त्र भएको देश अमेरिका भन्छन्, तर त्यहाँ पनि पहिलो चरणको मिटिङ भइसकेपछि जब निर्णयको अन्तिम बिन्दुमा पुगिन्थ्यो अनि ओके नाउ फिनिस मिटिङ इज ओभर डाक्टर चालिसे भनेर, मतलब मिटिङ सिद्धिएको सूचना गर्थे, अब म त आफ्नो कोठामा फर्किनु पर्यो, त्यो फर्किसकेपछि उनीहरू मात्रै बसेर अर्को निर्णय गर्दो रहेछन्। यसको मतलब त मलाई त उनीहरूले दुहुनी मात्रै काम गरे र उनीहरूको प्रस्ताव पनि के थियो भने, यो दक्षिण पूर्वी एसिया र नेपाल विशेष गरी हिमाली क्षेत्रका वन्यजन्तुको अध्ययनको लागि तिमी यहीँ बस, हामी तिमीलाई फन्डिङ गर्छौ, तिम्रा सन्तानलाई, तिम्रा श्रीमतीलाई, सबैलाई गर्छौ, हामी सबै सुविधा दिन्छौ, तिमीलाई चाहिन्छ भने ग्रीन कार्ड पनि दिन्छौ, यो सबै मिलाउने हाम्रो काम, तिमी चाहिँ यहाँ बसेर कम्तीमा 10 वर्ष बस, होइन भने तिमी सकुन्जेल बस भनेको थियो। मैले एक दुई दिन त सोचे, पछि मलाई लाग्यो ओहो, म त जे भए नि 2 नम्बरको नागरिक, म बस्दिनँ, यो 2 नम्बरको भएर म यहाँ बस्दिनँ भनेर फर्केर आए। अब यहाँ रहँदा बस्दा अब म बिस्तारै यहाँ त्रिभुवन विश्वविद्यालयबाट प्राध्यापकबाट अब सेवानिवृत्त
2: भएँ, गरेका छन् र एआईबाट त नेपाल बनिसक्यो नि, एआईबाट त नेपाल अब अमेरिका, जापान, चाइनालाई चपिसक्यो जस्तो लाग्छ। वास्तविक जनताको जीवनमा चाहिँ कुनै परिवर्तन भएको छैन र अब बालिन सरकारले मेट्रो रेल ल्याउला भन्दा चाहिँ चुनावसम्म त जनताले पत्याएका हुन्, अहिले चाहिँ अब उडाउन थालेका हुन्, यो चाहिँ एउटा कार्टुन जस्तो चाहिँ यो सरकारलाई हेर थालेका छन् र अहिले यो कुनै भिजन दृष्टिकोण र विकासको कुरा यसले गर्यो भने त जनताले यसले उडाउन थालेछ, यसको कुरा चाहिँ कोही पत्याउनेवाला चाहिँ छैन।
3: हस्, यहाँको वर्तमान समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। महेश बस्नेतजी नमस्कार।
2: हस्, मलाई जुन अवसर दिनुभयो यो विचार राख्ने, तपाईँलाई धेरै धेरै धन्यवाद।
3: हुन्छ, नेकपा एमालेका महासचिव एवं पूर्व मन्त्री महेश बस्नेत, आदरणीय श्रोता नेपाली बहसमा छोटो
4: नेपाल ब्याङ्कले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
5: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
4: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
5: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर धितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
4: सरल प्रक्रिया, सुलभ ब्याज दर,
5: देशभर रहेका नेपाल ब्याङ्क लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: अनिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।
1: नेपाल बैंकले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
2: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
1: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
2: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर धितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
1: सरल प्रक्रिया, सुलभ ब्याज दर,
2: देशभर रहेका नेपाल बैंक लिमिटेडका साथमा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
5: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
4: वाह साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
5: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
6: ल ल, बर्बादै भयो नि यति सानो भुइँचालोले पनि। अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
7: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ? म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
6: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
7: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
6: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
7: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
8: सुशीलाले गरेको फैसला गलत छ भनेर फैसला गरेको छ, त्यसकारण अदालतको निर्णय फैसलालाई मुद्दा लाग्दैन भन्ने होइन, लाग्छ। यदि नलाग्ने, लाग्न नमिल्ने जस्तो कानुन देखाइन्छ र त्यस्तो कानुनी अडचन छ भने त्यस्तो कानुनलाई संशोधन गरेर भए पनि यस्तो मुद्दा लाग्ने उपायलाई सहज बनाइनु पर्दछ। होइन भनेदेखि त यहाँ त अदालतको फैसला आदेशले त हामीले यो आदेशमा अभियानमा लागिसकेपछि त यहाँ त देशै बेचिने, हिमाल बेचिने, नदी बेचिने धेरै खराब कामहरू भएका छन् जसका विरुद्ध हामी लडी नै राखेका छौँ। यस्तो भएको हो र अहिले यो
9: एउटै मात्र उजुरी हो कि अन्य विषयको पनि उजुरी दर्ता गरिएको हो? त्यहाँ चाहिँ
8: अन्य विषयमा हामीले यो ललिता निवास प्रकरणसँग जोडिएको मुद्दालाई उठाएका छौँ। यो सायद तपाईँहरूलाई पनि थाहा हुनुपर्छ, सबै नेपालीहरूले सुनिसकेको हुनुपर्छ यो कथा। अब बालुवाटारमा प्रधानमन्त्रीको क्वार्टर भएको त्यो परिसरलाई नै बेचिएको अवस्था हो गलत तरिकाले। त्यति बेला के भएको थियो भने 300 झन्डै रोपनी, 200 समथिङ, करिब करिब 300 रोपनी जग्गा त्यति बेलाको सरकारले अधिग्रहण गरेको थियो। अधिग्रहण भनेको कानुनी हो, त्यसमा जग्गावालाले पैसा पाउँछ। अनि त्यो अधिग्रहण गर्दाको समयमा काङ्ग्रेसका नेताहरू, मलाई लाग्छ सुवर्ण शमशेर को जग्गा 14 रोपनी 11 आना जग्गा सरकारले कब्जा गर्यो। त्यो अधिग्रहण होइन, गैर कानुनी कब्जा हो, तपाईँको घर मैले खोसेर ल्याए जस्तो हो। अनि त्यो सम्पत्तिलाई काङ्ग्रेसको सरकार बनेपछि कृष्ण प्रसाद भट्टराईको प्रधानमन्त्रीत्वको सरकार थियो, त्यो क्याबिनेटले निर्णय गर्यो कि त्यति बेला सरकारले जे जति जग्गा अधिग्रहण गरेको थियो, अधिग्रहण गर्दाको समयमा केही जग्गा 14 रोपनी 11 आना जग्गा कब्जा समेत गरेको छ, र कब्जा गरेर सरकारले अधीनमा राखे जति जग्गा सबै फुकुवा गर्ने भन्ने क्याबिनेटले निर्णय गर्यो। त्यो निर्णय कार्यार्थ तत्कालीन काठमाडौँ मालपोत कार्यालयमा पठाउँदाखेरि मालपोत कार्यालयका प्रमुख अधिकृत जो पद्मनिधि सोती थिए त्यति बेला, उहाँबाट के कस्तो किसिमको बदमासी भयो भने त्यो मान्छेबाट त्यो सरकारले गरेको निर्णयलाई नै अन्यथा हुने गरिकन सरकारले 14 रोपनी 11 आना जग्गा फुकुवा गर्ने भनेको हो। उसले 14 रोपनी 11 आना कब्जा गरेको जग्गा जो सरकारको अधीनमा छ त्यो अधीनमा रहे जति सबै जग्गा फुकुवा गर्ने भनेकोमा त्योभन्दा अगाडिको चरणमा 300 झन्डै रोपनी जग्गा जुन सरकारले अधिग्रहण गरेको थियो कानून बमोजिम त्यो अधिग्रहणलाई त्यो अधीनमा रहेको भन्ने शब्दलाई अधिग्रहण सरकारको अधिग्रहणमा रहेको जग्गा जति सबै फुकुवा गर्ने भन्ने पत्र बनाएर त्यो पत्र अनुसार
9: सबै
8: जग्गा फुकुवा भइसकेपछि अहिलेको ललिता निवासको यो यो यो यो काण्ड यसरी मचिएको हो। यो अनौठोको कुरो छ र त्यही मान्छेलाई अहिले किन हो मलाई लाग्छ यो झुकिएर हो कि वा सरकारले थाहा नपाएर हो यो मान्छेलाई अहिले भूमि व्यवस्थापन समितिमा ल्याइएको छ।
9: ललिता निवास जग्गा प्रकरण अधिकरणका लागि चाहिँ सहयोग गर्ने व्यक्तिलाई
8: सहयोग गर्ने व्यक्ति होइन अधिग्रहण सरकारले गर्यो अधिग्रहण बाहेकको 14 रोपनी 11 आना जग्गा जो कब्जा गरेको छ कब्जा गरेको जग्गा पनि सरकारले अधीनमा छ त्यो अधीनमा रहेको 14 रोपनी 11 आना जग्गा फुकुवा गर्ने भनेकोमा त्यो अधीन शब्दलाई त्योभन्दा अगाडि अधिग्रहण गरिएको 300 झन्डै रोपनी जग्गालाई पनि अधिग्रहण भन्ने शब्दमा परिणत गरेर सबै जग्गा 300 रोपनीको एउटा अनि फेरि 14 रोपनी 11 आना जग्गा सबै फुकुवा गरेपछि यो ललिता निवासको काण्ड अहिलेसम्म बल्झिएको हो। अदालतमा मुद्दाहरू छन् र त्यस्तै मान्छे जसलाई हामीले त्यो कागज प्रमाणले मैले भन्ने तपाईँले भन्ने पनि होइन कागज प्रमाणले के देख्छ भने पद्मनिधि सोती जो ललिता निवास प्रकरणको सूत्राधारको रूपमा अहिले प्रमाणले देखाउँछ। यस विषयमा केन्द्रजी जिल्ला अदालतमा मुद्दा पनि परेको हो। जिल्ला अदालतमा मुद्दा पर्दाखेरि उसले यो जवाफ दिएकै छ त्यो प्रमाणै छ र यस्तो राजपत्रमा कानून बनाएर निकालेको विषयलाई पनि त्यति बेला फेरि मलाई लाग्छ यो रमेश कुमार कोइराला पोखरेल के हो त्यो जिल्ला न्यायाधीशले पनि सोटीकै पक्षमा फैसला गरेर पुनरावेदन परेको थियो। पुनरावेदनमा किन हो त्यो मुद्दा मुल्तवी रहेपछि हामीले त्यो प्रमाण खोज्यौँ त्यहाँको मिसिल हरायो हामीलाई 3 महिना लाग्यो मिसिल पत्ता लगाउन सर्वोच्च खोज्यौँ विशेष खोज्यौँ नपाएपछि त्यहाँ हामीले अभियानले खोजेको कुरा हो तपाईँहरू जवाब दिए को हुने हो हामी छोड्दैनौँ भनेपछि त्यसको 3-4 दिनपछि हामीले मिसिल प्राप्त गरेका छौँ सबै जत्र तत्र प्रमाणले भन्छ त्यो त्यसको सूत्राधारको रूपमा पद्मनिधि सोती देखिनुहुन्छ। यो कुरा अहिलेको सम्माननीय प्रधानमन्त्रीज्यूले सुन्न जरुरी छ उहाँले झुक्याइएको हो झुकिएर आउनु ल्याउनु भएको त्यस्तो मान्छेलाई अब के भएको अर्को मान्छे जो अदालतको न्यायाधीश ल्याइएको छ उहाँ पनि विवादितै मान्छे हो न्याय परिषदले नसिहत गरेको मान्छे हो
9: को मान्छे
8: कि बास्तोला भन्ने मान्छे के भएको छ यो मैले बुझेँ।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 7 बज्यो।

0: एक्स्ट्रीम एनर्जी ड्रिंक.
1: नेपाल बैंकले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा.
2: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
1: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
2: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर धितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू.
1: सरल प्रक्रिया, सुलभ ब्याज दर.
2: देशभर रहेका नेपाल बैंक लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ.
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक.
4: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज.

0: घरमा बर्बादै भयो नि. यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर बच्यो, तर तपाईँको त केही भएको छैन.
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ. मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ.

0: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
0: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
2: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो

0: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
1: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
0: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
1: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन, ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।

0: सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 8 बज्यो।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। जनतालाई संसद र सांसदप्रति र संसद र सांसदलाई जनताप्रति उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएनले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग कुराकानीका लागि पाँच थरबाट निर्वाचित सांसद नरेन्द्र कुमार केरुङ हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद लीलजी।
0: निर्वाचनको बेलामा जोसमा हामी लड्छौं नि, राजनैतिक रूपमा अथवा प्रतिस्पर्धाको रूपमा, व्यक्तिगत रूपमा पनि लड्छौं, जसलाई तपाईँले पराजित गर्नुभयो अथवा जसले अगाडि बढ्न सक्नु भएन, उहाँहरूसँगको सम्बन्ध अहिले एकदम घनिष्ठै मिठै हो कि अब हारिसकेपछि जितिसकेपछि त सम्बन्धमा त प्रायः धेरैको देखिने दरार हो अथवा नमिठोपना हो, तपाईँको कस्तो छ?
1: सबैभन्दा एबनर्मल नेचर चाहिँ मेरो त्यो हो। जुन नेचर हो, अरू नेचर, अरू लिडरहरूको पनि नेचर त होला, तर त्योभन्दा पनि अलिक बढी एबनर्मल नेचर मसँग छ भन्ने फिल के हुन्छ भने, मैले 70 सालमा चुनाव लड्दाखेरि मलाई जसले जित्नुभयो म पराजित भएँ, सबैभन्दा पहिले खादा लगाइदिने मान्छे मै हो, उहाँलाई हात मिलाएर बधाई दिने मै हो। 74 सालमा मैले त्यही गरेँ र अहिले पनि अब विपक्षी अन्य पार्टीका साथीहरूले पनि मलाई अन्य पार्टी जस्तो सम्झिनुहुन्न, म आफू पनि सम्झिन्न। किनभने हामीले त माओवादी द्वन्द्व काल जतिखेर थियो त्यतिखेर सबैभन्दा बढी आलोचक, खर आलोचक म थिएँ। तत्समयमा पनि माओवादीसँग हाम्रो वार्ता सम्वाद गरेर विभिन्न दुर्घटनाहरूबाट हामीले हाम्रो जिल्लालाई बचायौं। त्यही भएर हाम्रो पाँचवटा जिल्लामा ठूल्ठूलो त्यतिखेर द्वन्द्वका कारणले सिर्जना हुने घटनाहरू यहाँहरूले पनि सुन्नु भएन।
0: तपाईँले जितेर आइसकेपछि अनि तपाईँसँगको प्रतिस्पर्धामा पराजित हुनुभएका नेताहरूसँग कतिवटा सम्वाद र टेलिफोन कुराकानी भयो?
1: टेलिफोन कुराकानी भन्दा पनि हामी सामाजिक राजनीतिक क्रियाकलापहरूमा सँगसँगै
0: कतिपटक
1: मसँगै अब निकटतम प्रतिस्पर्धी रहनुभएको साथीसँग होइन मित्रसँग चाहिँ अब उमेरले मभन्दा कम हुनुभए तापनि उहाँसँग मैले 3 सार्वजनिक कार्यक्रमहरूमा सँगसँगै अंगालो हालेरै उहाँले दाई नै भन्नुहुन्छ, म साथी नै भन्छु होइन फल्लाजी भन्छु, अनि त्यसमा हाम्रो मेरो चाहिँ कुनै ऊ छैन। म निर्वाचन हार्दा पनि मलाई जित्नेलाई आफ्नै जस्तो लाग्दछ र उहाँले पनि आफ्नै जस्तो ठान्नुहुन्छ र त्यस पछाडि गर्ने जनतासँग सम्बन्धित विषयवस्तुहरूमा हामी एउटै टेबलमा बसेर सम्वाद गरेर लु यसरी जाउँ है भन्ने किसिमको कल्चर हाम्रो पाँचवटा जिल्लामा चाहिँ छ, अरू जिल्लामा के छ थाहा छैन होइन।
0: अनि जनताले अरू के भन्नुभएको छ पाँचथरको नागरिकले, ताकि त्यो तपाईँले काम पूरा गर्नुपर्नेछ गर्दै हुनुहुन्छ?
1: त्यही कुरा भन्न खोज्दै थिएँ मैले अघि, अहिले अलिकति विषयवस्तु के अरे
0: फरक फरक हुन खोजे।
1: यसचोटिको निर्वाचनमा पाँचथर जिल्लामा मैले उम्मेद्वारको रूपमा गाउँ बस्तीमा डुल्दै गर्दा होइन, गाउँ बस्तीमा डुल्दै गर्दा सबै दाजुभाइहरूसँग आमा बुबाहरूसँग भेटघाट गर्दै गर्दाखेरि मैले विगतको निर्वाचनमा यत्र डायरी बोकेर हिँडेका थिएँ र त्यो डायरीमा त्यहाँका के अरे विकास निर्माण कुलो पैनी बाटा घाटा होइन यी यावत विषयवस्तुहरूमा चाहिँ माग आउने गर्दथ्यो र त्यो डायरी भरिन्थ्यो। यसपटक फरक के देखियो भने सानो एउटा

0: डायरी बोकेको थिएँ, अनि उम्मेद्वारले पकेट डायरी पनि नबोके नबोके हिँड्ने भनेर तल हतुम्बेवा गाउँपालिकामा मेरो एउटा शुभचिन्तक खड्का सर भन्ने हुनुहुन्छ, खड्का थापा सर, उहाँले चाहिँ एउटा डायरी र कलम किनेर यो बोकेर हिँड्नुहोस् भन्नुभएको थियो। यो पढ्दैन भने बोकेर त हिँडे, तर पकेट डायरीमा त्यो पकेट डायरीभित्र पनि योजनाको मागहरूको विषयवस्तु उठेन। भन्नुको अर्थ पाँच थर जिल्लावासीहरूको चेतनाको स्तर धेरै उठ्यो। सांसद भनेको विकास गर्न जाने आफ्नो ठाउँमा त छँदैछ, तर त्योभन्दा बढ्ता कानून निर्माण गर्नका निम्ति जाने हो।
1: त्यसो भए तपाईँले पुल बनाउँछु बाटोघाटो बनाउँछु भनेर भन्नुभयो,
0: मैले एउटा पनि आश्वासन दिनु परेन,
1: जनताले नमागे कि तपाईँले नदिए, तपाईँले नदिए कि जनताले नै
0: भन्नुभयो, होइन जनताले नै माग गर्नु भएन। तपाईँ जितेर गएपछि कहाँ कहाँ सम्भव हुन्छ सम्भव गर्नमा के अरे हुने ठाउँमा गर्नुहोस्, तर यो नै गर्नुहोस् भनेर अहिले नै चाहिँ हामी भन्दैनौँ भनेर भन्नुभएको छ।
1: त्यसो भए तपाईँले आफ्नो मनले चाहिँ के कुन कुन ठाउँमा
0: सबैभन्दा ठूलो कुरा त हामीले सड़क यातायात नै हाम्रो जीवन रेखा रहेछ। सड़क यातायात राम्रो भयो भने एउटा बिरामीले उपचार पनि छिटो पाउने, होइन देश परदेश जानेहरूलाई पनि सजिलो हुने, त्यसको अतिरिक्त हाम्रा उत्पादनहरूलाई कृषि उत्पादनहरूलाई बजारमा ल्याउन पनि सजिलो हुने जस्ता जनजीविकासँग जोड़िएको हुनाले सड़कलाई नै पहिलो प्राथमिकता हो। हामीले चाहिँ गाउँपालिका गाउँहरूलाई जोड्ने सड़कहरूलाई चाहिँ कालो गर्ने हाम्रो प्राथमिकता पहिलो सड़कमै हो। त्यस पछाडि हामीले कृषि उत्पादनलाई नै बढ़ाउनु पर्दछ र अहिले हाम्रो पाँच थर जिल्लामा चाहिँ विशेष गरेर मौसमी किसिमका फलफूलहरू उत्पादन गर्ने डेरी व्यवसायलाई अलिकति चाहिँ नि प्रोत्साहित गर्ने यी कुराहरूले चाहिँ जनताले घरमै बसेर चाहिँ पकेटमा आफ्नो खर्च बढ्छ, होइन आर्थिक आमदानी चाहिँ जोहो गर्न सक्नुहुँदो रहेछ भन्ने किसिमको हामीले अनुभूति गरेका छौँ। हामी पनि त्यही लेभलबाटै हुर्केर आएको, हामी कुनै माथिल्लो लेभलका कुनै चाहिँ नि होइन, हामी जुन जहाँ हाम्रा पाँचसरे दाजुभाइहरू बस्नुहुन्छ त्यही बसेका त्यही लेभलबाट त्यही चाहिँ नि आफ्नो पेसा व्यवसायबाट उठेको हुनाले त्यहाँका यापत समस्याहरू छ, त्यसैले कृषिलाई चाहिँ अलि बढी नै प्रोत्साहित गर्नुपर्छ।
1: जस्तो पाँच थर जिल्लालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनको लागि अथवा समृद्ध बनाउनको लागि एउटा त कृषि, दोस्रो के छ जुन बेचेर पाँच थर समृद्ध हुन सक्छ, डेरी व्यवसाय, तेस्रो
0: नगदेवालीहरू र पछिल्लो अवस्थामा चाहिँ बिस्तारै पर्यटन
1: के छ। पाँच थरको त्यहाँ गयो भने तल फिदिमदेखि माथि डाँडासम्म त्यो डाँडा काँडा हेर्ने मात्रै हो कि त्यहाँ जस्तो मानौ न फाल्गु नन्दको एउटा उद्गम स्थलको रूपमा पनि रह्यो सांस्कृतिक हिसाबले र पर्यटकीय हिसाबले, अझ यसलाई धार्मिक रूपमा पनि जोड्यो भने अझ सम्मिश्रण बन्ने होला। तपाईँले निर्वाचित भएर आइसकेपछि यो क्षेत्रमा आर्थिक धार्मिक यो पर्यटन क्षेत्रमा चाहिँ के नयाँ हुन्छ? अब
0: होइन, अब मुख्य गरेर त्यहाँको यथार्थ परिस्थिति के हो, होइन डिमाण्ड बेस होइन र त्यसको चाहिँ आवश्यकतामा आधारित विषयवस्तु के हो भन्ने विषयवस्तुहरू अघि दुईटा चरण गयो, कृषि र सड़क यातायातको विषयवस्तु। विद्युतीकरण हाम्रोमा समस्या होइन, हामीले उहिले नै फुल होइन 100% चाहिँ नै विद्युतीकरण हामीले उहिले नै गरिसकेको हो। अब हामी बाटाघाटामा समस्या भएन त्यसलाई स्तरोन्नति गर्ने र बाह्रै मास चल्ने बाटाघाटो बनाउने र कृषि उत्पादनलाई बाहिर निकाल्ने कुरा छँदै रह्यो। जहाँसम्म पर्यटन संस्कृतिसँग सम्बन्धित विषयवस्तुहरू पाँच थर जिल्ला चाहिँ विशेष गरेर लिम्बूसम्म समुदायसँग सम्बन्धित विषयवस्तुको चाहिँ हब नै हो, किनभने महागुरू फाल्गु नन्दको तपोभूमि पनि त्यही छ, तपोभूमि भएको ठाउँलाई लब्रेकुटी भन्छ, अनि उहाँको समाधि स्थल पनि त्यही छ, त्यो भनेको चाहिँ सिलौटी भन्छ, अनि जुन फिदिम बजार यहाँ पनि पुग्नु भएको होला तर टाढा छ होइन, पुग्नु भएको छैन भने पनि फिदिम बजार जुन छ
1: तीन पटक
0: पुग्नु भएको छ भने तपाईँलाई त्यहाँको लोकेसन राम्रो थाहा छ। फिदिम बजार चाहिँ 10 मेकी के अरे पूर्व पश्चिम मध्य पहाड़ी राजमार्गले छुने शहरहरूको 10 नमूना शहरहरू मध्ये एउटा हो र त्यो भएको हुनाले अलिकति सुन्दर त छँदैछ नै। त्यो फिदिम बजारबाट तपाईँले उत्तरतिर फर्केर जुन एउटा सानो डाँडो छ त्यसलाई आम्बे बजार भन्छ, गढी भन्छ, त्यो गढी डाँडा यस्तो ऐतिहासिक डाँडा हो, जतिखेर पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दै जाने क्रममा पूर्वका लिम्बू राजाहरूसँग लडाई गर्दा जित हार नभएपछि होइन लामो समय लडाई चल्यो, एकीकरणको सन्दर्भमा जितहार भएन, जितहार नभएपछि लिम्बू राजाहरूसँग त्यहाँ एउटा चाहिँ नि लिम्बू भाषामा चुम्लुङ भन्छ त्यसलाई होइन सभा एउटा चाहिँ नि मिटिङ गरेर त्यहाँ चाहिँ नेपाल एकीकरणमा लिम्बू हरूले शासित गर्दै गरेको क्षेत्रलाई नेपालमा एकीकरण गरेको एउटा ऐतिहासिक सम्झौताको भूमि छ। त्यो पनि एउटा ऐतिहासिक रूपबाट नेपाल एकीकरणसँग जोड़िएको ऐतिहासिक तथ्यको आधारमा त्यो एउटा महत्वपूर्ण ठाउँ छँदैछ। त्यसका अतिरिक्त चाहिँ नि तपाईँको जुन लब्रेकुटी सिलौटी महागुरू फाल्गु नन्दको चाहिँ तपोभूमि र समाधि स्थल रहेको क्षेत्रलाई चाहिँ लिम्बू धर्मावलम्बीहरूको निम्ति किराँत धर्मावलम्बीहरूको निम्ति एउटा चाहिँ नि डेस्टिनेसन पोइन्ट, जसरी हिन्दू धर्म मान्ने मान्छेहरू भारतका चारधाम घुमिसकेपछि अन्तिममा पशुपतिनाथ आएर मात्रै आफ्नो चाहिँ नि के अरे धाम यात्राको समाप्ति अथवा के अरे त्यसको पूर्ण हुन्छ भन्ने महसुस गरे जस्तै होइन। हाम्रो चाहिँ बुद्ध धर्म मान्ने मान्छेहरू चाहिँ परम चाहिँ लुम्बिनीमा गएर भगवान बुद्धको जन्मस्थल पुगेपछि आफूलाई चाहिँ मोक्ष प्राप्ति गरेको महसुस गर्छन्। मुस्लिम धर्म मान्ने मान्छेहरू मक्का मदिना जान्छन्। त्यस्तै किरात धर्म मान्ने मान्छेहरूले महागुरु फाल्गु नन्दलाई आफ्नो भगवानको रूपमा उहाँहरूले चाहिँ पूजा गर्नुहुन्छ, उहाँहरूले मान्नुहुन्छ। त्यो सन्दर्भमा त्यो क्षेत्रलाई किरात धर्मको चाहिँ एउटा हब र किराँत संस्कृतिको एउटा विश्वविद्यालयको रूपमा चाहिँ नि त्यसलाई के अरे अगाडि बढाउन सकिने पर्याप्त सम्भावनाहरू छन्।
1: तपाईँले जति भन्नुभयो नि यो एउटा फिदिम बजारदेखि डाँडापाखा अगाडि माथिपट्टि गढी पनि भयो, अघि लब्रेकुटीको कुरा गरिसक्नुभयो। त्यहाँ पुग्दाखेरि यस्तो लाग्दैन कि यो किराँत समुदाय मात्रै हो, अरू समुदायका मान्छे आएर पनि त्यो डाँडापाखामा यस्तो गजबसँग त्यहाँ छोटो समय भए पनि बिताउँदाखेरि एक प्रकारको सन्तुष्टि सायद सबैलाई प्राप्त हुन्छ होला। अब त्यसको लागि त तपाईँलाई एउटा सांस्कृतिक रूपमा त त्यहाँ लगानी गर्नुपर्ने होला, संयोजनकारी भूमिका निर्वाह गर्नुपर्ने होला। पाँच वर्षमा ती पर्यटकीय क्षेत्रमा यो काम चाहिँ हुनेवाला छ, त्यसको नेतृत्व चाहिँ मैले लिनेवाला छु भन्ने कुरा के छ भने?
0: होइन, सबैभन्दा ठूलो कुरा त अब अघिले पनि भनियो, त्यो क्षेत्रहरूलाई अलिकति इन्करेज गर्नको निम्ति सबैभन्दा पहिले सड़क सुविधा नै आवश्यक पर्छ, सड़क सुविधाले पहुँच पुर्याइदिने। दोस्रो कुरा चाहिँ मेरो मनभित्र रहेको होइन, त्यहाँको पब्लिकले फिल गरेको तर प्रष्ट रूपमा यसो गर भनेर नभनेको स्थिति रहेको चाहिँ जुन लब्रेकुटी सिलौटी क्षेत्र छ, त्यो सिलौटी क्षेत्रलाई किराँत विश्वविद्यालय त्यो क्षेत्रमा स्थापित गर्ने र त्यहाँबाट किराँत धर्म संस्कार संस्कृति होइन किराँतहरूको जुन छ नि एउटा जनजीविकासँग सम्बन्धित विषयवस्तुहरूमा विश्वव्यापी रूपबाट अन्तर्राष्ट्रिय रूपबाट चाहिँ नि किराँत समुदायसँग सम्बन्धित विषयवस्तुहरूमा चाहिँ उहाँहरूले जानकारी प्राप्त गर्नुहुन्छ, पढ्नुहुन्छ भन्ने एउटा मेरो सपना छ होइन। त्यसका अतिरिक्त अब अन्य फेरि अन्य धर्म सम्प्रदायहरू पनि उत्तिकै नजिक उत्तिकै प्रिय हुनुहुन्छ, होइन हिन्दू धर्म मान्ने, अहिले त क्रिस्चियन धर्म मान्ने, अनि त्यस पछाडि अहिले स्वर्गिक मार्ग भन्ने एउटा थियोलोजी के अरे एउटा किसिमको ऊ पनि विचार पनि आएको छ। त्यसका अतिरिक्त चाहिँ बौद्ध धर्म मान्ने सबै धर्म सम्प्रदायमा भएकोहरूको पाँच सर्चे संगम स्थलै जस्तो लाग्दछ। त्यसो भएको हुनाले उहाँहरूको निम्ति पनि चाहिँ केही न केही गर्न सके हुन्थ्यो भन्ने किसिमको हुटुटी चाहिँ छ।
1: अनि अब यो यदि नागरिक स्तरबाट त्यो खालको यो गर्नु त्यो नगर्नु भनेर त्यो नआए पनि तपाईँले जनताको सेवाको लागि त तपाईँ सांसदको रूपमा त पाँचै वर्ष खटिनुहुन्छ। यसमा यो खेती किसानी बाहेक अरू, अघि तपाईँले पनि भन्नुभयो कि अरू नेता जस्तो होइन, अरू सांसद जस्तो होइन, नरेन्द्र केरुङ फरक ढंगबाट सोचिरहेको छ गरिरहेको छ भने अब चाहे त्यो आफ्नो मतदातालाई भेट्न जाने कुरा होला अथवा संसदमा लगातार हाजिर लगाउनेमा पनि अहिलेसम्म तपाईँले आफूलाई गरिराख्नु भएको छ होइन। अरू अरू चाहिँ यो पनि जो अरू सांसदले गरेको थिएन आफ्नो जिल्लाको लागि त्यो पनि मेरो तर्फबाट हुन्छ भन्ने ढंगबाट अरू केही छ अरू भन्दा फरक?
0: अब नयाँ कुरा चाहिँ मैले पर्यटन क्षेत्रलाई अब पहिचान गर्नुपर्छ। अब हाम्रो जिल्ला चाहिँ पाँचथर चाहिँ ताप्लेजुङ र इलामको बीचमा छ, इलाम पर्यटकीय क्षेत्रबाट धेरै नै अगाडि बढेको जिल्ला हो र ताप्लेजुङ माता पाथीबराको होइन दर्शन गर्ने सरसर सिलसिलामा अनि त कञ्चनजङ्घा होइन कुम्भकर्ण जस्ता विश्वका चाहिँ अग्ला चुचुराहरू त्यहाँ भएको ठाउँबाट स्वाभाविक रूपबाट ती दुईटा जिल्लाहरूमा चाहिँ पर्यटनको क्षेत्रले अलि फड्को मारेको अवस्था
1: छ।
0: भन्नाले पनि अब मुख्यत पाथीबरा माताको दर्शन गर्ने सिलसिलामा ताप्लेजुङ अनि कञ्चनजङ्घा हिमाल होइन विश्वको चाहिँ अग्लो हिमाल मध्येको एकजना एउटा हिमाल चाहिँ त्यहाँ भएको हुनाले पनि त्यो हो। पाँचथर जिल्लामा पनि छन्, तिम्बु पोखरी छ होइन, हुन त पाँचथर र ताप्लेजुङको सिमानामा छ होइन, सन्दकपुरदेखि लिएर माथि चाहिँ नि तीन सिमाना भनेको छ। तीन सिमाना भन्नाले चाहिँ पहिले सिक्किम छुट्टै राज्य हुँदाखेरि भारत सिक्किम र नेपालको सिमाना जोडिएको ठाउँलाई चाहिँ तीन सिमाना भन्छ, त्यो मेरो गाउँमा पर्दछ।
1: लब्रेकुटी भन्दा मुनिको एउटा तालको बारेमा त तपाईँले भन्दै भन्नुभयो,
0: साधुटार भन्न खोज्दै थिएँ। साधुटार पनि एउटा चाहिँ नि अनुपम किसिमको चाहिँ नि एउटा सुन्दरता बोकेको एउटा क्षेत्र हो, जहाँबाट चाहिँ नि पानीमा हेरेर के अरे कञ्चनजङ्घा र के अरे कुम्भकर्णको चाहिँ छाया होइन, फेवातालको आँगनमा लैले माछापुछ्री छाया भने जस्तै, साधुटारको पोखरीमा चाहिँ नि कञ्चनजङ्घाको छाया अनि कुम्भकर्णको छाया देखिन्छ त्यो त्यो। अनि अब त्यसको अतिरिक्त त्यसभित्र अलि मासतिर सुके पोखरी भन्ने प्रजातन्त्र प्राप्तिको इतिहाससँग जोडिएको विषयवस्तु त्यहीँदेखि मासतिर पर्दछ। सुके पोखरीबाट अनि तपाईँको पर गोरुवाला भन्ज्याङ भन्छ, इलाम र पाँचरको सिमाना पर्छ, त्यो पहिलेको एउटा व्यापारिक नाका थियो। जतिखेर ढाकरमा कुम्लोमा व्यापार सञ्चालन हुन्थ्यो होइन, चौरी अनि त्यसपछि घोडाहरूको मार्फतबाट यातायात सञ्चालन हुन्थ्यो, त्यो समयको व्यापारिक केन्द्र थियो। त्यो क्षेत्रहरूलाई गर्दै माथि हाम्रो सीमा क्षेत्र हुँदै माथि तिम्बु पोखरी जाने बाटो अथवा तिम्बु पोखरी जाने यात्रालाई चाहिँ नि हामीले सहज बनाउन सक्यौँ भने पाँचथर जिल्लाको पर्यटकीय विकास सम्भव हुन्छ। त्यसका अतिरिक्त हाम्रामा अत्यन्तै धेरै धार्मिक स्थलहरू छन्। सिद्ध स्थल चाहिँ कुम्मायकमा सिद्धदेवी मन्दिरदेखि लिएर कुम्मायकको सायक भन्छ त्यसलाई, त्यसका अतिरिक्त थुप्रै त्यस्ता किसिमका चाहिँ धार्मिक ऐतिहासिक स्थलहरू छन्। ती स्थलहरूलाई चाहिँ प्रोत्साहित उनीहरूलाई चाहिँ त्यसलाई चाहिँ प्रवर्धन गर्दै जानुपर्छ भन्नेमा मेरो प्रष्ट कन्फ्युज होइन प्रष्ट दृष्टिकोण छ, धारणा।
1: त्यसको लागि चाहिँ धारणा मात्रै भएन, तपाईँ त काम गर्ने ठाउँमा हुनुहुन्छ नि, म फलाना फलाना मन्त्रीलाई मन्त्रालयलाई भेट्छु, फलाना यति बजेट ल्याउँछु भनेर, त्यस्तो खालको कुरा सायद तपाईँको नागरिकले मतदाताले सुन्न चाहनुहुन्छ
0: होइन। अब भर्खर अब सदनमा पसेको छ महिना भएको छ होइन, सम्बन्ध विस्तार गर्ने काम होइन, एउटा चाहिँ नि डिप्लोमेटिक रूपबाट पार्टीका अब सरकारका चाहिँ नि पदाधिकारीहरूसँग भेट्ने क्रम, आपसी के भन्छ आत्मीयता बढाउने कामहरू चलिरहेछ। अब हामी आउँदाखेरि हामी संसदमा छिर्दाखेरि चाहिँ नि बजेटको प्रारम्भिक चरण सकिसकेको थियो अहिलेको अवस्थामा। त्यसो भएको हुनाले नयाँ किसिमका प्रोजेक्टहरूलाई नयाँ किसिमका चाहिँ प्लानहरूलाई अगाडि राख्नका निम्ति अलिकति समस्या परेको अवस्था छ, र कतिपय कुराहरूमा चाहिँ अब सिकाइको अवस्था पनि पर्यो मान्छे त।
1: अहिले संसदमा त्यहाँ पुग्दाखेरि महसुस कस्तो भइरहेको छ? पार्टी त सरकारमा छैन,
0: पार्टी सरकारमा छैन,
1: अनि चिन्ने जानेका मान्छेहरू मन्त्रीहरू होलान्, तर बेग्लै कुरा हो त्यो। तर अब अहिले अधिकांश सांसद फेरि नयाँ र नयाँ राजनैतिक दलबाट हुँदाखेरि सबै सांसदसँग उस्तै खालको आत्मीयता, त्यो खालको हिमचिम हो कि अलि फरक र अनौठो अथवा अप्ठ्यारो महसुस हुँदो रहेछ?
0: सुरुमा चाहिँ अलिकति अनौठो महसुस भयो। एउटा संसद भनेर हामीले जे सम्झिरहेका थियौँ, पहिले जे अनुभव गरिरहेका थियौँ, त्यो परिस्थिति अनुभूति गर्न पाइएन।
1: त्यो भनेको कस्तो के चाहिँ
0: के पाइएन? जो अब मेजोरिटी प्राप्त दल छ, त्यो मेजोरिटी प्राप्त दलका माननीय सांसदहरू चाहिँ सामान्यतया पोलिटिक्सबाट होइन, सामान्यतया सोसियल एक्टिभिटीहरूबाट, सामान्यतया जनजीविकासँग जोडिएर उकालो ओह्रालो गरेर दुःख गरेर आउनुभएको सांसदहरू कम हुनुहुन्छ कि। त्यसो भएको हुनाले एउटा संसदले संसदभित्र संसदको गरिमा जिम्मेवारीको विषयहरूमा उहाँहरूलाई ट्रेन हुनको निम्ति अलिकति टाइम लाग्छ नै, लाग्यो नै होइन। त्यो सन्दर्भमा आउँदाखेरि सुरुमा
1: भनेको अलिकति उमेर पुगेका अलि पाको पुस्ताका मान्छेहरू त्यहाँ भेटिन्छन् देखिन्छन् होला भन्ने तपाईँलाई थियो?
0: होइन, त्यसो होइन, अनुभवले खारिएका संसदीय अभ्यासमा छिरिसकेका जनताका दुःख बुझेका होइन चाहिँ सांसदहरू आउनुहुन्छ, त्यस पछाडि हाम्रो चाहिँ विचार मिल्छ, धारणा मिल्छ भन्ने किसिमको एउटा होप त हुन्छ नै।
1: छ महिनामा चाहिँ तपाईँले सोचे जस्तै हुन हुन आँटेछ कि?
0: अब होइन, अब सुरुमा यस्तो भयो, संसदमा अब एक किसिमले नयाँ किसिमको उभार, नयाँ किसिमको मेजोरिटी, नयाँ किसिमको पार्टी त्यहाँ आएपछि त्यो संसदलाई त्यही किसिमले युटिलाइज गर्ने, त्यही किसिमले उपयोग गर्ने किसिमको भएपछि संसदमा सुरुमा विद्रोह गर्ने माहौल हो होइन। सुरुमा उहाँहरूको हरकत त्यतातिर अलि बढी भएपछि र अन्य विपक्षी दलहरूलाई चाहिँ सांसदै होइनन् या यिनीहरू केही होइनन् भन्ने किसिमको जुन एउटा साइकोलोजी डेभलप भएको, मैले त्यतिखेर के हो भने हाम्रो नियमावलीको विषयमा, संसद नियमावलीको विषयमा, संचालन नियमावलीको विषयमा छलफल चलिरहेको थियो। मैले बुझेको कुरा के थियो भने संसद संचालन नियमा भनेको सबै नियमावली सबै संसदहरूको साझा कुरा हो, त्यो कुनै एउटा मेजोरिटी प्राप्तको लागि मात्रै होइन, कुनै अल्पमतलाई गर्नको लागि होइन, हो त्यो कुरालाई त सर्वसम्मत रूपमा टुङ्ग्याउनु पर्छ भन्ने मेरो रिडिङ थियो, स्कुलिङ त्यो खालको थियो र हो पनि त्यही। संसद सञ्चालन गर्ने भनेको त विपक्षी र सत्तापक्ष जति हुन्छ नि बराबर हो नि त। अब सत्तापक्षले त विपक्षीलाई चाहिँ दुश्मनको रूपमा हेर्ने, बाधाको रूपमा हेर्ने, तर विपक्ष त संसदमा त विपक्ष भनेको त सत्तापक्षको त साझेदार पो हो त होइन, साझेदार दुइटै प्यारालल्ली अगाडि बढ्छ संसदीय अभ्यासमा। त्यो कुरा फिल नगरेपछि मैले सबैभन्दा पहिले विद्रोह गरेँ, त्यो विद्रोह गरेको मीडियामा पनि यहाँहरूले देख्नुभयो होइन,
1: त्यो विद्रोह गरेको
0: विद्रोह गरेपछि अनि संसदको परिस्थिति चेन्ज भयो।
1: तपाईँले गर्दा भन्दै
0: विपक्ष त्यो त स्वाभाविकै हो नि, सबभन्दा पहिले औँलो ठड्याएर विरोध पनि गर्दा रहेछ नै विपक्षीहरूले भन्ने सत्ता पक्षलाई लाग्यो र ए हाम्रा प्रतिपक्षका सांसदहरू यो टाइपका रहेछन् भन्ने किसिमको विपक्ष पार्टीका चाहिँ नि मान्यहरू होइन प्रतिनिधि सभा सदस्यहरूले पनि त्यो एक किसिमको मनोबल बढ्यो नि त।
1: अनि अनि छ महिना पुग्दै गर्दाखेरि कि त्यसमा तपाईँले सोचे जस्तै अथवा संसद जस्तो सांसद जस्तो हुने स्थितिमा पुग्यो कि अथवा त्यो अझै आकार लिइसकेका छैन?
0: आकार पूर्ण रूपमा लिइसकेको छैन तर पनि त्यसको चाहिँ इम्प्रुभिङ छ नि,
1: सुधार हुँदै गयो,
0: इम्प्रुभिङ त्यो ग्राफ चाहिँ सुधारोन्मुख छ।
1: अनि संसद सबभन्दा धेरै भेट हुने गइराख्ने त संसद भयो, कहिलेकाहीँ फेरि संसदीय समितिमा पनि जानु पर्यो, कुरा उठाउनु पर्यो, त्यहाँको अवस्था चाहिँ कस्तो छ?
0: हो संसदीय समितिहरूमा म चाहिँ अर्थ समितिमा छु, मेरो इन्ट्रेस्टको क्षेत्र हो होइन, इन्ट्रेस्टको क्षेत्र भएको हुनाले मैले अर्थ समितिलाई रोजे। अर्थ समिति चाहिँ संसदका सबै समितिहरू सक्रिय नै छन्, मध्येमा पनि झन अझै एक्टिभ समितिको रूपमा रहेको छ र अन्य समितिहरू पनि अब संसदीय अभ्यासभित्र जे कुराहरू हुन्छन् त्यसमा चाहिँ ठिकै लाग्छ मलाई।
1: अर्थ समितिमा तपाईँको सक्रियता के छ? पूर्ण संसदको जस्तो अलिकति खरो पिरो खालको हो कि त्यहाँ चाहिँ गाह्रो हुन्छ?
0: त्यहाँ चाहिँ समिति चाहिँ के हो भने त्यहाँ पक्ष विपक्ष हुनु हुँदैन भन्ने हो होइन। अब संसदमा चाहिँ पास गर्नको निम्ति पक्ष र प्रतिपक्षको अब गणित त चाहियो नै होइन लास्टमा आएर, तर समितिहरूमा चाहिँ को पक्ष को प्रतिपक्ष नभनिकन त्यहाँको जिम्मेवारी फरक हो र संसदमा प्रस्तुत भएका विधेयकहरू संसदमा प्रस्तुत भएका जुन विषयवस्तुहरू छन् नि त्यो विषयवस्तुहरू चाहिँ हामीले साधारणतया पक्ष विपक्ष नभनिकनै सहमतिमा यो यसो गरौँ यसो गरौँ, अब आखिर कुरा त अब राम्रै आएका हुन्छन्, प्रतिपक्षी दलको सांसद भएको नाताले विरोधै गर्नुपर्छ भन्ने एउटा परम्परागत चिन्तनबाट पनि म ग्रसित छैन। त्यसकारणले समितिहरूको सन्दर्भमा चाहिँ अब पर चाहिँ अब विषयवस्तु हेरेर संसदमा चाहिँ विषयवस्तु कस्तो र सत्ता पक्षको रवैया कस्तो त्यसको प्रतिवाद गर्नको निम्ति चाहिँ नि हामीलाई कसरी, किन हामी त 37 वर्ष पो लडाई गरेर सांसद हुन, हामी त हठात बाटामा उगर्दा गर्दै आएको त होइन नि त, हामी त जनजीविकासँग जोडिएर आएको हुनाले लु अब चाहिँ नि अब दुई त्यही नजिकको बहुमत प्राप्त सत्ताधारी दलको सांसदहरू छन् तर जनजीविका जनता राष्ट्र राष्ट्रियता होइन को सन्दर्भमा चाहिँ केही गलत भयो भने म एक्लै काफी छु जस्तो लाग्छ।
1: अनि अब संसदमा आउँदाखेरि तपाईँको 38 वर्ष बित्यो होइन, यो कोसिस गर्दा गर्दै 38 वर्ष बित्यो, समग्र उमेरको हिसाबले त अझ त्योभन्दा बढी हुने होला जम्मा जम्मी राजनीतिमा तपाईँको सक्रियताको हिसाबले, र तपाईँले अघि भन्नु
0: 38 वर्ष चाहिँ ओभरअल मेरो पोलिटिकल लाइफ हो,
1: तपाईँको अहिले उमेर त त्योभन्दा बढी भएको छ नि त,
0: त्यो 37 भन्दा त बढी नभएको होइन।
1: अनि तपाईँले अघि संकेत गर्नुभयो कि राष्ट्रिय स्वतन्त्र पार्टी जो अहिले झण्डी दुई तिहाईको स्थितिमा छ र उसले चाहेको गर्न सक्ने स्थिति छ संसदमा कानून निर्माणको बाटोमा, भलै खबरदारी गर्नको लागि तपाईँहरू हुनुहुन्छ होइन, अनि अब तपाईँले जसरी 37 वर्ष राजनीतिक एउटा जीवन बित्यो र पढाइ पनि तपाईँले स्नातकोत्तर गर्नुभयो व्यवस्थापन र समाजशास्त्रमा, पढाइ लेखाइ गरेर लामो खारिएर जाँदाखेरिको त्यो दम्भ जस्तो आत्मविश्वास जस्तो हुँदो रहेछ कि तपाईँलाई अझै पनि मैले संसदबाट सांसदबाट सिकिराख्नु परिरहेको छ भन्ने लाग्छ?
0: नयाँ विषयवस्तुहरू आइरहन्छन् त्यसैले अब मैले म पूर्ण छु भनेर कहिले
1: तपाईँले सिक्न खोजेको अथवा यो चाहिँ नयाँ रहेछ है फलाना व्यक्ति फलाना सांसद भन्ने लागेको नयाँ कुराहरू चाहिँ के हो?
0: नयाँ कुरा चाहिँ संसदमा नयाँ अनुहार देखियो, मैले त्यति नै ठाने होइन, नयाँ अनुहार देखियो, नयाँ अनुहार देखेपछि नयाँ किसिमको चिन्तन पनि आउला होइन, तर त्यो चिन्तन आएको जस्तो पनि मलाई फिल चाहिँ छैन र म उमेरको हिसाबले अब अलिकति माथि नै अहिलेको संसदको अवस्था हेर्दा

0: पर्यो, जनता केन्द्रित हुनु पर्यो। जनताको निम्ति यसले यसो गर्छ, यसले यसो गर्दैन भन्ने चाहिँ प्रष्ट एउटा चाहिँ नि धामी झाँक्रीहरूले जोखाना हेर्दा यो भयो भन्छ नि त, ठ्याक्कै त्यस्तो चाहिँ आइहाल्छ, त्यति फरक चाहिँ हुँदो रहेछ।
1: अनि तपाईँले नयाँ अनुहार छ भन्नुभयो, तर पहिले पहिले सांसदहरूलाई मोबाइल बोकेर अथवा चलाउन अहिले पनि प्रतिबन्ध छ, त्यो नियमावलीमा पनि उल्लेख भएको कुरा हो। तर अहिले सांसदहरूले मन्तव्य दिइराख्दाखेरि चाहिँ मोबाइलमा मजासँग हेरेर दिइराखेको सुन्छौं, र अहिले एआईको पनि विकास हुँदै गयो, कतिपयले प्रयोग गरेको र उपयोग नभएर दुरूपयोग भयो अथवा अनर्थ लाग्यो भन्ने पनि आउँदा आइरहेको छ। तपाईँ यो प्रविधिमा कतिको रुचि र यसको उपयोग गरिराख्नु भएको छ?
0: प्रविधिमा अत्यन्तै म रुचि राख्दछु। मेरो एजमा रहेका समकालीन पार्टीका नेता अथवा सांसदहरूमा स्वाभाविक रूपमा म अलि बढी एक्टिभै छु, होइन, सोसियल मिडियादेखि लिएर यो तपाईँले भन्नुभएको एआई लगायतको विषयवस्तुहरूमा। मलाई अघि लिलजीले भन्नुभएको त्यो मोबाइलको प्रयोग सदनमा भएको विषयले चाहिँ मलाई अलिकति पीड़ा छ भनौ न, त्यो नगरिदिए हुन्थ्यो।
1: संसदमा मोबाइलबाट हेरेर नपढे हुन्थ्यो भन्यो कि, अथवा नचलाइदिए
0: हेरेर पढ्न त मिल्यो होइन, त्यहाँनिर अब नोट म नोट यहीँबाट लिएर बसिरहेको छु, नोट छ नि त यहाँ त, नोटमा आफ्ना कुराहरू यहाँ राख्ने कुराहरू ल्यापटपहरू राख्ने विषयवस्तुहरू आफ्नो ठाउँमा रह्यो। तर अब बढीभन्दा बढी त्यो एआईले जे जेनेरेट गर्छ त्यो जेनेरेट गरेकै विषयवस्तुलाई प्रिन्ट आउट गरेर चाहिँ नगरिदिए भन्ने हुन्छ,
1: त्यसलाई पुष्टि गर्ने कुरा, र त्यो साँची हो कि होइन, फेरि कहिले कहीँ त एआईले धोका दिन्छ, लगेर अठेरोमै राखिदिन्छ होइन, त्यो कुरा चाहिँ ख्याल गर्नुपर्छ,
0: ख्याल गर्नु पर्यो, र आफूलाई पनि थाहा हुनु पर्यो नि त त्यो विषयवस्तुमा। जुन विषयवस्तुमा थाहा छ एआईसँगै झगडा हुन्छ मेरो चाहिँ, एआईले दिएको मिल्दैन
1: होइन,
0: अब विषयवस्तुहरूमा जस्तै विशेष गरेर डेटाको
1: विषयवस्तुहरू
0: तथ्याङ्कहरू चाहिँ लिनको निम्ति अलिकति सजिलो हुँदो रहेछ। एक नम्बर दुई, त्यसको हिस्टोरिकल ब्याकग्राउन्डहरू चाहिँ अब कहिले काहीँ चाहिन्छ नि, हो त्यो विषयवस्तुहरूको निम्ति चाहिँ मैले एआईलाई प्रयोग गर्ने गरेका छु। तर त्यो हेर्ने मात्र, त्यो हेर्ने र त्यहाँबाट थिम बुझ्ने र त्यहाँका डेटाहरूलाई चाहिँ हामीले साभार गर्नै पर्छ। र साभार गर्दा हामीले अनुसन्धानको क्षेत्रमा काम गर्दा के भन्छन् भने, अब हामीले अनुसन्धान रिपोर्टहरू बुझाउँदाखेरि त तल सन्दर्भ सूची त राख्नु पर्यो, त्यो फलना ठाउँको फलना रिपोर्ट अनुसार त भन्नु पर्यो। अब लिलजीसँग मैले केही नयाँ कुरा गरेँ भने मैले पाँच थर गएर लिलजीसँग कुरा गर्दा उहाँले यसो भन्नु नयाँ विषयवस्तु भन्दाखेरि अब त्यो स्रोत खुलाउनु पर्यो, स्रोत खुलाउनु पर्यो, त्यो स्रोत गलत पनि हुनसक्छ भनेपछि फलना स्रोत अनुसार मैले यसो भनेपछि म त फ्री भइगएँ नि त, फलना स्रोत चाहिँ गल्ती रहेछ भनेर भन्ने विश्लेषकहरूले पनि भन्छन् नि त। र नम्बर टू चाहिँ के छ भने, अहिले चाहिँ त्यहाँ संसद ठूलो मान्छे कोनि के आदि इत्यादि पढेको विद्वान भन्नेहरू भन्दा पनि तल जो रहनु भएको छ नि लेमेन, जो चाहिँ गाउँ बस्तीमा हुनुहुन्छ नि, जसले त्यो हाम्रो कुराहरू सुन, अहिले जस्तै हामी कुरा गर्दै गर्दा हामीभन्दा पचासौं गुणा राम्रो होइन क्यापेसिटी भएका इन्टेलेक्चुअलहरूले हाम्रो यो सुन्नुहुन्छ होइन, त्यसो भने चाहिँ उहाँहरूले पनि हामीले बोलेको कुराको सत्यता कति छ होइन, वा गफै मात्रै दिँदैछ कि, त्यो त थाहा भइहाल्छ। त्यस कारण त्यो कुरासँग चाहिँ जोगिनुपर्छ भन्छु म चाहिँ।
1: अनि संसद र संसदीय समिति अथवा सांसदले के कुरा सुधार गर्यो भने त्यो साँच्चीकै त्यो एउटा भनौँ न अनुकरणीय हुन्छ जस्तो लाग्छ।
0: साधारणतया त्यो चाहिँ मान्छेको क्यारेक्टरमा भर पर्छ होइन, अब त्यहाँको गरिमालाई बुझ्न सक्ने, त्यसलाई भित्रैबाट छुन सक्ने किसिमको फिल आउनु पर्यो, र त्यसका निम्ति अभ्यासको आवश्यकता पर्दछ। अभ्यस्त हुँदै जाँदाखेरि यो गरिमा कायम रहन्छ, र एउटा संसद जस्तो हुन्छ, र संसदमा रहने पात्र सांसदको रूपमा रहन सकोस् भन्ने छ र हुन्छ होला भन्ने अपेक्षामा म एकदम पोजिटिभ, फेरि म चाहिँ एकदम सकारात्मक कुरा मात्रै मेरो दिमाग मागमा आउने भएको हुनाले मैले सकारात्मक रूपबाट त्यो होप गर्छु।
1: कुराकानीको लागि, संवादको लागि धेरै धन्यवाद छ, समयको लागि
0: धेरै धेरै धन्यवाद लेलजी, अब यो अवसरको निम्ति मैले आभार व्यक्त गरे।
1: हस् धेरै धन्यवाद। यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा पाँच थरबाट निर्वाचित सांसद नरेन्द्र कुमार खेरुङसँग कुराकानी गर्यौं। विशेषतः संसद र सांसदको रूपमा, नेताको रूपमा, एउटा अभियानकर्मीको रूपमा, संस्कृति कर्मीको रूपमा अथवा साहित्यकर्मीको रूपमा उहाँले खेलिराख्नु भएको भूमिका, उहाँको रूचि र बनाइएका योजनाहरूको बारेमा उहाँसँग संवाद गर्यौं। अर्को संवाद श्रृंखला हेलो सांसदको श्रृंखलामा हामी अर्को व्यक्ति र विषय वस्तु लगायतका विभिन्न सामग्रीहरू लिएर उपस्थित हुनेछौं। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धितालाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: sip on your extreme energy drink.
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: नेपाल बैंकले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
1: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
0: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
1: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर धितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
0: सरल प्रक्रिया, सुलभ ब्याज दर,
1: देशभर रहेका नेपाल बैंक लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
1: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
0: वा साथी, सेवा।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले बिहानको ठिक 9 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सन्चु बुलनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: गजरीमा सड़क भाँसिँदा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध, साना सवारी वैकल्पिक मार्गबाट चलाइँदै पहिरोले बीपी राजमार्ग समेत बन्द।
0: कंग्रेस सभापति पदमा गगन थापा निर्वाचित, 93% भन्दा बढ़ी मत प्राप्त, पदाधिकारीको मतगणना आज दिउँसो मात्रै शुरू हुने।
1: 13 कम्पनीका एलपी ग्यास भोलिदेखि साटफेर गर्न पाइने, आज र भोलि काठमाडौँका विभिन्न ठाउँमा विद्युत आपूर्ति बन्द हुँदै।
0: भारतको नयाँ दिल्लीमा कक्रोच पार्टी विशाल प्रदर्शनको तयारीमा 250 भन्दा बढ़ी रेल तथा शहरभित्रको मेट्रो रेल समेत सरकारद्वारा बन्द।
1: र दोस्रो टी20 क्रिकेटमा भारत विरूद्ध वेस्ट इण्डिज 6 विकेटले विजयी, भारतले बनायो एकै वर्षमा 300 छक्काको कीर्तिमान।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका पास गलौदीमा सड़क भाँसिएपछि हिजो साँझदेखि सवारी साधन आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। त्रिशुली नदीको कटानका कारण सड़क भाँसिएपछि सम्भावित दुर्घटना रोक्न अर्को सूचना जारी नभएसम्मका लागि सवारी आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। दशैं नजिकिँदै गर्दा काठमाडौँ उपत्यकाबाट बाहिर जाने यात्रुको चाप बढ़न थालेका बेला देशको लाइफ लाइन मानिने पृथ्वी राजमार्ग अवरूद्ध हुँदा हजारौं यात्रु प्रभावित बनेका छन्। प्रहरी कार्यालय धादिङका अनुसार वैकल्पिक मार्गका रूपमा सवारी साधन 900 बाट हेटौडा पठाइएको छ। पृथ्वी राजमार्ग भएरै जानुपर्ने सवारी काठमाडौँतर्फ नागढुङ्गा र पोखरातर्फ मुगलिन आसपासका क्षेत्रमा रोकिएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पृथ्वी राजमार्ग अवरूद्ध बनेपछि साना गाड़ीलाई वैकल्पिक मार्ग त्रिभुवन राजपथ भएर उपत्यका बाहिर पठाउन थालिएको छ। काठमाडौँबाट बाहिरिने ठूला सवारी साधन नागढुङ्गामा रोकिएका छन्। बल्खु फर्पिङ हुँदै हेटौडा आउजाउ गर्ने सड़क मात्रै सहज रूपमा सञ्चालन भइरहेको छ। नागढुङ्गा 900 मुगलिन सड़क आयोजनाको पूर्वी खण्डका प्रमुख गुरूप्रसाद अधिकारीका अनुसार गलौदीमा त्रिशुली नदीतर्फको सड़क किनारको करिब 60 मिटर क्षेत्र चिरा परेको छ। त्यसमध्ये करिब 35 मिटर सड़क भाँसिएर तल खसेको छ। भित्ता कटान नगरी एकतर्फी पनि सञ्चालन गर्न सकिने अवस्था छैन। प्राविधिक टोलीले स्थलगत निरीक्षण र मूल्यांकन गरेर आज बिहानैबाट काम शुरू गर्ने उहाँले बताउनुभयो। यसअघि भोटेकोशी बाढ़ीका कारण सड़क भाँसिँदा पृथ्वी राजमार्ग 18 दिन ठप्प बनेको थियो। यता बीपी राजमार्ग पनि पूर्ण रूपमा अवरूद्ध बनेको छ। उपत्यकाबाट देशका पूर्वी भूभाग जाने अर्को प्रमुख मार्ग अवरूद्ध हुँदा यात्रु अलपत्र परेका छन्। नेपाल प्रहरीका अनुसार बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका 9 पिन्थलीमा आज बिहान 4 बजेतिर पहिरो खसेसँगै राजमार्ग पूर्ण रूपमा अवरूद्ध बनेको हो। पिन्थली बेसीमा लेदो सहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टले जानकारी दिनुभयो। उहाँका अनुसार पहिरो हटाएर राजमार्ग सञ्चालन गर्ने प्रयास भइरहेको छ।
1: नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित हुनुभएको छ। उहाँले 6584 मत पाएर विजयी हुनुभएको हो। निर्वाचन समितिले आज बिहान सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार उहाँको प्रतिस्पर्धी श्यामकृष्ण खड्कीले 375 मत प्राप्त गर्नुभएको छ। सभापति पदमा कुल 7013 मत खसेकोमा 54 मत बदर भएको छ। कुल खसेको मतका आधारमा थापाले 93.88% मत प्राप्त गर्नुभएको हो। अन्य पदाधिकारीहरूको मतगणना भने बाँकी रहेको छ। बाँकी पदाधिकारीको मतपेटिका पार्टी कार्यालय सानेपामा लगिएको छ। मतगणना आज दिउँसो मात्रै गर्ने तयारी छ। पदाधिकारीका सबै उम्मेद्वारसँग निर्वाचन समितिले बैठक गरी आज दिउँसोबाट मतगणना शुरू गर्ने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताउनुभयो। हिजो साँझ मतदान सम्पन्न भए लगतै राति काठमाडौँको राष्ट्रिय सभागृहमा सभापतिको मतगणना भएको थियो। निर्वाचन समितिका अनुसार यसपटक कांग्रेसका 7317 जना महाधिवेशन प्रतिनिधि रहेकोमा 7039 जनाले मतदान गरेका छन्।
0: भोलिदेखि उपत्यका विभिन्न स्थलस्थानमा 13 कम्पनीको ग्यास सार्टफेयर गर्न पाइने भएको छ। एलपी ग्यासका सिलिण्डर सजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले 13 कम्पनीका ग्यास सार्टफेयर गर्न सक्ने भएका हुन्। नेपाल एलपी ग्यास उद्योग संघले नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा उक्त व्यवस्था मिलाएको हो। भोलिदेखि एकसाथ अर्थात आगामी शनिबारसम्म बिहान 9:30 बजेदेखि दिउँसो 4:30 बजेसम्म ग्यासको बिक्री वितरण हुनेछ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्र सिंह तामाङले फरक ग्यासको सिलिण्डर भएर चिन्तित भएका उपभोक्तालाई चाडपर्वमा ग्यासको सहज आपूर्तिका लागि सिलिण्डर सार्टफेयर गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिनुभयो। एलपी ग्यास उद्योग संघका अनुसार उपभोक्ताले काठमाडौँको सिफल स्थित ग्यास एण्ड अक्सिजन ट्रेडर्सबाट एभरेस्ट र सुगम पेप्सिकोलाबाट सागर बालाजु औद्योगिक क्षेत्रबाट नेपाल एसपी गीता राजधानी र त्रिवेणी सुकेदाराबाट बाबा र श्री कलंकीबाट साईबाबा र श्रीकृष्ण तथा ललितपुरको हरिसिद्धिबाट श्रीराम ग्यास लिन सक्नेछन्। ती स्थानमा काठमाडौँ उपत्यकामा बिक्री वितरण हुने सदस्य उद्योगको ग्यासको सिलिण्डर मात्रै सार्टफेयर हुने बताइएको छ।
1: काठमाडौँ उपत्यकामा आज र भोलि विद्युत आपूर्ति प्रभावित हुने भएको छ। प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरणको काम भइरहेको हुँदा आज र भोलि केही स्थानमा विद्युत कटौती हुने भएको हो। नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत संचालित 132 केवी प्रसारण लाइन स्तर उन्नति आयोजनाले मातातीर्थ सिसेटार 132 केवी डबल सर्किट प्रसारण लाइनमा रहेको पुरानो कण्डक्टर परिवर्तन गरी उच्च क्षमताको नयाँ सुचालक जडान गरिरहेको छ। उक्त कार्यको लागि आज र भोलि बिहान 9:00 बजेदेखि साँझ 5:00 बजेसम्म प्रसारण लाइन बन्द हुनेछ। प्रसारण लाइन बन्द रहने अवधिमा मातातीर्थ सुचेटार लगायत सम्बन्धित सब स्टेशनबाट विद्युत आपूर्ति हुने क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुने भएको हो। निर्धारित समयमै काम सम्पन्न गर्ने गरी आवश्यक प्राविधिक तयारी गरिएको र मौसम प्रतिकूल भएमा कार्यतालिका परिवर्तन हुन सक्ने पनि जनाइएको छ।
0: पितृपक्ष अर्थात सोह्र श्राद्ध आज पूरा हुँदैछ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदामा शुरू भई औंसीसम्म रहन्छ। वैदिक सनातन धर्मावलम्बीले प्रतिपदादेखि औंसीसम्मका एक तिथिमा आफ्नो पितृको श्राद्ध गर्छन्। प्रतिपदादेखि औंसीसम्मका 15 तिथि र पूर्णिमा तिथिको गरी 16 तिथिलाई मानेर आधार मानेर श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको बताइन्छ। आफ्ना पिता दिवंगत भएको तिथिलाई आधार मानेर गरिने यो श्राद्धमा घरतर्फका 3 पुस्ता र माओलीतर्फका 3 पुस्ताको सम्झना गरिन्छ, अर्थात उनीहरूलाई पिण्ड दिइन्छ। कतिपयले 3-3 पुस्ताका दम्पतिलाई गरी 6 पिण्ड दिन्छन् भने कतिपयले प्रत्येकलाई एक एक गरी 12 पिण्ड दिएर श्राद्ध गर्छन्। पितृकर्मलाई औंसी तिथि विशेष मानिन्छ। सोह्र श्राद्धमा पनि औंसीलाई महत्व दिइन्छ। अरू तिथिमा रोकिएको श्राद्ध पनि यसै दिन गरिन्छ। पूर्णिमा तिथिमा दिवंगत भएकाको श्राद्ध पनि यसै तिथिमा गरिन्छ। सोह्र श्राद्ध सकिने दिन पवित्र तीर्थस्थल तथा नदी किनारमा श्राद्ध तर्पण गर्नेको घुइँचो लागेको छ। सोह्र श्राद्ध सकिएको भोलिपल्ट आश्विन शुक्ल प्रतिपदामा नवरात्र अर्थात बडा दशैं शुरू हुन्छ।
1: नेपाली कांग्रेसको 15 महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेद्वार विनिता खड्का ठगी आरोपमा पक्राउ परेकी छन्। इजरायल पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा उनलाई काठमाडौँ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले हिजो काठमाडौँबाट पक्राउ गरेको हो। कांग्रेसको खुल्ला महिलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिएकी खड्का महाधिवेशन प्रतिनिधिसँग मत मागिरहेको बेला पक्राउ परेको स्रोतले जनाएको छ। वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा यसअघि पक्राउ परेका रामेछापका भरत चौला गाई मार्फत खड्काको नाम पनि अनुसन्धानमा जोड़िएको थियो। सोही प्रकरणमा थप अनुसन्धान गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। यसअघि सीआईबीले दोलखाकी 32 वर्षीय बालिका शिवाकोटी र रामेछापका 51 वर्षीय चौला गाईलाई पक्राउ गरेको थियो। उनीहरूमाथि इजरायल पठाइदिने प्रलोभन देखाएर 2,50,00,000 रूपियाँ ठगी गरेको आरोप छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको
5: के छ साथी खबर? निकै खुसी देखिन्छौ त। के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि।
6: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
5: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
6: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
7: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। आज विश्व मानसिक स्वास्थ्य दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ। मानसिक स्वास्थ्य सम्बन्धमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष अक्टोबर 10 यो दिवस मनाइन्छ। विश्व मानसिक स्वास्थ्य महासंघको पहलमा सन् 1992 मनाउन थालिएको यस दिवसलाई सन् 2094 विश्व स्वास्थ्य संगठनको सहयोग र सहकार्यमा प्रत्येक वर्ष मनाउन थालिएको हो। यस वर्ष जीवन्त अनुभवको सुनाई, वास्तविक आवाज, वास्तविक परिवर्तन भन्ने नारा तय गरिएको छ। मानसिक स्वास्थ्य सेवाको विकास तथा सुधारका क्रममा प्रत्यक्ष अनुभव भएका व्यक्तिहरूको सहभागिता सुनिश्चित गर्दै उनीहरूका आवश्यकता र सुझावका आधारमा व्यवहारिक परिवर्तन ल्याउनु पर्नेमा यस नाराले जोड़ दिएको छ। दिवसको अवसरमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या लुकाएर राख्नुपर्ने विषय नभई समयमै पहिचान, सहयोग र उपचार आवश्यक पर्ने स्वास्थ्य अवस्थाका रूपमा बुझ्न आह्वान गरिएको छ। विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वभर प्रत्येक 7 मध्ये 1 अर्थात करिब 14% मानिस कुनै न कुनै मानसिक स्वास्थ्य समस्या बाट प्रभावित छन्।
0: अब अन्तर्राष्ट्रिय समाचार। भारतमा कक्रोच जनता पार्टी सीजेपीको प्रदर्शन अघि नयाँ दिल्ली र हजरत निजामुद्दीन रेलवे स्टेशनबाट आवत जावत गर्ने 250 भन्दा बढ़ी रेल रद्द गरिएका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार रेलवे बोर्डको निर्णय अनुसार हिजो दिउँसो 2 बजेदेखि आफ्ना प्रारम्भिक स्टेशनबाट छुट्ने यात्रुवाहक रेलहरू रद्द गरिएका हुन्। यसका साथै आज बिहान 4 बजेदेखि दिउँसो 2 बजेसम्म नयाँ दिल्ली वा हजरत निजामुद्दीन स्टेशनमा पुग्ने रेल पनि रद्द गरिएको छ। ठूलो संख्यामा रेल यातायात रद्द गरिएपछि हजारौं यात्रुले भोग्नुपर्ने असुविधालाई लिएर रेलवेको निर्णयमाथि प्रश्न उठेको छ। रेलवेका पूर्व अधिकारी, यात्रु संगठन र कर्मचारी महासंघहरूले यस कदमको आलोचना गरेका छन्। अर्कोतर्फ दिल्ली मेट्रो रेल कर्पोरेशन डीएमआरसीले पनि 45 मेट्रो स्टेशनका प्रवेश तथा निकासद्वार बन्द गरेको छ। कक्रोच जनता पार्टीको प्रदर्शन अघि दिल्ली प्रहरीले जन्तर मन्तर र तेस्रो परका क्षेत्रमा सुरक्षा व्यवस्था कड़ा बनाउनका साथै विभिन्न प्रतिबन्धहरू लागू गरेको छ। सरकारले 40,000 सुरक्षाकर्मी परिचालन गरेको छ। सीजीपीको नेतृत्वमा हुन लागेको यस प्रदर्शनका लागि अनुमति दिइएको थिएन। यद्यपि सीजीपीका नेताहरूले आफूहरू जन्तर मन्तर पुग्ने बताएका छन्। उनीहरू बाहेक सीजीपीका संस्थापक अभिजित दीपके, सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता प्रशान्त भूषण, सामाजिक राजनैतिक कार्यकर्ता योगेन्द्र यादव, आइसाकी अध्यक्ष नेहा बोरा र चर्चित युट्युबर ध्रुवराठीले पनि मानिसहरूलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन्।
1: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसबाट डिजेल आयात गर्ने सम्झौता घोषणा गर्नुभएको छ। इन्धनको मूल्य घटाउने प्रयास स्वरूप गरिएको सम्झौता अनुसार रूसले तत्काल 3,00,000 टन, नोभेम्बरमा 5,00,000 टन र त्यसपछि थप 10,00,000 टन डिजेल उपलब्ध गराउनेछ। अमेरिकाले सम्झौता अन्तर्गत आगामी अप्रेल 7 रूसी डिजेल निर्यातमाथिका प्रतिबन्ध स्थापित गर्ने बताइएको छ। युक्रेन राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने यसलाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिएको उपहार भन्दै आलोचना गर्नुभएको छ। विश्लेषकहरूले रूसी डिजेलको आपूर्तिले अमेरिकी बजारमा इन्धनको मूल्य उल्लेखनीय रूपमा घटाउनेमा आशंका व्यक्त गरेका छन्।
0: अब खेल समाचार। राँचीमा भएको दोस्रो टी ट्वेन्टी क्रिकेटमा वेस्ट इण्डिजले भारतलाई 6 विकेटले हराएको छ। भारतले दिएको 250 रनको लक्ष्य वेस्ट इण्डिजले 18.3 ओभरमा पूरा गर्यो। यो टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा भारत विरूद्धको सबैभन्दा ठूलो जीत हो। खेलमा दुवै टोलीले गरी कुल 501 रन बनाए। यो टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एकै खेलमा 500 भन्दा बढ़ी रन बनेको दोस्रो ठूलो खेल हो। भारतले पहिलो इनिङ्समा 13 छक्का प्रहार गरेको थियो। यससँगै सन् 2026 भारतले टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा 311 छक्का प्रहार गर्दै एकै वर्षमा 300 छक्का कटाउने पहिलो टेस्ट राष्ट्रको कीर्तिमान बनाएको छ। भारत विरूद्ध 250 रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इण्डिजका कप्तान साई होपले 45 बलमा शतक पूरा गरे। उनले 13 बलमा अभिजित 34 रन बनाएका रोमारियो सेफर्डसँग टोलीलाई जित दिलाउन महत्वपूर्ण साझेदारी गरेका थिए। सेफर्डले 37 बलमा 84 रन जोड़े। भारतीय बलर मयंक यादवले शुरूआती ओभरमै लगातार 2 बलमा 2 विकेट लिएका थिए, तर वेस्ट इण्डिजका ब्याटरले आक्रामक प्रदर्शन गर्दै लक्ष्य सहजै पूरा गरे।
1: र अब मौसम। पछिल्लो 6 घण्टामा मध्य प्रदेशका केही स्थानमा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सर्लाहीको नवलपुरमा 66.6 र उत्तरको मनुष्य मरा मापन केन्द्रमा 59.2 र सिराहामा 56.8 मिलिमिटर वर्षा मापन भएको छ। गैरातिथिदेखि काठमाडौँ उपत्यकासहित बागमती प्रदेशका धेरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित भएको वर्षा रोकिएको छ। कोशी र मध्य प्रदेशका केही स्थानमा भने अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशका तराईका भूभागका एक दुई स्थानमा पनि मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ। आज राति देशका हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। तराईका भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।
0: बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: गजरीमा सड़क भाँचिँदा पृथ्वी राजमार्ग पूर्णरूपमा अवरूद्ध, साना सवारी वैकल्पिक मार्गबाट चलाइँदै, पहिरोले बीपी राजमार्ग समेत बन्द।
0: कंग्रेस सभापति पदमा गगन थापा निर्वाचित, 93% भन्दा बढ़ी मत प्राप्त, पदाधिकारीको मतगणना आज दिउँसो मात्रै शुरू हुने।
1: 13 कम्पनीका एलपी ग्यास भोलिदेखि सार्टफेयर गर्न पाइने, आज र भोलि काठमाडौँको विभिन्न ठाउँमा विद्युत आपूर्ति बन्द हुँदै।
0: भारतको नयाँ दिल्लीमा कक्रोच पार्टी विशाल प्रदर्शनको तयारीमा, 250 भन्दा बढ़ी रेल तथा शहरभित्रको मेट्रो रेल समेत सरकारद्वारा बन्द।
1: र दोस्रो टी20 क्रिकेटमा भारत विरूद्ध वेस्ट इण्डिज 6 विकेटले विजय, भारतले बनायो एकै वर्षमा 300 छक्काको कीर्तिमान।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौ, नमस्कार।
7: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
8: AIO. Yes, AIO. All in one mart. The best place for shopping.
9: के छ र हो खास त्यहाँ?
8: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
9: वाउ, कहाँ छ र यो?
8: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
7: All in one mart, helping make your life easier.

0: रोग होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: भाइ, सामान पुऱ्याउने अनि आइहाल्यो है, अरू सामान पुऱ्याउनु छ।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
0: नमस्कार।
2: अनि कर्सर बेच्नु छोडेर यतातिर कता नि?
0: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
0: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
3: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
0: साथ जीवन।
4: 21औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।

0: बिहान 10 बजेको थाहा अपडेटमा सन्चुकको नमस्कार। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका 5 गलौदीमा सड़क भाँचिएपछि हिजो साँझदेखि सवारी साधन आवागमन पूर्ण रूपमा बन्द भएको छ। त्रिशुली नदीको कटानका कारण सड़क भाँचिएपछि सम्भावित दुर्घटना रोक्न अर्को सूचना जारी नभएसम्मको लागि सवारी आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। दशैं नजिकै गर्दा काठमाडौँ उपत्यकाबाट बाहिर जाने यात्रुको चाप बढ़न थालेको बेला देशको लाइफलाइन मानिने पृथ्वी राजमार्ग अवरूद्ध हुँदा हजारौं यात्रु प्रभावित बनेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार वैकल्पिक मार्गका रूपमा सवारी साधन नौबिसेबाट हेटौँडा पठाइएको छ। पृथ्वी राजमार्ग भएर जानुपर्ने सवारी साधन काठमाडौँतर्फ नागढुङ्गा र पोखरातर्फ मुगलिन आसपासमा रोकिएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पृथ्वी राजमार्ग अवरूद्ध बनेपछि साना गाड़ीलाई वैकल्पिक मार्ग त्रिभुवन राजपथ भएर उपत्यका बाहिर पठाउन थालिएको छ। काठमाडौँबाट बाहिरिने ठूला सवारी साधन नागढुङ्गामा रोकिएका छन्। बल्खु फर्पिङ हुँदै हेटौँडा आउजाउ गर्ने सड़क मात्रै सहज रूपमा सञ्चालन भइरहेको छ। नागढुङ्गा नौबिसे मुगलिन सड़क आयोजनाको पूर्वी खण्डका प्रमुख गुरू प्रसाद अधिकारीका अनुसार गलौदीबा त्रिशुली नदीतर्फको सड़क किनारको करिब 60 मिटर क्षेत्रमा छिरा परेको छ। त्यसमध्ये करिब 35 मिटर सड़क भाँचिएर तल खसेको छ। भित्ता कटान नगरी एकतर्फी पनि सञ्चालन गर्न सक्ने अवस्था छैन। प्राविधिक टोलीले स्थलगत निरीक्षण र मूल्यांकन गरेर आजबाटै काम शुरू गरिने उहाँले बताउनुभयो। यसअघि भटेकोशी बाढ़ीका कारण सड़क भाँचिँदा पृथ्वी राजमार्ग 18 दिन ठप्प बनेको थियो। यता बीपी राजमार्ग पनि पूर्ण रूपमा अवरूद्ध बनेको छ। उपत्यकाबाट देशका पूर्वी भूभाग जाने अर्को प्रमुख मार्ग अवरूद्ध हुँदा यात्रु अलपत्र परेका छन्। नेपाल प्रहरीका अनुसार बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी पालिका 9 पिन्थलीमा आज बिहान 4:30 बजेतिर पहिरो खसेसँगै राजमार्ग पूर्ण रूपमा अवरूद्ध बनेको हो। पिन्थली बेसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरूद्ध बनेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टले जानकारी दिनुभयो। उहाँका अनुसार पहिरो हटाएर राजमार्ग सञ्चालन गर्ने प्रयास भइरहेको छ। नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित हुनुभएको छ। उहाँले 6,584 मत पाएर विजयी हुनुभएको हो। निर्वाचन समितिले आज बिहान सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार उहाँका प्रतिस्पर्धी श्याम कृष्ण खड्केले 375 मत प्राप्त गर्नुभएको छ। सभापति पदमा कुल 7,013 मत खसेकोमा 54 मत बदर भएको छ। कुल खसेको मतका आधारमा थापाले 93.88% मत प्राप्त गर्नुभएको छ। अन्य पदाधिकारीको मतगणना भने बाँकी रहेको छ। बाँकी पदाधिकारीको मत पेटिका पार्टी कार्यालय सानेपामा लगिएको छ। मतगणना आज दिउँसोबाट शुरू गर्ने तयारी छ। पदाधिकारीका सबै उम्मेद्वारसँग निर्वाचन समितिले बैठक गरी आज दिउँसोबाट मतगणना शुरू गर्ने निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले जानकारी दिनुभयो। भोलिदेखि उपत्यकाका विभिन्न 6 स्थानमा 13 कम्पनीको ग्यास साटफेर गर्न पाइने भएको छ। ग्यासका सिलिण्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले 13 कम्पनीका ग्यास साटफेर गर्न सक्ने भएका हुन्। नेपाल एलपी ग्यास उद्योग संघले नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकारीमा उक्त व्यवस्था मिलाएको हो। भोलिदेखि एक साता अर्थात शनिबारसम्म बिहान 9:30 बजेदेखि दिउँसो 4:30 बजेसम्म ग्यासको बिक्री वितरण हुनेछ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्र सिंह तामाङले फरक ग्यासको सिलिण्डर भएर चिन्तित भएका उपभोक्तालाई चाडपर्वमा ग्यासको सहज आपूर्तिको लागि सिलिण्डर साटफेर गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिनुभयो। एलपी ग्यास उद्योग संघका अनुसार उपभोक्ताले काठमाडौँको सिफल स्थित ग्यास आयन जन ट्रेडर्सबाट एभरेस्ट र सुगम पेप्सिकोलाबाट सगर बालजु औद्योगिक क्षेत्रबाट नेपाल एचपी गीता राजधानी र त्रिवेणी सुकेधाराबाट बाबा र श्री कलंकीबाट साई बाबा र श्रीकृष्ण तथा ललितपुरको हरिसिद्धिबाट श्रीराम ग्यास लिन सक्नेछन्। 3 स्थानमा काठमाडौँ उपत्यका बिक्री वितरण हुने सदस्य उद्योगको ग्यासको सिलिण्डर मात्रै साटफेर हुने बताइएको छ। पितृपक्ष अर्थात 16 श्राद्ध आज पूरा हुँदैछ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदामा शुरू भई औंसीसम्म रहन्छ। वैदिक सनातन धर्मावलम्बीले प्रतिपदादेखि औंसीसम्मका तिथिमा आफ्ना पितृको श्राद्ध गर्छन्। प्रतिपदादेखि औंसीसम्मका 15 तिथि र पूर्णिमा तिथिको गरी 16 तिथिलाई आधार मानेर श्राद्ध गरिने भएकोले यसलाई 16 श्राद्ध भनिएको बताइन्छ। आफ्ना पिता दिवंगत भएको तिथिलाई आधार मानेर गरिने यो श्राद्धमा घरतर्फका 3 पुस्ता र माओलीतर्फका 3 पुस्ताको सम्झना गरिन्छ, अर्थात उनीहरूलाई पिण्ड दिइन्छ। सोह्र श्राद्ध सकिने दिन पवित्र तीर्थस्थल तथा नदी किनारमा श्राद्ध तर्पण गर्नेको घुइँचो लागेको छ। सोह्र श्राद्ध सकिएको भोलिपल्ट आश्विन शुक्ल प्रतिपदामा नवरात्र अर्थात बडा दशैं शुरू हुन्छ। नेपाली कांग्रेसको 15 महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेद्वार विनिता खड्का ठगी आरोपमा पक्राउ परेकी छन्। इजरायल पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले हिजो बेलुकी काठमाण्डुबाट पक्राउ गरेको हो। कांग्रेसको खुल्ला महिलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिएकी खड्का महाधिवेशन प्रतिनिधिसँग मत मागिरहेको बेला पक्राउ परेको स्रोतले जनाएको छ। वैदेशिक रोजगारीको लागि इजरायल पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा यसअघि पक्राउ परेका रामेछापका भरत चौलागाई मार्फत खड्काको नाम पनि अनुसन्धानमा जोड़िएको थियो। सोही प्रकरणमा थप अनुसन्धान गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ। यसअघि सीआईबीले दोलखाकी 32 वर्षीय बालिका शिवा कोटी र रामेछापका 51 वर्षीय चौला गाईलाई पक्राउ गरेको थियो। उनीहरूमाथि इजरायल पठाइदिने प्रलोभन देखाएर 2,50,00,000 रूपियाँ ठगी गरेको आरोप छ। र आज विश्व मानसिक स्वास्थ्य दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ। मानसिक स्वास्थ्य सम्बन्धमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष अक्टोबर 10 यो दिवस मनाइन्छ। विश्व मानसिक स्वास्थ्य महासंघको पहलमा सन् 1992 मनाउन थालेको यस दिवसलाई सन् 1994 विश्व स्वास्थ्य संगठनको सहयोग र सहकार्यमा प्रत्येक वर्ष मनाउन थालिएको हो। यस वर्ष जीवन्त अनुभवको सुनाई वास्तविक आवाज वास्तविक परिवर्तन भन्ने नारा तय गरिएको छ। मानसिक स्वास्थ्य सेवाको विकास तथा सुधारका क्रममा प्रत्यक्ष अनुभव भएका व्यक्तिहरूको सहभागिता सुनिश्चित गर्दै उनीहरूका आवश्यकता र सुझावका आधारमा व्यवहारिक परिवर्तन ल्याउनु पर्नेमा यस नाराले जोड़ दिएको छ। दिवसको अवसरमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या लुकाएर राख्नुपर्ने विषय नभई समयमै पहिचान सहयोग र उपचार आवश्यक पर्ने स्वास्थ्य अवस्थाका रूपमा बुझ्न आह्वान गरिएको छ। बिहान 10 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
2: 21 शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट शुरूमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।
3: AIO.
4: AIO?
3: Yes, AIO. All in one mart. The best place for shopping.
4: के छ र हो खास त्यहाँ?
3: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
4: वाउ, कहाँ छ र यो?
3: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
5: All in one mart, helping make your life easier.
6: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छन्।
7: थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781171 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
1: उकाली ओराली गाउँबेसी हाम्रो धरा हाम्रो संस्कृति र हाम्रो आफ्नै परम्परा
2: कार्यक्रम हाम्रो भाका मनदेखि मनसम्मको अविच्छिन्न सम्बोधन सदाबहार लोक दोहोरी भाका
1: कार्यक्रम हाम्रो भाका।

नमस्कार, यहाँहरू सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु। आज पनि तपाईँको माझमा आइसकेकी छु म सरिता। अबको लगभग 11 बजेसम्म हामी सँगै रहनेछौं। आज शनिबारको बसाई हो। यो बसाईमा म तपाईसँग लगभग 1 घण्टा सँगै रहनेछु। यति बेला सरितालाई तपाईँले रेडियो थाहा संचारको तरंग मार्फत सुन्दै हुनुहुन्छ। सँगसँगै थाहा संचारको नेटवर्कमा आबद्ध तपाईँको घरै छेउको रेडियोबाट पनि तपाईँले मलाई सुन्दै हुनुहुन्छ। यसका अलावा अनलाइनमा थाहा संचार .com थाहा खबर .com सुनिरहनु भएको रेडियो अनलाइनको प्रसारण हाम्रो पात्रो र नेपाली पात्रोबाट पनि तपाईँले मलाई सुन्दै हुनुहुन्छ। र आज पनि यो बसाईलाई हामी रमाइलो बनाउनेछौ, संगीतमय बनाउनेछौ अनि गीत संगीत सुन्नेछौ। समय सान्दर्भिक विषयवस्तु पनि म कार्यक्रममा पक्कै पनि जोड्ने नै छु। लगभग हाम्रो घर आँगनमा दशैंको सुगन्ध आइसकेको छ, हामीले महसुस गरिसकेका छौं। चिसो चिसो मौसम अनि साथीभाइ आफन्त टोल छर छिमेक सबैतिर दशैंकै कुराकानी अनि देशमा मात्र होइन परदेशमा रहेका दाजुभाइ र आफन्तको फर्कने बढ़दो क्रमले दशैं निकै नजिक आइसकेको महसुस हुन्छ हामीलाई। दशैं अर्थात विजया दशमी नेपालीहरूको सबैभन्दा ठूलो पर्व, राष्ट्रिय पर्व। यो पर्व आश्विन वा कार्तिक महिनाको शुक्ल पक्षमा 15 दिनसम्म मनाइने गरिन्छ। असत्यमाथि सत्यको विजय स्वरूप मनाइने दशैं पौराणिक मान्यता अनुसार देवी दुर्गाले महिषासुर नामक राक्षसको वध गरी संसारलाई अत्याचारबाट मुक्ति दिलाइएको र भगवान श्री रामले रावणमाथि विजय प्राप्त गरेको खुशियालीमा यो पर्व मनाइएको हो भन्ने हामी माझमा किम्वदन्ती रहेको छ। यसै गरी टाढा टाढा रहेका आफन्तहरूलाई रोजगार, पढ़ाई वा कामको सिलसिलामा घर बाहिर रहेका हाम्रा आफन्तहरू सदस्यहरू दशैंमा घर फर्कन्छन्। यसले पारि

0: क्रिकेटमा भारत विरूद्ध वेस्ट इण्डिज 6 विकेटले विजयी भारतले बनायो एकै वर्षमा 300 छक्काको कीर्तिमान।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाउ।
2: नमस्कार।
3: अनि कर्सर बेच्नु छोडेर यतातिर कता नि?
2: यो त साइड जब दाई, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
2: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
2: साथ जीवन भरको।
5: यो हो हा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
6: समाचार अब विस्तारमा। सड़क भाँसिएपछि पूर्ण रूपमा अवरूद्ध बनेको पृथ्वी राजमार्ग खुलाउने पहल शुरू भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत पर्ने धादिङको गजुरी गाउँपालिका 5 गलौदी सड़क खण्ड हिजो साँझदेखि अवरूद्ध छ। बिहानैदेखि भाँसिएको सड़क सञ्चालनमा ल्याउने गरी सड़क विभागले काम अगाडि बढ़ाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले नयाँ ट्र्याक बनाउने काम भइरहेको छ। सड़क विभागले पनि स्थानीय निकायसँग छलफल भई व्यापक ब्याक कटिङको कार्य शुरू गरिएको जनाएको छ। सड़क विभागले सामाजिक सञ्जाल फेसबुक मार्फत सूचना जारी गर्दै सकेसम्म आज यातायात सुचारू गर्ने गरी काम भइरहेको जनाएको छ। पृथ्वी राजमार्ग अवरूद्ध भएपछि कोङ्गोबुस्थित नयाँ बस पार्कबाट बाहिरिने लामो तथा छोटो दूरीका सवारी साधन बस पार्कभित्रै रोकिएका छन्। सड़क अवरूद्ध हुनुका साथै वैकल्पिक मार्गमा समेत सवारी चाप बढ़ेपछि यातायात सञ्चालनमा समस्या भएको हो। पृथ्वी राजमार्ग बन्द भएपछि काठमाडौँलाई हेटौडासँग जोड़ने कान्ति लोकपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको थियो, तर उक्त सड़कमा पनि सवारी साधनको चाप अत्यधिक बढ़ेपछि थप समस्या उत्पन्न भएको छ। नयाँ बस पार्कबाट छुट्ने सवारी साधनलाई बस पार्कमै होल्ड गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। दशैं नजिकै गर्दा काठमाडौँ उपत्यकाबाट बाहिर जाने यात्रुको चाप बढ़न थालेको बेला देशको लाइफलाइन मानिने पृथ्वी राजमार्ग अवरूद्ध हुँदा हजारौं यात्रु प्रभावित बनेका छन्। यता पहिरोका कारण अवरूद्ध बीपी राजमार्ग एकतर्फी खुलेको छ।
0: काठमाडौँ उपत्यका विभिन्न 6 स्थानमा भोलिदेखि 13 कम्पनीको ग्यास सारफेर गर्न पाइने भएको छ। ग्यासका सिलिण्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले 13 कम्पनीका ग्यास सारफेर गर्न सक्ने भएका हुन्। नेपाल एलपी ग्यास उद्योग संघले नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा उक्त व्यवस्था मिलाएको हो। भोलिदेखि एक साता अर्थात शनिबारसम्म बिहान 9:30 बजेदेखि दिउँसो 4:30 बजेसम्म ग्यासको बिक्री वितरण हुनेछ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्र सिंह तामाङले फरक ग्यासको सिलिण्डर भएर चिन्तित भएका उपभोक्तालाई चाडपर्वमा ग्यासको सहज आपूर्तिको लागि सिलिण्डर सारफेर गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिनुभयो। एलपी ग्यास उद्योग संघका अनुसार उपभोक्ताले काठमाडौँको सिफल स्थित ग्यास आइन अक्सिजन ट्रेडर्सबाट एभरेस्ट र सुगम पेप्सिकोलाबाट सगर बालुजी औद्योगिक क्षेत्रबाट नेपाल एचपी गीता राजधानी र त्रिवेणी सुकेधाराबाट बाबा र श्री कलंकीबाट साई बाबा र श्री कृष्ण तथा ललितपुरको हरिसिद्धिबाट श्रीराम ग्यास लिन सक्नेछन्। ती स्थानमा काठमाडौँ उपत्यकामा बिक्री वितरण हुने सदस्य उद्योगको ग्यासको सिलिण्डर मात्रै सार्टफेर हुने बताइएको छ।
6: काठमाडौँ उपत्यकामा आज र भोलि विद्युत आपूर्ति प्रभावित हुने भएको छ। प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरणको काम भइरहेको हुँदा आज र भोलि केही स्थानमा

0: के लेफ्ट राइट लेफ्ट यस्तो रफ हेयर कसरी सिल्की स्वे
1: भोलि हेर्न सिल्क जस्तै स्वे गर्छ
2: नयाँ सनसिल्क येलो विथ अमिनो सिल्क पेप्टाइड अप टु 100 आवर्स सिल्की स्मुथ हेयर
3: एक्शन
2: सिल्की स्मुथ हेयर एभ्री मुभमा लेफ्ट राइट लेफ्ट भनेको थिएँ नि सिल्क जस्तै स्लो गर्छ सनसिल्क येलो

0: आवाज बिहीनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 MHz
1: प्रति कार्यका लागि थप 1,50,00,000 डलर अनुदान।
2: रूसबाट डिजेल आयात गर्ने ट्रम्पको निर्णय, युक्रेनी राष्ट्रपति जेलेन्स्कीको कडा आपत्ति
1: र इंग्लिस प्रिमियर लीगमा 6 चरणका खेल आजदेखि शुरू हुँदै।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालय अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
2: समाचार अब विस्तारमा। पृथ्वी राजमार्ग अवरूद्ध भएपछि काठमाडौँको नयाँ बसपार्कबाट बाहिरिने लामो तथा छोटो दूरीका सवारी साधन बसपार्कभित्रै रोकिएका छन्। मुख्य राजमार्ग बन्द हुनुका साथै वैकल्पिक राजमार्गका रूपमा प्रयोग गरिएको कान्ति लोकपथमा समेत सवारी आवागमन को चाप अत्याधिक बढ़ेकाले यातायात सञ्चालनमा समस्या आएको हो। सवारी साधन रोकिएपछि दशैं मनाउन घर फर्कन नयाँ बस पार्क पुगेका यात्रु मार्गमा परेका छन्। अग्रिम टिकट काटेर बस पार्क पुगेका यात्रु यात्रा अनिश्चित भएपछि अन्यलमा परेका हुन्। सड़क भाषीको स्थानमा मरमत गरी यातायात सञ्चालन सहज नभएसम्म काठमाडौँ बाहिरिने सवारी साधनको आवागमन प्रभावित हुने देखिएको छ। ट्राफिक प्रहरीले यात्रा शुरू गर्नु अघि सड़कको अवस्थाबारे जानकारी लिन यात्रुलाई आग्रह गरेको छ।
1: काठमाडौँको गंगबु स्थित नयाँ बस पार्कमा चाड़ पर्वमा घर जाने यात्रुलाई लक्षित गरी निशुल्क स्वास्थ्य परीक्षण सञ्चालन गरिएको छ। काठमाडौँ महानगरपालिकाको महानगर प्रहरी बलले घर जाने यात्रुलाई लक्षित गरी निशुल्क स्वास्थ्य परीक्षण शुरू गरेको हो। महानगर प्रहरी बल नयाँ बस पार्कका प्रमुख महानगर प्रहरी नायब परीक्षक प्रकाश पण्डितले काठमाडौँ महानगरपालिका स्वास्थ्य सेवा विभाग मार्फत चाड़पर्वमा घर जाने यात्रु लक्षित गरी निशुल्क स्वास्थ्य जाँच शुरू गरिएको जानकारी दिनुभयो। महानगरले उक्त कक्षबाट रक्तचाप र मधुमेह परीक्षण झाड़ा पखलाको औषधि वितरण गरिरहेको उहाँको भनाई छ। यो सेवा दशैंभरि सञ्चालन हुने महानगर कार्यालयले जनाएको छ। नयाँ बस पार्कमा हुने भीड़भाड़ नियन्त्रणका लागि महानगर प्रहरी समेत परिचालन गरिएको छ। प्रहरीले भीड़भाड़ नियन्त्रणका साथै यात्रुलाई सहजै रूपमा गन्तव्य स्थलसम्म पुग्नका लागि सहजीकरण गर्नेछ।
2: नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति पदका लागि मतगणना शुरू हुँदैछ। उपसभापति पदका लागि खसेको मतपत्रको गणना अहिले केही बेरमा हुने भएको हो। निर्वाचन समितिले उपसभापति र महामन्त्री पदका लागि उम्मेद्वारसँगको छलफलमा छलफल गरेपछि केही बेर पछि मतगणना शुरू गर्ने सहमति गरेको हो। बैठकमा सहभागी महामन्त्री पदका उम्मेद्वार नयनसिंह महरले दिउँसो 3 बजेदेखि मतगणना शुरू हुने जानकारी दिनुभएको छ। उहाँले उपसभापतिको अन्तिम नतिजा आइसकेपछि महामन्त्री पदका लागि खसेका मतपत्रको गणना हुने जानकारी दिनुभयो।
1: गत बिहिबारदेखि जारी नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ। रिक्त पदमा मनोनयन र पार्टीको सांगठनिक संरचनाबारे सहमति जुटाउन आज पुनः बैठक डाकिएको हो। हिजोको बैठकमा केन्द्रीय कमिटी पोलिटे ब्यूरो र स्थायी समितिमा रिक्त रहेका स्थानमा मनोनयन गर्ने विषयमा छलफल भए पनि सहमति जुट्न सकेको थिएन। आजको बैठकमा पार्टीको सांगठनिक संरचना, जिम्मेवारी, बाँडफाँड तथा दशैं तिहार र छठ पर्व लगत्तै गाउँ केन्द्रित अभियान सञ्चालन गर्ने तयारी लगायतका विषयमा छलफल केन्द्रित रहेको नेकपा एमाले जनाएको छ।
2: एमाले उपमहासचिव योगेश भट्टराईले सामाजिक सञ्जाल मार्फत पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हेर्कित केन्द्रीय सदस्यको मनोनयनमा 40 वर्ष मुनिका युवालाई विशेष स्थान दिन आग्रह गर्नुभएको छ। उहाँले विगतमा छुटेका भूगोल, समुदाय र आन्तरिक सन्तुलनको समेत ख्याल गरी स्थायी कमिटी र पोलिट ब्यूरो गठन गर्दा पुराना र नयाँको सन्तुलन मिलाउनु पर्नेमा जोड़ दिनुभएको छ। साथै पार्टी एकतालाई खण्डित गर्ने कुनै पनि निर्णय हतारमा निर्णय र र फुर्सदमा पछुताउनु सरह हुने चेतावनी दिँदै उपमहासचिव भट्टराईले केन्द्रीय कमिटिको आगामी बैठकबाट मात्र यसबारे निर्णय लिन उपयुक्त हुने सुझाव दिनुभएको छ।
1: परराष्ट्र मन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तन सम्बन्धी उच्च स्तरीय प्रिकोप लिडर्स इभेन्टमा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै उहाँले बाढ़ीपछिको पुननिर्माणका लागि अस्ट्रेलियाले 1,50,00,000 अस्ट्रेलियन डलर अनुदान दिने घोषणा गरेको जानकारी दिनुभयो। बाढ़ी विपद प्रतिकारका लागि अस्ट्रेलियाले घोषणा गरेको कुल सहायता 2,60,00,000 अस्ट्रेलियन डलर पुगेको जानकारी दिँदै मन्त्री खनालले प्रिकोप लिडर्स प्लेनरीमा आफूले हिमनदी पग्लिने र समुद्री सतह बढ़ने समस्या जलवायु संकटका परस्पर जोड़िएका पक्ष भएकाले हिमालदेखि समुद्रसम्मका राष्ट्रबीच सहकार्यमा जोड़ दिएको बताउनुभयो। कोप 31 लागि नेपालको प्राथमिकता प्रस्तुत गर्दै उहाँले तापमान वृद्धिलाई 1.5 डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्यप्रतिको प्रतिबद्धता, ऋणको भार नथपिने गरी अनुदानमा आधारित जलवायु अनुकूलन वित्त हानि तथा नोक्सानी कोषको प्रभावकारी परिचालन र सगरमाथादेखि समुद्रसम्म साझेदारीमा जोड़ दिनुभएको थियो। आगामी नोभेम्बरमा टर्कीको अन्टायमा कोप 31 आयोजना हुँदैछ।
2: राष्ट्रिय मानवाधिकार आयोगले मानसिक अस्वस्थता झेलिरहेका नागरिकको अधिकार र मर्यादा सुरक्षित गर्न सरकारको ध्यान आकर्षण गराएको छ। आयोगले स्थानीय तहमै मनोसामाजिक परामर्शदाता खटाउन र उनीहरूमाथि हुने दुर्व्यवहार तथा विभेद अन्त्य गर्न आग्रह गरेको छ। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा आज विज्ञप्ति जारी गर्दै आयोगले नेपालमा मानसिक रूपमा अस्वस्थ नागरिकको जीवन, स्वतन्त्रता र मर्यादा सुरक्षित हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेको हो। विद्यमान कानून र कार्यक्रम भए पनि कार्यान्वयनका अभावका कारण मानसिक रूपबाट प्रभावित व्यक्तिको अधिकार संरक्षण हुन नसकेको आयोगले जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
6: नमस्कार।
5: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
6: यो त साइड जब दाई, यो चाहिँ मेन।
5: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
6: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
5: थाहा छ, त्यसैले त यही लिन आएको।
7: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
5: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
7: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
5: सुरक्षा घरको
6: साथ जीवन।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। महाकाली नदीमा बगेर सशस्त्र प्रहरी बलका 80 बेपत्ता भएका छन्। दोधारा चाँदनी स्थित बीओपी देवी स्थानमा कार्यरत 80 सागर थारू आज महाकालीमा बेपत्ता हुनुभएको हो। नेपाल टेलिकमको तार तान्ने क्रममा महाकालीमा बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ। बोटबाट 6 सशस्त्र प्रहरी सहित 7 तार तान्दै थिए। सोही क्रममा बोटबाट खसेर 80 थारू बेपत्ता हुनुभएको हो, अन्य 6 भने सकुशल रहेका छन्। केही दिन अघि दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड़ने झुलुङ्गे पुल चुण्डिएको थियो। पुल चुण्डिएर महाकालीमा लत्रिएको छ। त्यससँगै दोधारा चाँदनीतर्फ लगिएको इन्टरनेटको तार पनि चुण्डिएको थियो। त्यही ठाउँमा इन्टरनेटको तार तान्ने क्रममा 80 थारू बेपत्ता हुनुभएको उहाँको खोजी भइरहेको प्रहरीले जनाएको छ।
2: सल्यानमा प्रहरीले क्षमताभन्दा बढ़ी चुन ढुंगा बोकेका 20 टिप्परलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानको संयुक्त टोलीले आज सल्यान दाङ सड़क खण्डमा जाँच गर्ने क्रममा ती टिप्परलाई नियन्त्रणमा लिएको हो। पटक पटक सचेत गराउँदा पनि व्यवस्था गर्दै ओभरलोड बोक्न नछाडेपछि स्थानीयको गुनासो बढ़ेपछि नियन्त्रणमा लिनु परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। क्षमताभन्दा बढ़ी भार बोकेर तीव्र गतिमा टिप्पर गुड्दा राप्ती राजमार्ग र आसपासका सड़क बिग्रिएर खाल्डा खुल्डी परेको छ। प्रहरीका अनुसार यसले साना सवारी साधन, पैदल यात्री र दुर्घटनाको जोखिम समेत बढ़ाएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसबाट ठूलो परिमाणमा डिजेल आयात गर्ने सम्झौता घोषणा गर्नुभएको छ। ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत रूसले तत्काल 3 लाख टन डिजेल उपलब्ध गराउने जानकारी दिनुभएको हो। त्यसपछि नोभेम्बरमा 5 लाख टन र त्यस लगत्तै थप 10 लाख टन डिजेल आपूर्ति गरिने उहाँको भनाइ छ। यसबाहेक रूसका तेल प्रशोधन केन्द्रको अवस्थाका आधारमा छोटो अवधिमै थप 30 लाख टन डिजेल उपलब्ध गराइने ट्रम्पले बताउनु भएको छ। ट्रम्पको यो निर्णयप्रति युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने आपत्ति जनाउनु भएको छ। उहाँले यसलाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिएको उपहार भन्दै युद्ध लम्ब्याउन गरेको लगानीका रूपमा टिप्पणी गर्नुभएको छ। सम्झौताको हिस्साका रूपमा अमेरिकी अर्थ मन्त्रालयले रूसी डिजेल निर्यातमाथिका प्रतिबन्ध आगामी अप्रेल 7 सम्म अस्थायी रूपमा निलम्बन गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तर अमेरिकी बैंकमा रहेका रूसी सम्पत्ति लगायत अन्य प्रतिबन्ध भने यथावत रहनेछन्।
2: अब खेल समाचार। इंग्लिस प्रिमियर लीग फुटबल अन्तर्गत 6 चरणका खेल आजदेखि शुरू हुँदैछन्। 3 साताको विश्रामपछि फर्किएको लीगमा आज विभिन्न 6 खेल हुन लागेका हुन्। आजको पहिलो खेलमा आर्सेनलले नेपाली समयअनुसार साँझ 5:15 लीड्स युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ। आजको खेल अन्य खेलमा इस्टर्न भिल्ला र ब्रेन्टफोर्ड, चेल्सी र बर्नमाउथ, इप्स बीच टाउन र फुलहम तथा सन्डरल्याण्ड र ब्राइटन बीच प्रतिस्पर्धा हुनेछ। यी 4 वटै खेल नेपाली समयअनुसार साँझ 7:45 शुरू हुनेछन्। आजै राति हुने अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले टोटनहम हटस्फरको सामना गर्नेछ। नेपाली समयअनुसार राति 10:15 शुरू हुने खेलमा दुवै टोली जीत निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: पृथ्वी राजमार्ग बन्द भएपछि काठमाडौँबाट बाहिरिने सवारी साधन नयाँ बस पार्कमै रोकिए। दशैंका यात्रुको निशुल्क स्वास्थ्य परीक्षण शुरू।
2: कंग्रेस महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना केही बेरमा शुरू हुँदै एमालेको स्थायी कमिटी बैठक जारी। रिक्त पदमा सहमति खोजिने।
1: परराष्ट्र मन्त्री खनाल स्वदेश फिर्ता। अस्ट्रेलियाद्वारा विपद प्रति कार्यका लागि थप 1.50 करोड डलर अनुदान।
2: रूसबाट डिजेल आयात गर्ने ट्रम्पको निर्णय, युक्रेनी राष्ट्रपति जेलेन्स्कीको कड़ा आपत्ति।
1: र इंग्लिस प्रिमियर लीगमा 6 चरणका खेल आजदेखि शुरू हुँदै।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
3: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
8: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
9: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
8: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
10: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
8: हो, अरू भन त।
11: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
12: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
8: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
13: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
14: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
12: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
8: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
17: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
16: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
19: किन आँखा मिचेको मिचे गरेको
20: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
19: धेरै समय मोबाइल चलाइसिक्या
20: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
19: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
20: ए, त्यसो भए जोगिन के गर्ने त?
19: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
20: बुझेँ।
19: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
21: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
22: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
23: डर लाग्नु, निद्रा नलाग्नु,
22: अनौठा विचार आउनु,
23: निराशा बढ्नु, खुसी नहुनु,
22: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
23: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
22: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
23: छटपटी हुनु, चिटचिट पसिना आउनु,
22: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
23: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
22: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
23: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
24: के भयो? केको हल्ला खल्ला हो यो?
25: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
26: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
24: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
26: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
25: हो त है, हामीले त ध्यानै नदिएको।
26: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
27: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

भने संगत जेगो यको मन नपुजी थ संगत बालामा देखो छौ विचाख विशेषमा संगत छेगो संगत छेगो यो मन नपुजी तर थगो स्वभाव आचरण गर्दैछौ अझै पनि मन त पासजी सुन नप मिलुजिया न्याउने फैगो देखो छौ कथ थगो भावना वा विवेक हेख संयम नप शालीनता पद र व्यवहार न उल्लिए महत्वपूर्ण जी सम्बन्ध सफो बाला गर्दै त थी सिमितजीको कल्पिन्त वास्तवमायाको सायद थो जीवन या तरङ्गो गल्ती नजिफो चिपे यो कथे पाँचवी परिवार थिए न्याउन कथा सम्मिलित न जियाचुनी त्यति पाँचवी नातगोता नप सम्मिलित जिया स्वाभाविक रूपमा सकारात्मक लफी उनीको धैर्य जीवन मायाको छ बालको भिङ्गो तरिका नखाओकेजीस संकट चाहिँ बाललाई माध्यतको थकनाचनाको दु आजीवने जो पके स्वरबद्ध सब मेनेजमेन्ट तथा लिस्टिङ पके जी जनाएको दु निकै थका

हजुर नेपिसोङमा नेना देवा नातिका जी महर्जना चुया दिएको थो अहिले जु पकिया सर्वत्र निसदिसारे न सदु जुगु लंगन लेछना दिएको आथम मेटनका जी समसमय कम्पकिन न्याउने अहिले त ज्याझ संगीतै ज्याझ तर जेस देश परिस्थिति अनि जनता तपाईँ अनुभव चङ्गु खुदुको लिगु जेनाइ विशेष पुँजीवादी व्यवस्था वो विचलन त खमा पाकिसकेछ केन्द्रजी मनु त सुन जन्म धनी गरिब जीमुखु मानव अधिकार दृष्टि न मनु त सक्ने सम्मान ख कानुनी अमिखा न मनु त बराबर ख थौ देश पुँजीवादी व्यवस्था केला झनै मानव अधिकार वा कानूनी समानता खतसलान सकल देश जनता तेह्र आर्थिक राजनीतिक सामाजिक सांस्कृतिक अधिकार व्यतको खन थिति दस्तावेज चौधो तर फुक्सा फुक्क नागरिक पिन्छ व्यक्तित्व विकास सम्मान अवसर छ्याकले सायद देश सरकार पाकी यहाँ थियाको कुण्ठित विभेदपूर्ण ज्याङ्गनी खतो थन पहुँचवाला त्यसमा थिति नाम बजेट लाते लाख चौधो निर्वाचन नीति न कनी चौकी हो थे प्रतिवृत्ति बजेटला खर्च तर थजियाको बजेट न भौतिक विकास न शैक्षिक न आर्थिक न सांस्कृतिक विकास जोगुदो सायद थुकिया लिचो थौ एको ल्याम पुछ नाप दक्षिण जनशक्ति गुली विदेश पलायन गुली थगु लजगा हे तोता विकल्प कथा मेमेको ज्यान लात हेर्छु विशेष पुँजीवादी व्यवस्था पुँजी व सम्पत्ति या त जगत अथे थुक्ता सम्पत्ति सम्बन्धी कानून हे प्रष्ट किसिम असीमित सम्पत्ति तय दुःखको अधिकार नदु अधिकार कथा नेपाली त जग चुकमले थन अरबपति नदु अले मेगु बीसौं लाख अरबे न थिनासँग दु यानि कि खाली राष्ट्र मोकला थन थोदु अरबपति देन्दसँग 40,000 रूप रकम सिमे अपो थगु कुल सम्पत्ति थपे यहाँ नचङ्गु राशा अरब ओपी ल्याम पुचापिन्छ म्यान पावर कम्पनी दलाल बिचौलिया तेगो पन्जा लाना ऋण सापटी टेसकागो 40,000 तकन फुली मफया आत्महत्या यागो अवस्था तङ्ग ठ्याङ्गो स्थिति दो मेमी पनि हो सिमे थगो सम्पत्ति अफो डेमा धेको कथा मनोदेशमा थोकने भ्रष्टाचार अनियमितता ठगी दलाली मानव तस्कर थिति मेगो तस्करी ज्या यागो समाचारमा थितौँथ्यौ अथे दाजगिजा सम्पत्ति सम्बन्धी मुद्दा तकेना चङ्गु बुखन्तन बोलना हुई चंगो थौ सर्वोच्च अदालत जक 28,000 सीमे अप मुद्दा विचाराधीन दुग थे खेदो तो फुको ख पुजीवादी व्यवस्था न वगो बिगेपी नो थौ दोषी सुले थजेगो ख या थौ दोषी सुले त्याबले थजेगो खे जिसमा यौके त्याफो सत्या चौमनीको पुँजीवादी सोच आज सक्षा समाजवादी सोच अवधारणा कथा न्याउने माउको अवस्था वैचङ्गो व्यवस्था व्यक्तित्व विकास सम्मान अवसर दु अथे सम्पत्ति ते दुगो सीमा लाग्न दै शोषणीय अन्त्यजी शिक्षा स्वास्थ्य मेमेको आधारभूत खतन निशुल्क क्याख्ने अथे नेगो चुनेको पुण्यको सुनिश्चितता सरकार हेबी यही अथे उत्पादनमूलक ज्या उद्योग कल कारखाना सरकार वो समुदाय स्वामित्वजी निजीकरण गोकी सीमित मनुत धनीजी को थजिया अवस्था समाजीकरण प्याचीजी धनी वो गरीब गांव व शहर विभेद दैमको उकी चीस समाजवादी व्यवस्था थौ या माख करना ध्यापो थुकी चीस थतुकुटा पहल या देश व जनता थुकी भलाईजी हजार लुमुकी माउको खे देश व जनता अवस्था कथित गुप्त न्याउँदै चौधा विषयवस्तु आज संगीत पाकी केन्द्रित यात्रा हे मेजु पूर्णमान मर्जन सहदु आयत सह लयचु सकना हे मेजु

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्कोम
1: डेशोम खुशीको कनेक्शन।
2: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
3: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप, माई डिश होम एप।

हजुर नेभिसोमा निन्या आछि न्याउने तन जनता छदि छपजी मगुछ्या अथे रान्ती चुता क्या मगुछ्या जिस रान्ती खमिबले तन दल पार्टी चित एकको दल पार्टी त लुमनावे अथे तन सत्ता चोपी सत्ताधारी तन लुमनावे अले चिसन तन लुमङ्गी मगु छुले त्याले छुवा चिसन टुलटुलो सुया चुनेको त प्याची जिल्ला अवसिन त प्याची खमको चिसन सुया चुनाउँदो खना चुनाउँदो अन्याय अत्याचार अथवा नङ्का छेत्न ज्ञान माओको अवस्था दु शासक दल त विशेषना सत्ता चोमिस यन्चुङ्गु थिति ज्या अनियमितता देश हित विपरीत अख ज्याचुक यन्चुङ्गु थो खै त चिसन प्रतिकार यामा दिगो चिसन थो विशेषना थुके केन्द्र जितिनगु ख तथा चिसन जीवन सहज सरल कथ तनावरित ज्या मयागु खस थटोगु थास च्युता क्या रान्ति यन्चोपी देश व जनता हित या निम्ति खगिमको थो खनी चिसन थुकेमा चिसन देश थिति नम देश करोड़ौं अरबौं रूपियाँ कर राजस्व थनिया सरकार सरकार फुलाचनाको दु थको व्यापार व्यवसाय सुरक्षित जिम्मा मजिम्मा कर क्यागु तोलिमुको थनिया सरकार सत्ता चौबिस तर ओ झी जनता तैकी असुल ल्यागु दिमा सरकार प्याचीको छ्याउ दु कि मोरले चिसन गुप्त सिकेको थुकेको ओ न चिसन विचायमा थौं विकास केन्द्रीकृत खेन चिसन विचायमा आप्रवासी अपया होलिसे थौं झीको सुनिक गु गुजको अवस्था दुले छौ गम्भीर च्युता विषयमा जचाउँदो छु चिसन कर राजस्व फुलाथे विकासमा उख्ने जुगुदुलाले गन चिसन नेता आसेपछि सरकारी कर्मचारी तेत्र जग प्याची जुगको कर राजस्व फुलाच्नु डुकी मक्सद थुक्त अभिवेशन जचाउँदोले नेता श्वसा लया ताल ढ्याचोको धुपुको गाचा गजा स्वास्थ्य क्षेत्र ताल्न अथे सरकार अस्पताल थन सरकारी अस्पताल अझ इमर्जेन्सी न्यायको सेवा अति नै संवेदनशील थिएन अस्तव्यस्त ज्याचङ आवे न्याय क्षेत्र तक नतिजाको व्यतिथि पक्षमा बसे जी प्याचङ मरू थन आमा बालासँग मस्त बालाई तैथे सुखसी दैथे लुमङमा थुक्छ थुका समस्या मगो समाधान या लपुई न्याउने अथवा थट उतासँग कुतया सक्षम चाहना इच्छा पिङ्गो बालाको सुयोग इच्छा थुके थन सार्थक यात्रासँग कुतयामाको छो अनुरोध आज थन दलका भाइ एमए पाकिस्तान यङ्गतिर दीपक स्वप्निल श्रेष्ठ हो दीपा महर्षण मङ्का छ।

हजुर दोलका भाइ या त मेन होइन दिला त सङ्गीतै भ्यामहरू जातमहरू दिएमहरू भाइ अरे त सङ्गीत खलाबले विशेषमा दुःख सुख याउँको सिकाउनु पनि फैको छ माध्यम प्रक्रिया कथन पेजन उदो थुके चिस थगुनुख सुतन कनिफु निफुक अफुग अथे समाज सुन विकृति विसङ्गति यता उजागर यागु विकृति विसङ्गति नङ्का छेगु ज्यान याफु बालगु युवा विकृत कुत याफु सङ्गीत तजागु जाओगो सङ्गीत अथे लोयल लङ्की कत न तपाईँ सङ्गीत छेला चङ्गु अथे सुन ज्याजन ह्याकेबले प्रोग्राम त जीवले न सङ्गीत यता घलिख्या ज्याजन नेफुक अफुक छौ कथा लकस वातावरण नै बाह कि कथा न सङ्गीत यता छेला चङ्गु बालगु सङ्गीत छौ पक्ष आछ्यो नि त न तो जस इन कुचारी हुँदो सङ्गीत उया छुँदो थन पासा दुथौ भीमजी भएको त योग शुभ उहाँ चाहिँ त योगेश वैद्य हो रिता महर्जन या मङ्का छ पाखिना जी केन्द्र तयारेन ओ बिल छ त जो भाव दुख मेतु रिता महर्जन लै छैन दिगोले चोसा कथा निरञ्जन रत्न शाक्य थो मे तो चाहिँ थै ज्याजो पखे जी राजेन्द्र डुङ्गुल न उजा पनि कनै ज्याजो जीव तजिलो जी जुना नाप्लाबाबुजी कनै तके जीव दिन पिन्जेमा सक्दैन जस्तो सुतालामा थै मन तु चाहिँ रेडियो थाहा सञ्चार 99.4 मेगाहर्ज न्याचन दिन इनाम इन्चुना जेमा भएसु भए

जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com। पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।

0: दिउँसो 4 बजेको थाहा अपडेटमा समीक्षाको नमस्कार। नेपाली कंग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापालाई सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। 15 महाधिवेशनबाट सभापति निर्वाचित भएपछि आज सानेपा पुग्नुभएका थापालाई पार्टीका कार्यकर्ता तथा समर्थकले स्वागत गरेका हुन्। स्वागतपछि नेता कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले पार्टीको पुरानो काम गर्ने शैली बदलेर नागरिक र कंग्रेस बीचको टुटेको विश्वास पुनर्स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सभापति थापाले असन्तुष्ट भएर पार्टी छाडेकाहरूलाई पुनः कंग्रेसमा फर्काउने र इतिहासको ब्याज खाएर नबस्ने स्पष्ट पार्नुभयो। थापाले आफूले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई ठूलो जवाबदेहिता र दायित्वका रूपमा लिएको बताउनु भएको छ। कंग्रेससँग गौरवशाली इतिहास भए पनि इतिहास रटेर नबस्ने र नयाँ इतिहास आफै रच्ने तागतका साथ अघि बढ़ने सभापति थापाको भनाई छ। उहाँका अनुसार महाधिवेशनबाट पारित प्रतिवेदनहरूबारे प्राप्त सुझावका आधारमा पहिलो केन्द्रीय कार्य समिति बैठकबाट आगामी कार्य योजना तय गरिनेछ। नेकपा एमालेको स्थायी कमिटी बैठकले 13 जनालाई केन्द्रीय कमिटिमा मनोनित गरेको छ। पार्टी सचिव महेश बस्नेतका अनुसार केन्द्रीय कमिटिमा मनोनित हुनेमा सुरेजना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडरिया, सीता पंगिनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, तेजमान कन्दङवा, टंक आङबुहाङ, नवीन रोक्का, मीन प्रसाद गुरूङ, डबल पाण्डे र तेजेन्द्र केसी रहनु भएको छ। बैठकले बाँकी एजेण्डा उपयुक्त समयमा अध्यक्षले बैठक बोलाएर टुंग्याउने निर्णय गरेको बस्नेतले जानकारी दिनुभएको छ। गैरातीको वर्षाका कारण अवरूद्ध बनेको बीपी राजमार्गको लेदो पञ्चायपछि सवारी आवागमन पुनः सञ्चालनमा आएको छ। सड़क खुलेपछि रोकिएका सवारी साधनहरू गन्तव्यतर्फ लाग्न थालेका छन्। काभ्रे प्लाञ्चोकको रोशी गाउँपालिका 9 पिन्थली बेसी नजिकै लेदो माटो र गिगरान खस्दा बीपी राजमार्ग आज बिहानदेखि पूर्ण रूपमा अवरूद्ध बनेको थियो। मंगलटारबाट करिब 3 किलोमिटर भकुण्डेतर्फ नार्के र पिन्थली बेसी बेसको निर्माणाधीन सड़क खण्डमा लेदो खसेर ठप्प बनेको सड़क र डोजरको सहायताले पन्छाएपछि अहिले यातायात पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रे प्लाञ्चोकका सूचना अधिकारी रविन विष्टले बताउनुभयो। वर्षा जारी रहेमा सड़कका अन्य जोखिमयुक्त स्थानमा पनि पहिरो तथा लेदो खसेर पुनः अवरोध हुन सक्ने भन्दै प्रहरीले सवारी चालक तथा यात्रुलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ। विमानको उडान तथा अवतरण सुरक्षामा असर पर्ने भएपछि पोखराका दुवै विमानस्थल आसपासका क्षेत्रमा चंगा र ड्रोन उडाउन प्रतिबन्ध लगाइएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र पुरानो पोखरा विमानस्थलको हवाई आवागमन हुने आसपासका क्षेत्रमा चंगा, ड्रोन, बेलुन उडाउनका साथै लेजर लाइट प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको हो। यी गतिविधिले विमानको उडान सुरक्षामा गम्भीर खतरा पैदा गर्ने भएकाले सर्वसाधारणलाई सचेत गराइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिनुभयो। यसै गरी विमानस्थल आसपासका क्षेत्रमा जथाभावी फोहोर मैला फाल्ने र नहरमा मरेका पशुपन्छी बगाउने गर्दा चराचुरुङ्गीको चहल पहल बढ़ेर उडान प्रभावित हुने भएकाले फोहोरको उचित व्यवस्थापन गर्न पनि आग्रह गरिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचनाको अवज्ञा गरी अवांछित गतिविधि गरेमा कानून बमोजिम कार्यवाही गरिने चेतावनी दिएको छ। र प्रतिकूल मौसमका कारण रोकिएको धौलागिरी हिमालको आरोहण मौसममा सुधार आएपछि पुनः शुरू भएको छ। अविरल वर्षा र भारी हिमपातका कारण आधार शिविरबाट फर्किएका पर्वतारोहीहरू मौसम अनुकूल बनेपछि पुनः चुचुरोतर्फ अघि बढ़ेका छन्। म्याग्दीको धौलागिरी गाउँपालिका 4 मुदीमा रहेको 8167 मिटर अग्लो धौलागिरी हिमाल आरोहणका लागि टोलीहरू आधार शिविर पुगिसकेका छन्। ट्रेक्सका अनुसार शेर्पाहरूको टोलीले डोरी टाग्ने काम क्याम्प 2400 मिटरमाथि पुर्याइसकेको छ। गत असोज 8-11 गतेसम्मको भारी हिमपातका कारण आधार शिविर पुरिएपछि आरोहण स्थगित गरी टोलीलाई पोखरा ल्याइएको थियो। हाल हिउँ जमेर कडा र स्थिर भएकाले हिम पहिरोको जोखिम घटेको र हिँडुल गर्न अनुकूल बनेको आरोहण टोलीका प्रमुख लाक्पा शेर्पाले जानकारी दिनुभयो। दिउँसो 4 बजेको थाहा अपडेट सकियो। समीक्षा विदा हुन्छु। नमस्कार।
1: थाह थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरो लागि त्यता तेरो पुलिस म चाहिँ तेरो पछि पछि पछि कुन कता डुलिस बेबी डोन्ट बी फुलिस परि परि नजरकोमा हेर्न

0: त्यहाँसम्म चाहिँ बाटो खुलाउने गरी प्रयास गरेका छौं।
1: नुवाकोटको बेत्रावतीमा बेली ब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ। पूर्वाधार विकास मन्त्रालयद्वारा गठित पुल बेली ब्रिज निर्माण तथा पुनस्थापना कार्यदलका संयोजक तथा नेपाली सेनाका पूर्व उपरथी धर्मेन्द्र झाले बेत्रावतीमा बेली ब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। बेत्रावतीसँगै महत्वपूर्ण मानिएको स्याप्रोबेसीको बेली ब्रिज निर्माण कार्य पनि अघि बढ़ेको छ। यद्यपि केही प्राविधिक कठिनाई र भौगोलिक प्रतिकूलताका कारण काममा केही ढिलाइ भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल पुरानो विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चंगा ड्रोन बेलुन उडान तथा लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ। विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भएकाले उल्लेखित गतिविधि नगर्न सार्वजनिक रूपमा सबैमा सूचित गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिनुभयो। विमानस्थल आसपासका क्षेत्रमा जथाभावी फोहोर मैला फाल्ने तथा नहरमा मृत पशुपन्छी बगाउने जस्ता गतिविधिले चराचुरुङ्गी र वन्य जन्तुको गतिविधि बढ़ाई विमानको उडान तथा अवतरणमा असर पार्न सक्ने हुँदा फोहोर मैला तथा मृत पशुपन्छीको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ। राति केही स्थानमा पानी परे पनि भोलिबाट मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि कोशी र बागमतीका थोरै स्थान तथा बाँकी पहाड़ी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। तराईमा आंशिक बदली रही मौसम सफा रहनेछ। राति हिमाली क्षेत्रका एक दुई स्थानमा मात्र वर्षा र हिमपातको सम्भावना छ। पर्सी दिउँसो पहाड़ी भेगका निकै कम स्थानमा हल्का वर्षा हुने र राति देशैभर कतै पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद विनु महर्जनले बताउनुभयो। विभागका अनुसार आज कोशी र बागमती प्रदेशका पहाड़ी तथा हिमाली भूभागमा मध्यम वर्षा र हिउँ पर्ने सम्भावना रहेको छ।
2: भोलि र पर्सीको मौसमको कुरा गर्नुपर्दा चाहिँ तुलनात्मक रूपमा चाहिँ हिजोभन्दा आज चाहिँ केही सुधार हुने र वर्षाको सम्भावना हिजोको जस्तै केही ठाउँमा नभइकन थोरै ठाउँमा सीमित रहनेछ भने आजबाट भोलिको कुरा गर्नुपर्दाखेरि चाहिँ यो कोशी र बागमती प्रदेशका थोरै स्थानमा भने बाँकी प्रदेशका हिमाली र पहाड़ी विभागका एक दुई स्थानमा मात्र हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहन्छ र देशका तराई भूभागमा चाहिँ आंशिक बादल लाग्ने सम्भावना बढ़ी रहन्छ। भोलिको लागि वर्षाको सम्भावना भने कमै छ। भोलि रातिको हकमा चाहिँ यो देशका यो हिमाली भूभागका एक दुई ठाउँमा चाहिँ यो वर्षा र हिमपात हुने सम्भावना रहन्छ भने बाँकी भूभागमा चाहिँ आंशिक बादल लाग्ने र तराई भूभागमा चाहिँ मौसम मुख्यतया सफा नै रहनेछ। हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई भूभागमा चाहिँ विशेष गरी दुई ठाउँमा भने दिउँसोको समयमा जस्तो हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई भूभागमा चाहिँ विशेष गरी आंशिक बादल लाग्ने सम्भावना रहन्छ। वर्षाको सम्भावना तराईको भूभागमा कमै छ भने रातिको हकमा चाहिँ कतै पनि वर्षाको सम्भावना देखिएको छैन पर्सीको लागि।
1: काठमाडौँ महानगरपालिकाले दशैंमा घर जाने यात्रुलाई लक्षित गरी गंगोबु स्थित नयाँ बस पार्कमा निशुल्क स्वास्थ्य परीक्षण शुरू गरेको छ। महानगरपालिकाका अनुसार स्वास्थ्य कक्षबाट रक्तचाप र मधुमेह परीक्षण तथा झाडा पखलाको औषधि वितरण भइरहेको छ। देशैभरि सञ्चालन हुने सेवाका लागि महानगर प्रहरीले भीड़ व्यवस्थापन समेत गरिरहेको छ। अहिले नयाँ बस पार्कबाट बाहिरिने यात्रुको संख्या सामान्य समयको तुलनामा तेब्बरसम्म पुगेको छ। कांग्रेस 15 महाधिवेशनमा अन्तर्गत पदाधिकारीको मतगणना शुरू भएको छ। मतगणनामा ढिला गरी शुरू भएको हो हुन ढिला भएको हो। अहिले उपसभापति र महामन्त्रीको मतगणना भइरहेको छ। मतगणना चार स्थानमा हुने निर्वाचन समितिले जनाएको छ। यसै गरी नेपाली कांग्रेसको 15 महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन कुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताउनु भएको छ। सभापतिमा निर्वाचित भएपछि आज पार्टी कार्यालय सानेपामा उपस्थित कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै उहाँले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाबदेताका रूपमा लिएको बताउनुभयो। विशेष महाधिवेशन पछि भएको 15 महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा मात्रै पार्टी परिवर्तन नहुने उहाँको भनाइरहेको थियो।
3: नागरिकको विश्वास जित्ने यत्रो ठूलो अभियान म एक्लैले हामी कसैले गरेर मात्र सम्भव छैन। थुप्रै पार्टीका साथीहरू जस्तो अधिवेशनको प्रतिस्पर्धामा भाग लिनु भएको छैन उहाँहरूलाई साथ लिएर हिँड्नुपर्ने छ। यो अधिवेशनमा अहिले केही समयपछि आउने नतिजामा केही साथीहरूले जिम्मेवारी प्राप्त गर्नुहुन्छ तर केही अत्यन्त महत्वपूर्ण साथीहरूले जुन पदमा प्रतिस्पर्धा गर्नुभएको त्यो पद प्राप्त गर्नु, तर त्यो पद प्राप्त नगर्नुको अर्थ

0: उहाँहरूको महत्व कम हुन्छ भन्ने होइन, उहाँहरू जिम्मेवार साथी हुनुहुन्छ र ती सबै साथीहरूलाई समेटेर लिएर जाने कुरामा हामी दृढ संकल्पित छौं।
1: नेकपा एमाले 13 जना नेताहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको छ। आज बसेको स्थायी कमिटिको बैठकले उहाँहरूलाई पार्टीको केन्द्रीय कमिटी सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो। पार्टी सचिव महेश बस्नेतका अनुसार मनोनित हुनेमा तेजेन्द्र केसी, मिनप्रसाद गुरूङ, सिर्जना राई, पुष्पा केसी भण्डारी, सावित्रा अर्याल, इन्दु कडरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, तेजमान कन्दङ्गुवा, टंक आङबुहाङ, नवीन रोका मगर र डबल पाण्डे रहनु भएको छ। बैठकले पार्टीका वडा स्तरीयका कमिटीहरूको अधिवेशन, आगामी मंगिर 26 र नगर र गाउँपालिका तहका कमिटीहरूको अधिवेशन पुष 4 गते गर्ने निर्णय भएको छ। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खोल्ने कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा परमादेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त नभएसम्म वैकल्पिक कागजातका आधारमा 2 चरणको प्रमाणीकरण गरी बैंकिङ सेवा उपलब्ध गराउन आदेश दिएको हो। अधिवक्ता सरिता अधिकारीले दायर गरेको रिटमाथि सुनवाई गर्दै अदालतले राष्ट्रिय परिचय पत्रलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर गरेको छ। यसअघि नेपाल राष्ट्र बैंकले पुराना खातावालालाई समेत असोज मसान्तसम्म राष्ट्रिय परिचय पत्र अध्यावधिक गर्ने निर्देशन दिएको थियो। साझा खबरमा अब खेल खबर। जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान गरेको छ। नेपाल पहिलो संस्करणदेखि नियमित रूपमा पारा एसियाडमा सहभागी हुँदै आएको छ। यसअघिका 4 संस्करणमा नेपालले एउटा पदक जितेको छ। तेक्वान्दोकी पोलिसा गन्दर्बनले चीनको हाङझाउमा भएको 4 संस्करणमा काँस्य जितेकी थिइन्। पलिसा पेरिस पारालिम्पिकी पनि काँस्य पदक विजेता हुनुहुन्छ। यसअघि टोलीको एक कार्यक्रमका बीच विदाई गरिएको थियो। खेल यही कार्तिक 1-7 गतेसम्म हुनेछ। पारा एसियाली खेलकुदमा नेपालबाट विभिन्न 8 खेलमा 19 खेलाड़ी सहभागी हुँदैछन्।
2: बाढ़ी प्रभावित क्षेत्रमा आफ्नो नागरिकता हराएका व्यक्तिहरूले प्रतिलिपि सजिलै निकाल्न सक्ने,
3: पहिला बनाइसकेको नागरिकताको हकमा चाहिँ त्यसपछि लिने नागरिकतालाई प्रतिलिपि भन्छ। त्यसको लागि प्रतिलिपि भन्ने एउटा फर्म हुन्छ, वडा कार्यालयमा गएर नागरिकताको प्रतिलिपि फर्म भर्ने। यदि आमुसँग नागरिकताको कुनै फोटोकपी मोबाइलमा अथवा कतै छ भने त्यसको प्रिन्ट निकालेर त्यसलाई संलग्न गरेर यहाँ पेश गर्ने।
2: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली र पाको पुस्ताको साहित्य र ज्ञान बाँड्न सक्रिय हुनुपर्ने आह्वान लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
6: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
5: ओहो, तिमी त घरको खाने भएछौ नि।
7: के को सरसल्लाह हो दुईजनाको?
6: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
7: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
5: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
7: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
8: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब्सकी आइएन।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सन्तोष गन्धर्वबाट।
10: तपाई बाढ़ीमा नष्ट भएको वा हराएका आफ्नो नागरिकता बनाउने तयारीमा हुनुहुन्छ? अर्को नागरिकता लिन तपाईले वडा कार्यालयबाट भर्नुपर्ने फारम चाहिँ के छ त? नुवाकोट जिल्लाका CDO शम्भु प्रसाद रेग्मी।
3: पहिला बनाइसकेको नागरिकताको हकमा चाहिँ त्यसपछि लिने नागरिकतालाई प्रतिलिपि भन्छ, त्यसको लागि प्रतिलिपि भन्ने एउटा फर्म हुन्छ। वडा कार्यालयमा गएर नागरिकताको प्रतिलिपि फर्म भर्ने, यदि आमुसँग नागरिकताको कुनै फोटोकपी मोबाइलमा अथवा कतै छ भने त्यसको प्रिन्ट निकालेर त्यसलाई संलग्न गरेर यहाँ पेश गर्ने, यदि त्यो प्रतिलिपि छैन भने त्यही प्रतिलिपि लिएर यहाँ हामी कहाँ आउने, अब हामीको यहाँ कम्प्युटरमा हुन्छ, त्यसलाई हामी त्यही कम्प्युटरको विवरण हालेर अथवा हामीसँग ढड्डा छ ढड्डाको विवरण हालेर उहाँलाई नागरिकता उपलब्ध गराउँछौँ। त्रिशुलीको पारिपट्टिको केही सेवा गरेर यहाँ आउनुभयो भने र केही डकुमेन्ट ओडाबाट ल्याउन पनि छुट भयो भने हामीले चाहिँ ओडामा फोन गरेर हामीले इमेल मार्फत मगाउँछौँ, किनभने उता जानलाई सहिलो छैन, अहिले तुइनबाट जानु आउनु गर्दाखेरि असहज स्थिति भएको हुनाले कुनै पनि मालपोत कार्यालयमा लालपुर्जा लिन जानु पर्यो भने अब त्यहाँ नागरिकताको विवरण ल्याऊ भन्यो भने मालपोत कार्यालयको त्यहीँको कर्मचारीहरूले जिल्ला प्रशासनमा सम्पर्क राखेर निजको नागरिकता विवरण यहाँबाट माग्ने कार्यालयले, र त्यो आधारमा नै उहाँलाई त्यहीँ बसिकन सेवा सहजीकरण गर्ने भन्ने एउटा त्यस्तो व्यवस्था चाहिँ हामीले गरेका छौँ। त्यही अनुसार सबै कार्यालयलाई मैले कार्यालय प्रमुखको बैठकमा पनि यो एउटा निर्देशन दिएको अवस्था चाहिँ छ।
10: नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय जानु अघि वडा कार्यालयबाट प्रतिलिपि नागरिकताको फारम भरेर साथैमा लैजानुपर्छ। नुवाकोट जिल्लाका CDO शम्भु प्रसाद रेग्मी। नुवाकोट विदुरकी प्रेम माया श्रेष्ठ पेसाले महिला स्वास्थ्य स्वयंसेविका हुनुहुन्छ। अब एकैछिन सुनौ बारीपछि प्रेम मायाको अनुभव।
11: आफ्नो मन मिलेर साथीहरूसँग कुरा राख्ने, सेयर गर्ने, अनि त्यसरी डराउनु पर्दैन भन्ने, अब मा अब अन्त अन्त हेरेर नै आफ्नो मनका कुराहरू साथीभाइसँग पोख्ने। त्यही गर्भवती अवस्थामा तपाईँहरूलाई परेको समस्याहरू चाहिँ हामीलाई भन्नुहोस्, हामी चाहिँ अब कुन ठाउँमा स्वास्थ्य संस्थाहरूमा पुर्याउने वातावरण मिलाउँछु। अब बच्चाहरूलाई रुगाखोकी लायो भने पनि, अब झाडा पखाला लायो भने पनि हामी चाहिँ अब स्वास्थ्य संस्थामा पठाउने वातावरण मिलाउँछु, अब हस्पिटल पुर्याउने वातावरण मिलाउँछु। तपाईँहरूले चाहिँ हामीहरूलाई चाहिँ समस्या परेको कुराहरू चाहिँ हामीसँग चाहिँ व्यक्त गर्नु।
10: गाउँघर डुल्दा बालबालिका गर्भवती अनि सुत्केरी महिलाको स्वास्थ्यको जानकारी दिइरहने अनि गाह्रो अप्ठ्यारो पर्दा स्वास्थ्य संस्थामा लैजान सल्लाह दिने विदुर नगरपालिका नुवाकोटकी महिला स्वास्थ्य स्वयंसेविका प्रेम माया श्रेष्ठ। तपाईले धादिङ हुँदै विभिन्न जिल्ला जानु अघि पृथ्वी राजमार्गको जानकारी लिन चाहिँ नभुल्नुहोस् है। धादिङको गलौदीमा त्रिशुली नदीले सड़क कटान गर्दा आउत जाउतमा समस्या आइरहेको छ। राजमार्गको जानकारी लिन प्रहरीको 100 र ट्राफिक प्रहरीको 103 नम्बरमा फोन गर्न सक्नुहुन्छ। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने CIN को फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पाका पुस्ता साहित्य लेखन र ज्ञान बाँड्ने काममा व्यस्त भए नयाँ पुस्ताले धेरै सिक्ने।
12: मैले 5 किताब निकालिसके र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नुभयो। अब गीत गाएर बिलौना गाएर बस्ने होइन, बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु।
2: पाका पुस्ताको सवालमा साहित्य तथा पुस्तक लेखनमा व्यस्त हुँदै आउनुभएका डाक्टर मुकेश कुमार चालिसीसँगको विशेष कुराकानी पनि बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।
13: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
14: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
15: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?

0: पछि एक्लै हुँदै जानुपर्ने बाध्यता छ। यस्तो अवस्थामा पनि पाका पुस्ताले आफूलाई सक्रिय र सृजनशील बनाउन आवश्यक छ। साहित्य लेखन र ज्ञान बाँड्ने काममा व्यस्त भए नयाँ पुस्ताले धेरै सिक्न सक्ने पाका पुस्ताको सवालमा साहित्य तथा पुस्तक लेख्दै आउनुभएका डाक्टर मुकेश कुमार चालिसेको अनुभव छ। अब उहाँसँगको कुराकानीको पालो।
1: पाको पुस्तक के छ त, यो रिटायर भइसकेपछिको जिन्दगी के छ भनेर अध्ययन गर्न थाले र विश्वका विभिन्न मुलुकका साहित्यहरू, विशेष गरी जापानका, जहाँ 100 वर्ष नआएका धेरै मान्छेहरू छन्, त्यो ठाउँ हेर्न पनि म जापान गए। त्यो सबै हेरिसकेपछि मलाई नेपालमा पाका पुस्ताले दुःख पाएको अनुभूति भयो। त्यो दुःख भौतिक मात्रै होइन, मानसिक रूपले पनि दुःख, रोगको हिसाबले पनि दुःख। यो सबै भएपछि यसको निराकरण कसरी गर्ने भन्ने हिसाबले मैले लेखहरू लेख्न थालेँ। अब 15-20 वटा 25 वटा लेख भएपछि एउटा किताब निकाल्थे। त्यसो गर्ने क्रममा मैले 5 वटा किताब निकालिसके र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नुभयो। अब गीत गाएर बिलौना गाएर बस्ने होइन, बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु, जस्तो कस्तो हुनुहुन्छ भन्यो भने बाँचुन्जेल सक्रिय हुन्छु।
0: जस्तो 58-60 भइसकेपछि रिटायर गरेपछि अब कामै गर्नु हुँदैन भन्ने जुन मानसिकता छ, अनि अर्को चाहिँ अब नयाँ पुस्ताले गर्छन्, अब धेरै उमेर ढल्केका मान्छे अलि अल्छी हुन्छन् अथवा गर्न सक्दैनन् भन्ने त्यो हेर्ने दृष्टिकोण हुन्छ नि, त्यस्तो फरक हुन्छ तपाईँले काम गर्दा?
1: हो, यो गलत हो। त्यो चाहिँ नि खोकिलामा सुन राखेर अथवा नोट राखेर भोकै बस्नु जस्तै हो। किनभने हाम्रो समाजमा हरेक पाका पुस्ता भनेको एउटा अनुभवको खानी हो। हो, सरकारले अथवा संस्थाले 50-55 वर्ष पछि त काम लाग्दैनस् भनेर जस्तरी निकालिदिन्छ, तर उसले त 50-60 वर्षको अनुभव छ। अब यो हिजोको स्वाद भनेको हिजोका मान्छेलाई थाहा छ, हिजोको अवस्थालाई क्यारी अन गर्ने, जसरी रिले दौड़मा अगाडिको दौड़िरहेको मान्छेले त्यो काठको एउटा टुक्रालाई अगाडिको मान्छेलाई दिन्छ र ऊ दौड़ेर रिले दौड़ पूरा हुन्छ। मानव सभ्यता भनेको पाको पुस्ताको अनुभवलाई वयस्कहरूले लिँदै वयस्कले भर्खरका पुस्ताहरूलाई, अचेलको चलन चल्तीको भाषामा जेएनजीहरूलाई सिकाउँदै अनि समाजलाई सृजनात्मक दिशामा लैजानु पर्ने।
0: हजुर, अब पछिल्लो समय विदेशको जस्तो यता सामाजिक सुरक्षा ज्येष्ठ नागरिकका लागि भनेको जस्तो राज्यले गर्न नि सकेको छैन, तर युवा पीढ़ी चाहिँ अब घर छोडेर हिँड्या छ र बाहिरको जस्तै एउटा दायित्व सकियो भन्ने जस्तो छ, तर घरमा त एक्लै बाबामा हुनुहुन्छ होइन, अब यो एउटा यसलाई कसरी मान्छेलाई सचेत गराउने होला?
1: होइन, अब मुख्य कुरा के बुझिदिनु पर्यो भने मान्छे भनेको यो पृथ्वी भरिरहेका विभिन्न प्राणीहरू मध्ये सबभन्दा ठूलो दिमाग र सबभन्दा धेरै क्षमता भएको र विवेक भएको प्राणी हो। त्यही हुनाले त तपाईँ हामी स्टुडियोमा बसेर अब अहिले स्वयम्भूका बाँदरका अथवा धनकुटाका बाँदरका, चितवनका गैंडाका, उसका कोशीका अर्नाका कुरा गर्न सक्छौ, तर कोशीका अर्ना अथवा चितवनका गैंडाले हाम्रो कुरा गर्दैनन्। हाम्रो चाहिँ नि यो सीआरआई स्टुडियो अथवा यो हाम्रो रेडियो स्टेशन यस्तो छ भनेर कुरा गर्दैन, तर हामी चाहिँ नि तिनीहरूका कुरा गर्छौं। यो मतलब के हो भने हाम्रो क्षमता नै बढी छ, हामी आफू बाहेक अरूलाई हेर्न सक्छौ। र मान्छे के बिर्सिनु हुँदैन भने सामाजिक प्राणी हो, यो समाजमै रहन्छ। हामीले हेर्दाखेरि के देख्नु पर्यो भने जनावरमा पनि साह्रै बुद्धिमान माउरी, कमिला, हात्ती यिनीहरूका परिवारमा कसरी हेरिन्छ, यिनीहरूमा बुढाबुढी भए, बिरामी भए भने कसरी हेरिन्छ, यो कुरालाई पनि ध्यान दिनु पर्यो नि। एउटा जनावरले आफ्नो समूहको बुढाबुढी, अशक्त र उसमा परेका, अभरमा परेकाहरूलाई मदत गर्छ भने हामी मान्छेले गर्नु पर्दैन? अनि हामी मान्छेले मान्छेकै जातिलाई चाहिँ सहयोग गर्नुपर्छ भने आफ्नै बा आमा, हजुरबा हजुरआमाहरूलाई माया गर्नु पर्दैन अथवा उनीहरूसँगै रहनु पर्दैन? हामी सोचौं त जिन्दगी भनेको त ज्ञान गुण र उसले गरेको सुकर्मले अगाडि बढ्ने हो। त्यही हुनाले त हामी तपाईँ हामी नचिने पनि भेट नभए पनि भानुभक्तलाई सम्झिन्छौ, शेक्सपियरलाई सम्झिन्छौ, विलियम ओडसर्सलाई सम्झिन्छौ। हामीले भेट्या छैन तर ज्ञानका आधारमा हामीले भेट्यौं होइन, तर त्यो बेलाको करोडपतिलाई कसले सम्झिन्छ होइन? भानुभक्तको पालामा काठमाडौँको सेठ को थियो कसलाई थाहा छ र? भनेपछि त ज्ञान सबभन्दा प्रमुख कुरा हो।

0: र सामाजिक प्रणालीसम्बन्ध प्रमुख कुरा हो। यसमा हामीले व्यक्तिवादी भएर होइन सामूहिक भएर सोच्नुपर्छ। त्यसले गर्दा म त के भन्छु भने मानिसको जीवन जिउने क्रममा पाका मान्छेको प्रोत्साहनमा उहाँहरूलाई आदर गर्दै जब नयाँ पुस्ता अगाडि बढ्छ तब मात्रै त्यसबाट देशको समाजको सबैतिर विकास हुन्छ। किनभने अन्तर्राष्ट्रिय रूपमै यो बुढाबुढी अथवा पाका मान्छेको समूहहरूले गरेका अध्ययनमा के देखिएको छ भने पाका मान्छे भएको घरका केटाकेटीहरू गलत बानी स्वभाव भएका हुँदैनन्। पाका मान्छेहरूमा पनि सरकारले एउटा शराब्दीमा चाहिँ अक्षता लगाइदिए जस्तो गरेर मासिक अब ऊ दिने चलन छ, होइन अलिकति त्यो रकम दिने चलन छ। 100 रुपियाँबाट मनमोहनको पालामा शुरू भएको कुरा अहिले 4,000-5,000 पुगिसक्यो। तर यो पनि अध्ययन बिना खालि भोट बटुल्ने उपाय जस्तो गरिएको छ। यसलाई मान्छेको आवश्यकता अनुसार वितरण गर्नुपर्छ र उसलाई वितरण गर्न स्थानीय सरकार नै अगाडि हुनुपर्छ। किनभने त्यही रकम पनि हिनामिना गर्नलाई विभिन्न ठाउँमा पाका मान्छेलाई दुर्व्यवहार भएको र हत्या समेत भएका घटनाहरू अचेल देखा परेका छन्। र करोडपतिले नै त्यही 4,000-5,000 आश गर्ने र गरीबले पनि त्यही गर्ने गर्नु हुँदैन।
1: नुवाकोटको बेत्रावतीमा बेलीब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गलदुईमा त्रिशुली नदीको कटानका कारण भाँसिएको सड़क खुलाउने कार्य तीव्र पारिएको छ। कांग्रेसको 15 महाधिवेशनमा भएको निर्वाचन अन्तर्गतको पदाधिकारीको मतगणना जारी रहेको छ। एमाले 13 जना नेताहरूलाई केन्द्रीय कमिटि सदस्यमा मनोनयन गरेको छ। राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खुल्ने कागजबाट बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित बैंकहरूलाई सर्वोच्च अदालतले परमादेश दिएको छ। र जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान गरेको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 25 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको
3: यो रेडियो दिदी बहिनीको समय सूचक हो।

0: प्रदर्शनकारी पक्राउ
1: र अस्ट्रेलियाका वशिष्ठले काठमाडौँ गोर्खाजबाट एनपीएल खेल्ने।
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। अग्रिम टिकट बुकिङ खुलेकै दिन देशको मुख्य राजमार्ग अवरूद्ध हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन्। अग्रिम टिकट बुकिङ खुला भएकै दिन करिब 50,000 यात्रु काठमाडौँबाट गाड़ी चढ़ेका थिए। हिजो बेलुकी धादिङको गजुरी गाउँपालिका 5 स्थित गलौदीमा सड़क भाँचिएर पृथ्वी राजमार्ग अवरूद्ध भएपछि सार्वजनिक यातायातका साधन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने सवारी साधन बाटोमै रोकिएका छन्। राजमार्ग अवरूद्ध हुँदा चालक तथा सहचालकहरू भरतपुरको केन्द्रीय बस पार्क गाड़ीको मुख्य सड़कमै खाना पकाएर बस्न र रात बिताउन बाध्य भएका छन्। चामल लगायत अत्यावश्यक खाद्य सामग्री बोकेका गाड़ी पनि बाटोमै रोकिएका छन्। भरतपुरको मुख्य सड़कमा मालवाहक गाड़ीको लामो लश्कर लागेको छ। घटस्थापनाको अघिल्लो दिन आज काठमाडौँदेखि दशैं मनाउन घर जाने यात्रु पनि बस पार्कमै रोकिएका छन्। सड़क खण्ड खुलाउन एस्काभेटर सहित आवश्यक जनशक्ति परिचालन गरिएको भए पनि आजसम्म सड़क खुलाउन नसकिएको नागढुङ्गा मुगलिन सड़क योजना पूर्वी खण्डका एवं इन्जिनियर राजीव मानन्दरले जानकारी दिनुभयो। सड़क खुलाउने कामलाई तीव्रता दिन 5 एस्काभेटर, 2 लोडर, 2 जेसीबी र 6 टिपर परिचालन गरिएको छ। सबै उपकरणको प्रयोग गरी सड़कको भित्तो काट्ने तथा पछाडिको भाग खनेर सड़कलाई सुरक्षित बनाउने काम भइरहेको नागढुङ्गा मुगलिन सड़क योजना पूर्वी खण्डका इन्जिनियर मानन्दरले बताउनुभयो। आज रातिसम्म एकतर्फी सड़क खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो।
3: अहिले अब हामीले हरदम प्रयास गरिरहेका छौँ, होइन, अहिले 10 बजे हामीले वान वे भयो भने खोल्ने प्रयास गरिरहेका छौँ। अब आज र भएन भने चाहिँ भोलिदेखि फेरि हाम्रो काम कन्टिन्यू हुन्छ। अब यो मेन हाइवेमाथि अर्को हाम्रो अर्को शाखा बाटो पनि छ कि त्यहाँ, त्यही भएर त्यसलाई पनि बचाएर काम गर्ने हो भने चाहिँ टाइम लागेको हो कि हामीलाई।
0: अहिलेसम्म सड़क खुलाउनका लागि 50% काम भएको उहाँले बताउनुभयो। भोलिसम्म दुईतर्फी सड़क खोल्ने गरी काम भइरहेको उहाँको भनाइ छ।
3: त्यो तपाईँको ट्र्याक खोलेर मात्र भएन नि त, मेसिन माथि चढाएको छ, हामी 2A नै खोल्ने प्लान छ, होइन, ग्रेड त मेन्टेन गर्नु पर्यो नि त मेसिन बस्ने ठाउँ। अहिले अब कटिङको हिसाबमा 50% सकिसकेको छ, होइन, सिङ्गल ट्र्याकको लागि चाहिँ 2A खोल्न 50% अझै काम लागि छ कि हाम्रो। त्यही पनि भोलि नै हुन्छ, मैले भने नि अहिले प्रयास गरिरहेको छ, भोलिसम्म भोलिको दिनभरिमा चाहिँ 2A खोल्छौँ।
1: गई रातीको वर्षाका कारण अवरूद्ध भनेको बीपी राजमार्ग भने पुनः संचालनमा आएको छ। काभ्रे प्लाञ्चोको रोशी गाउँपालिका 9 पिन्थली बेसी नजिकै लेदो माटो र गेघ्रान खस्दा बीपी राजमार्ग आज बिहानदेखि पूर्ण रूपमा अवरूद्ध बनेको थियो। मंगलटारबाट करिब 3 किलोमिटर भकुण्डेतर्फ नार्के र पिन्थली बेसी बीचको निर्माणाधीन सड़क खण्डमा लेदो फसेर ठप्प बनेको सड़क डोजरको सहायताले पन्छाएपछि यातायात पुनः संचालनमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रे प्लाञ्चोका सूचना अधिकारी रविन विष्टले बताउनुभयो। वर्षा जारी रहेमा सड़कका अन्य जोखिमयुक्त स्थानमा पनि पहिरो तथा लेदो खसेर पुनः अवरोध हुन सक्ने भन्दै प्रहरीले सवारी चालक तथा यात्रुलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ।
0: झापा र सर्लाहीमा भएका सवारी दुर्घटनामा परि 2 मृत्यु भएको छ। झापाको दुर्गापुरमा ट्रकले स्कूटरलाई ठक्कर दिँदा स्कूटर चालक कमल गाउँपालिका 5K 45 वर्षीय अमृत थापा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही दुर्घटनामा दमक नगरपालिका 12K 34 वर्षीय अम्बिका लावती घाइते हुनु भएको छ। आज साँझ पूर्व पश्चिम राजमार्ग अन्तर्गत कन्काई नगरपालिका 1 1001/48000 नम्बरको ट्रकले सोही कोशी प्रदेश 01020/987 नम्बरको स्कूटरलाई ठक्कर दिएको थियो।
1: सर्लाहीमा म्याजिक जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मलहुवा नगरपालिका 7 गणेशियाका 30 वर्षीय अविन्द अरविन्द शाह रहेका छन्। नवलपुर मलङवा सड़क खण्डमा ना एक ज 6308 नम्बरको म्याजिकले विपरीत दिशाबाट आउँदै गरेको म P02010P2221 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
0: दशैं अघि बजारमा किनमेल गर्ने उपभोक्ताको चहल पहल बढ़ेको छ। दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धिले आम नागरिक चाडपर्व मान्नै नसक्ने अवस्थामा रहेका छन्। सरकारले बजार भाव नियन्त्रण गर्न नसक्दा उपभोक्ता मर्कामा परेका हुन्। बढ़दो महँगीका कारण जनताको दैनिक जनजीवन पूर्ण रूपमा अस्तव्यस्त बनेको छ। विपक्षी दल नेकपा एमालेका सचिव महेश बस्नेतले खाद्य सामग्रीको मूल्य 200% भन्दा बढ़ीले बढ़ेको दावी गर्नुभएको छ। अघिल्लो वर्ष सहज रूपमा चाडपर्व मनाएका नागरिक यस वर्ष महँगीकै कारण चाडपर्व मनाउनै नसक्ने दयनीय अवस्थामा पुगेको उहाँको भनाइ छ। यति मात्र नभई बजारमा अझै पनि खाना पकाउने ग्यासको अभाव कायम रहेको र उपभोक्ताहरू घण्टौं लाइन बस्न बाध्य भएको उहाँले बताउनुभयो।
4: लगाएका पर्वहरू आइरहँदा महँगीले जनताको टाउकोमा यति भार थपेको छ कि अघिल्लो वर्ष जुन सहजताका साथ जनताहरूले यी पर्वहरू मनाएका थिए यसपालि त्यो सहजताका साथ यो पर्व मनाउन सक्ने अवस्था छैन। ग्यास नपाएर लाइन बस्नुपर्ने अवस्था छ। खाद्य सामग्रीको मूल्य 200% भन्दा बढी बढेको छ। दैनिक जनजीवन निकै अस्तव्यस्त छ। भ्रष्टाचार विरूद्ध सुशासनको पक्षमा
0: सचिव बस्नेतले वर्तमान सरकारको कार्यशैली र रवैयाका कारण जनता आतंकित बनेको आरोप लगाउनुभयो। सरकारको अक्षमताका कारण सर्वसाधारण नागरिकले शान्ति सुरक्षा विकास र समृद्धिको अनुभूति गर्न छाडिसकेको उहाँको दावी छ। बजारमा भइरहेको कालोबजारी र मूल्यवृद्धिका विषयमा सदनदेखि सड़कसम्म निरन्तर आवाज उठे पनि सरकारले ठोस कदम नचालेको उपभोक्ता अधिकार कर्मीको आरोप छ। राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले सरकारको अनुगमन प्रक्रिया कार्यवाहीको प्रभावकारिता र नियामक निकायको जवाबदेहितामाथि गम्भीर प्रश्न उठाउनु भएको छ।
5: वास्तवमा अहिले बजारमा आम उपभोक्ताको आवश्यकताका कुराहरू सबै जसो अत्याधिक महँगी भएको मूल्य वृद्धि भएको त्यो मूल्य वृद्धि स्वाभाविक रूपमा भएको छैन, कृत्रिम रूपमा भएको छ। दैनिक उपभोग्य वस्तुहरू र यो सम्बन्धित भएर काम गर्नुपर्ने सरकार निकायहरू अनुगमनकारी निकायहरूले बजारमा प्रभावकारी रूपमा अन्न गर्न सकेको छैन। यदि भनिरहँदाखेरि तपाईँको त वाणिज्य विभागले बजार अनुगमन नगरेर दिनको 10-15 बजार अनुगमन गर्दछ, त्यो कारण त्यो काममा सीमित छ, प्रभावकारिता दिन सकेको छैन एकातिर। अर्कोतिर जहाँ अनुगमन गर्नुपर्ने त्यहाँ अनुगमन भएको छैन, जहाँ गडबड भएको छ त्यो ठाउँमा गडबड भएको ठाउँमा गएर अनुगमन गर्न सकेको छैन। त्यसले गर्दाखेरि बजार कसको कब्जामा गयो भने यो बिचौलियाहरूको कब्जामा गएको छ। बिचौलिया भन्नाले तपाईँको चाहिँ कानूनले नचिन्ने बिचौलियाहरूको कब्जामा यो बजार गएको छ, जसले गर्दाखेरि बजार भाव महँगी हुनु, अभाव सिक्ना हुनु र फनिया जस्तो चाहिँ वस्तु नपाउनु अथवा मिसार्जनीय क्रियाकलाप हुनु।
0: अध्यक्ष महर्जनका अनुसार सरकारले अनुगमन र कार्यवाहीको नाटक गरेर उल्टै ठगी गर्ने व्यापारी र बिचौलियालाई प्रोत्साहित गरिरहेको छ। राज्यका संयन्त्रहरू गैर जिम्मेवार भन्दा सर्वसाधारण उपभोक्ता प्रत्यक्ष मारमा परेका छन्।
3: तपाईँको ट्र्याक खोलेर मात्र भएन नि त, मेसिन माथि चढाएको छ, हामी टुए नै खोल्ने प्लान छ होइन, ग्रेड त मेन्टेन गर्नु पर्यो नि त मेसिन बस्ने ठाउँ। अहिले अब कटिङको हिसाबले 50% सकिसकेको छ होइन, ट्र्याकको लागि टुए खोल्नु
5: बजार अनुगमन प्रभावहीन त छँदै छ, साथसाथै यसले कालाबजार गर्ने, तस्करी गर्ने, मिसावट गर्ने र बिचौलियाको काम गर्ने व्यवसायहरूलाई प्रोत्साहित गर्ने काम चाहिँ यो बजार अनुगमन गरिरहेको छ। किनभने त्यतातिर यिनीहरूको ध्यानै गएको छैन, त्यता चाहिँ यिनीहरूले सुनै सकेका छैन, त्यो कारण हो तिनीहरूलाई कानूनी दायरामा ल्याउन सरकारको कम।
6: सामान्य अवस्थामा त उपभोक्ता ठगिने क्रम बढेको नै छ, तर अब यो चाडपर्वको बेलामा अझै बढी ठगिने जोखिम पनि उत्तिकै छ। उपभोक्तालाई ठगीबाट जोगाउन सरकार र सम्बन्धित निकायले तत्काल के गर्नुपर्छ? अनुगमन प्रभावकारी नभए त्यसको जिम्मेवारी कसले लिने त?
5: अनुगमन प्रभावकारी नभएको अवस्थामा त्यो आफैले जिम्मेवारी लिनै पर्दछ, त्यो चाहे स्थानीय सरकार होस् चाहे केन्द्र सरकार होस् तिनीहरूले जिम्मेवारी लिनै पर्दछ। यसलाई प्रभावकारी बनाउनको लागि संघीय सरकार र स्थानीय सरकार मिलेर संयुक्त रूपमा व्यापक रूपमा बजार अनुगमन गर्नुपर्छ र बजार अनुगमनको क्रममा दोषी ठहरेकाहरूलाई तिनीहरूलाई चाहिँ कडाइका साथ निर्ममतापूर्वक कारवाही गर्न सक्नुपर्दछ। त्यसमा चाहिँ सबै नियम निकायहरू चुकिराखेको अवस्था छ।
1: सरकारले बजार नियन्त्रणमा नियमित अनुगमन र निगरानी गरिरहेको बताएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छता र गुणस्तर सम्बन्धी मापदण्ड विपरीत काम गरेको पाइएमा प्रचलित कानून अनुसार कड़ा कार्यवाही गरिने चेतावनी दिएको छ। दशैं लक्षित विशेष अनुगमनका लागि विभागबाट 3 टोली खटिएको छ। त्यस्तै प्रदेशहरूमा 8 कार्यालय मार्फत बजारमा निगरानी बढ़ाइएको विभागले बताएको छ। विभागकी प्रवक्ता डाक्टर बालकुमारी शर्माले दशैं मनाउन घर फर्किने यात्रुलाई राजमार्गका होटल तथा रेस्टुरेन्टमा गुणस्तरीय र स्वच्छ खाना उपलब्ध गराउन विशेष अनुगमन शुरू गरेको जानकारी दिनुभयो।
7: मान्छेहरू ट्राभलको फ्लो बढ्छ होइन, अब अस्तिदेखि नै बढिसक्यो। विशेष गरी अब हाम्रो फोकस चाहिँ अब मुगलिङसम्म थियो होइन, यहाँ विभागले तर अब अहिले बाटो नै अवरुद्ध भएर होइन फेरि बाटो भइरहेको छ। अनि फेरि हाम्रो मोबाइल भ्यान चाहिँ अलिकति ठुलो छ, अब त्यो अलिकति मात्रै खोल्दा पनि नजान कहीँ अलिकति अप्ठ्यारो छ होइन। तर पनि अब साथीहरू उता अब त्यो उता भैरवाद भन्नुहुन्छ होइन, धनगढी हुनु मोबाइल भ्यानले त्यो सुदूरपश्चिम र यतापट्टि कर्णाली यता यतातिर भ्याउँछ होइन, त्यसरी गरौँ जता जता मिल्छ त्यसरी। अनि त्यसपछि अब कस्तो भने होटल रेस्टुरेन्टमा चाहिँ अब खाद्य भन्दा पनि कस्तो भने त्यहाँ चाहिँ अब खाद्यता चाहिँ मेन्टेन भएको हुँदैन क्या, धेरै जस्तोमा सरसफाइको अवस्था चाहिँ एकदमै नाजुक हुन्छ होइन।
0: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
9: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको सात जीवन धर्म।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: नेपाली कंग्रेसका नवनिर्वाचित सभापति गगन थापाले परम्परागत कार्यशैली बदलेर आजदेखि कंग्रेसको रूपान्तरण शुरू हुने बताउनु भएको छ। पार्टीको 15 महाधिवेशनबाट सभापति पदमा निर्वाचित भएपछि आज दिउँसो सानेपा स्थित केन्द्रीय कार्यालयमा पुग्नुभएका थापाले पुरानो इतिहासको ब्याज खाएर मात्र अघि बढ़न नसक्ने स्पष्ट पार्दै जनसरोकारका मुद्दा सम्बोधन गर्न नयाँ इतिहास रच्ने उद्घोष गर्नुभयो।
5: हामी इतिहास रटेर पनि बस्दैन, हामी नयाँ इतिहास आफै रच्छौँ। नयाँ इतिहास रच्ने कुराको ताकत लिएर हामी अधिवेशनमा आएका छौँ भनेर ती नौजवान साथीहरूको बीचमा हामी जानेछौँ। एउटा किसानले नेपाली काङ्ग्रेस पार्टीलाई हेर्दै गर्दा मेरो विषय उठाइदिने पार्टी भनेर काङ्ग्रेसलाई चिन्नेछ। एउटा उद्यमीले मेरो खोसिएको अवसर मलाई पुनः दिलाइदिने पार्टी भनेर काङ्ग्रेसलाई चिन्नेछ। वैदेशिक रोजगारमा गएको साथीले म वैदेशिक रोजगारमा गएको छु तर मेरो घर र परिवारको लागि विषय उठाइदिने काङ्ग्रेस नेपालमा छ भन्ने हामीलाई भरोसा गर्नेछ। त्यस्तो पार्टी हामी बनाउनेछौँ।
4: त्यस क्रममा महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेद्वार बनेकी विनिता खड्का पक्राउबारे सभापति थापाले व्यक्तिले गरेको दागको भारी पार्टीले नबोक्नेसम्म बताउनुभयो।
5: यो नेपाली काँग्रेस पार्टी के कुरामा दृढ संकल्पित छ भने हामी भ्रष्टाचार विरूद्धको शून्य सहनशीलता र कानूनको शासनमा विश्वास गर्छौं। त्यसैले कुनै पनि व्यक्तिले गलत काम गर्छ, कुनै पनि व्यक्तिले गैर कानूनी काम गर्छ भने त्यसको भारी त्यो व्यक्ति आफैले बोक्नुपर्छ, पार्टीले त्यो भारी बोक्दैन। कुनै व्यक्तिलाई लागेको दाग हो भने त्यो व्यक्ति आफैले मेट्नुपर्छ, पार्टीले त्यो दागको भारी बोक्दैन।
4: वैदेशिक रोजगारीका लागि इजरायल पठाउने प्रलोभन देखाएर ठगेको आरोपमा हिजो प्रहरीले पक्राउ गरेको थियो। त्यसअघि थापालाई पार्टीका कार्यकर्ता तथा समर्थकले भव्य स्वागत गरेका थिए। निर्वाचन समितिले आज बिहान सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार सभापतिमा थापाले 6584 मत पाएर निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले 375 मत मात्रै प्राप्त गर्नुभयो। सभापति पदमा कुल 7013 मत खसेकोमा 54 मत बदर भएको छ। कुल खसेको मतका आधारमा थापाले 93.88 प्रतिशत मत प्राप्त गर्नुभएको हो। हिजो साँझ मतदान सम्पन्न भए लगतै राति काठमाडौँको राष्ट्रिय सभागृहमा सभापतिको मतगणना भएको थियो। बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरूको मतगणना पार्टी कार्यालय सानेपामा भइरहेको छ। हाल उपसभापति र महामन्त्री पदको गणना भइरहेको निर्वाचन समितिले जनाएको छ। उम्मेद्वार र प्रतिनिधिले मतदान स्थलबाट ल्याएको मत एक मतपेटिका नभेटिएको र दुई मतपेटिकाको सिलबन्दी तोडिएको भनेर विरोध गरेपछि केही बेर मतगणना प्रभावित भएको छ।
3: तीन दिनसम्म चलेको नेकपा एमालेको पहिलो स्थायी कमिटी बैठक 7 निर्णय गर्दै आज सकिएको छ। बैठकले आगामी मंगसिर 26 गते देशभरका वडा स्तरका कमिटीहरूको अधिवेशन र पुष 4 गते नगर तथा गाउँपालिका तहका कमिटीहरूको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। आगामी मंगसिर पहिलो साता जनप्रतिनिधि र पार्टीका विभिन्न तहका पदाधिकारीहरूको सहभागिता रहने गरी राष्ट्रिय भेला आयोजना गरेको एमाले पालिका र वडा अधिवेशन सकिएपछि प्रदेश स्तरीय भेला हुने जनाएको छ। बैठकले मध्य प्रदेश सभामा रिक्त समानुपातिक सांसद पदमा नाजिमा खातुनलाई मनोनयन गर्न निर्वाचन आयोगमा पठाउने निर्णय पनि गरेको छ। यसै गरी बैठकले 13 नेताहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन समेत गरेको छ। साथै अध्यक्ष पद रिक्त रहेका 13 जिल्लामा संगठन कमिटी रूपान्तरण गरी नयाँ अध्यक्ष तोक्ने निर्णय भएको छ। बैठकपछि घर फर्कने क्रममा अध्यक्ष केपी ओलीले महासचिव शंकर पोखरेलसँग कुनै मनमुटाव नरहेको बताउनु भएको छ। संचारकर्मीले सोधेको प्रश्नको जवाफमा कुनै मनमुटाव नभएको बताउनु भएका ओलीले फोन नउठाएको बारे थप नबोली गाड़ीको ढोका लगाउनुभयो।
6: महासचिव शंकर पोखरेलसँग यहाँको अलिकति मनमुटाव बढेको भन्ने प्रश्न बाहिर आइरहेको थियो क्या, त्यसमा कतिको सत्यता छ?
7: बिल्कुल छैन।
3: हिजोको बैठकमा केन्द्रीय सदस्य मनोनयन स्थायी कमिटिमा सदस्य थप पोलिटी ब्यूरो ज्येष्ठ कम्युनिष्ट मंच र विभागका जिम्मेवारीको विषयमा सहमति जुट्न सकेको थिएन। ओली एक्लैले तयार पारेको सूची पेश गर्न खोज्दा अस्वीकार गरिएको थियो। बैठक लगत्तै घर पुग्नुभएका अध्यक्ष ओलीले महासचिव पोखरेललाई फोन गर्दा पनि नउठाएपछि अर्का नेता विष्णु रिमाल मार्फत गुण्डु लगिएको चर्चा भएको थियो।
4: परराष्ट्र मन्त्री सुशीर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तन सम्बन्धी उच्च स्तरीय प्रिकोप लिडर्स इभेन्टमा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै उहाँले बाढ़ी पछिको पुननिर्माणका लागि अस्ट्रेलियाले 1,50,00,000 अस्ट्रेलियन डलर अनुदान दिने घोषणा गरेको जानकारी गराउनु भएको छ।
3: घटस्थापनाको चार दिन अघि नै प्रहरीले यस वर्ष विशेष सुरक्षा योजना लागू गरिसकेको छ। नेपाल प्रहरीले 21 गते बुधबारबाट र सशस्त्र प्रहरी बल नेपालले त्यसको भोलिपल्ट बिहिबारबाट सुरक्षा योजना 2083 देशभर लागू गरेका हुन्। चाडपर्वका क्रममा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, नागरिकको सुरक्षा तथा सहज आवागमन सुनिश्चित गर्न हरेक वर्ष सुरक्षा योजना लागू गर्ने गरिएको छ। यसै सन्दर्भमा हामीले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफलेलाई यस वर्ष सुरक्षा योजनाका मुख्य के कुरामा जोड़ दिएको छ भनेर सोधेका छौं।
7: अत्याधुनिक प्रविधिहरूको प्रयोगलाई व्यापकता दिएको अवस्थाहरू छ। ड्रोन, सीसीटीभी क्यामेरा, त्यस्तै गरी चाहिँ यो बडी वन क्यामेरा लगायतका तालिम प्राप्त कुकुरहरू चाहिँ चेक जाँच विकास यो लगायतका हामीले एउटा चाहिँ अत्याधुनिक प्रविधिहरूको प्रयोगमा हामीले विशेष ध्यान दिएको अवस्थाहरू काठमाडौँ उपत्यका लगायत मुख्य शहरहरूमा विशेष सुरक्षा योजना लागू गरेका छौँ। ग्रामीण एरियामा सोही अनुसारको सुरक्षा गरिरहेको छ। खास गरी मोबाइल गस्ती, रात्रि गस्ती, छड्के, सरप्राइज चेकिङ त्यसमा हामीले विशेष जोड़ दिएको अवस्था र दुर्घटना न्यूनीकरण गर्नलाई र जनधनको क्षति कम हुनको लागि हामीले विशेष यसमा यसपालि चाहिँ जोड़ दिएका छौँ।
3: उहाँका अनुसार निगरानीका लागि 21 ड्रोन र सीमानाका तथा महत्वपूर्ण स्थानमा 412 सीसीटीभी क्यामेरा मार्फत 24 घण्टा अनुगमन गरिने व्यवस्था मिलाइएको छ। चाडपर्वका समयमा ठगी, चोरी, डकैती, लुटपाट, जुवातास, अनलाइन ठगी, सट्टेबाजी, नक्कली नोटको कारोबार तथा अवैध हुण्डी लगायतका गतिविधि बढ़ी हुने गर्छन्। अन्तर्राष्ट्रिय सीमानाकाबाट अवैध हात हतियार, पटका, विस्फोटक पदार्थ तथा लागू औषधको ओसारबसार र तस्करी रोक्न समेत विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। यी गतिविधि पनि अनलाइन मार्फत हुने भएकाले प्राथमिकताका साथ निगरानीमा राखिएको छ। प्रवक्ता काफ्रेले अनलाइन किनमेल र बैंकिङ गतिविधिमा आम नागरिकले पनि सचेत हुन आग्रह गर्नुभएको छ।
7: जस्तो डिजिटल ठगी भन्छौ हामी, फेक अनलाइन सपिङका कुराहरू, फेस्टिभ अफरका चाहिँ हुँदै नभएको अफरहरू राखेर, नक्कली गिफ्ट सम्बन्धी मेसेजहरू दिएर, फेक इन्भेस्टमेन्ट प्रोफिट स्किमहरू, यस्तो यस्तो छ स्किमहरू भनेर झुक्क्यानमा पार्ने कोड तथा डिजिटल पेमेन्टका ठगीका कुराहरू पनि छन्। मोबाइल ब्याङ्किङ वालेट एकाउन्ट सम्बन्धी ठगीका कुराहरू, त्यसपछि अर्को डरलाग्दो ओटिपी माग्ने, पिन कोड माग्ने, पासवर्ड माग्ने गरेर फिसिङ जुन गर्छ नि त्यो कुराहरूलाई र ब्याङ्किङ चाहिँ गोपनीयताका कुराहरू क्रेडेन्सियल भन्छ त्यस्ता विवरणहरू माग्ने कुराहरूमा चाहिँ हामीले सचेतना पनि समुदाय साझेदारी मार्फत समुदाय प्रहरी सहकार्य गरेर नागरिक प्रहरीसँग नजिकको सम्बन्ध कायम गरेर हाम्रो विभिन्न किसिमका ड्युटीहरूलाई पनि घनीभूत गरेर गरेका छौँ भने अर्को यसको लागि हामीले हाम्रो एआई सेल, हाम्रो एसएमसिडी भन्छ मिडिया मनिटरिङ डेस्क छ हामीसँग र साइबर ब्युरो र त्यसै गरी देशभरिका प्रहरी कार्यालयहरूलाई विशेष हामीले यसमा चाहिँ ध्यान दिने भनेर निर्देशन गरिसकेको अवस्थाहरू छ केन्द्रबाट।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब थाहा खबर.com मा।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम डिस्क होम खुशीको कनेक्शन
1: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। विमानको उडान तथा अवतरण सुरक्षामा असर पर्ने भएपछि पोखराका दुवै विमानस्थल आसपासका क्षेत्रमा चंगा र ड्रोन उडाउन प्रतिबन्ध लगाइएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र पुरानो पोखरा विमानस्थलको हवाई आवागमन हुने आसपासका क्षेत्रमा चंगा ड्रोन बेलुन उडाउनका साथै लेजर लाइट प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको हो। यी गतिविधिले विमानको उडान सुरक्षामा गम्भीर खतरा पैदा गर्ने भएकाले सर्वसाधारणलाई सचेत गराइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौला बताउनुभयो।
2: कोशी प्रदेशमा नेपाली भाषाका अतिरिक्त मैथिली र लिम्बू सहित 13 राष्ट्र भाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्ने कानूनी बाटो खोलेको छ। प्रदेशसभाबाट कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको हो। विधेयकले प्रदेशभित्र बोलिने भाषाहरूलाई तिनका मौलिक लिपिमा कामकाजमा ल्याउने प्रबन्ध गरेको छ।
3: अश्विन कृष्ण प्रतिपदाका दिनदेखि शुरू भएको यो वर्षको पितृपक्ष सोह्र श्राद्ध आज अपराह कालमा दिवंगत पितृका नापा तर्पण सिधादान र पिण्डदान गरी औपचारिक रूपमा समापन गरिएको छ। अश्विन कृष्ण प्रतिपदादेखि शुरू भई आमावास्य औंशीका दिनसम्म सञ्चालन हुने पितृपक्षका 15 तिथि र अश्विन शुक्ल प्रतिपदाका दिन गरिने माता महको श्राद्ध सहित 16 तिथिसम्म कर्मकाण्ड गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो। माता मह श्राद्ध भने भोलि गरिनेछ। शास्त्र अनुसार कुनै कारणवश पितृपक्षका अन्य तिथिमा गर्नुपर्ने श्राद्ध छुटेको वा रोकिएको भए आज औंसीका दिन गर्नुपर्ने मान्यता छ। सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ मन्दिर स्थित बागमती नदी किनार गोकर्णेश्वर नुवाकोट र रसुवाको संगम स्थल बेत्रावती देवघाट त्रिवेणी लगायतका देशैभरका तीर्थस्थलमा पितृप्रति श्रद्धा शक्ति साथ तर्पण श्रद्धा भक्ति साथ तर्पण र पिण्डदान गर्ने भक्तजनको बाक्लो भीड़ लागेको थियो। पितृपक्षको समाप्तिसँगै भोलि घर घरमा घटस्थापना गरी दुर्गा पक्ष अर्थात नेपालीहरूको महान पर्व बड़ा दशैं औपचारिक रूपमा शुरू हुँदैछ।
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। भारतको नयाँ दिल्लीमा कक्रोच पार्टीको आन्दोलन थप चर्किँदै गएको छ। भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावलीमा अनियमितता भएको भन्दै निर्वाचन आयोगको विरूद्ध प्रदर्शन गर्न खोज्ने विपक्षी दलका नेता तथा संयोग प्रदर्शनकारीहरूले प्रहरीले हिरासतमा लिएको छ। दिल्लीको जन्तर मन्तरमा प्रदर्शन गर्न जाने क्रममा पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी सहित चार पूर्व मुख्यमन्त्रीलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय संचार माध्यमले जनाएका छन्। केरलाका पूर्व मुख्यमन्त्री पिनाराई विजयन र त्रिपुराका पूर्व मुख्यमन्त्री माझिक सरकारलाई पनि प्रहरीले पक्राउ गरेको हो। जन्तर मन्तर पुग्ने प्रयास गरिरहेका प्रदर्शनकारीलाई रोक्न ब्यारिकेड लगाइएको थियो। केही प्रदर्शनकारीले ब्यारिकेड पनि तोडेका छन्। भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै कक्रोच पार्टी सीजेपीले राजधानी दिल्लीका जन्तर मन्तर र कनट प्लेसमा बिहानैदेखि विरोध प्रदर्शन गरेका थिए। छाउठाउमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको भारतीय संचार माध्यमले बताएका छन्। जन्तर मन्तर कनाट प्लेस र मिन्टो ब्रिज लगायत विभिन्न स्थानबाट 1000 भन्दा बढ़ी प्रदर्शनकारीलाई हिरासतमा लिएको जनाइएको छ। प्रदर्शन अघि सीजेपी संस्थापक अभिजित दिपकेलाई मुम्बईबाट दिल्ली पुगेको विमानभित्रैबाट प्रहरीले हिरासतमा लिएको थियो। उहाँसँगै पार्टीका नेता सौरूप दास र आशुतोष राकालाई पनि नियन्त्रणमा लिएको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार। अस्ट्रेलियाका अलराउण्डर विल बोसिस्टो नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणमा काठमाण्ड गोर्खाजबाट खेल्ने भएका छन्। काठमाण्डुले सामाजिक सञ्जाल मार्फत बोसिस्टोलाई अनुबन्ध गरेको जानकारी दिएको हो। बोसिस्टोले एनपीएलको अघिल्ला दुई संस्करणमा कर्णाली एक्सबाट खेलेका थिए। तेस्रो संस्करणमा भने उनी नयाँ टोलीबाट मैदान उत्रनेछन्।
2: बंगलादेशका युवा खेलाड़ी अरिफुल इस्लामलाई भने कर्णाली एक्सले अनुबन्ध गरेको छ। उमेर समूहको क्रिकेटबाट आफ्नो पहिचान बनाएका अरिफुलले बंगलादेशको अण्डर 19 क्रिकेट टीमबाट विश्वकप खेलिसकेका छन्। अण्डर 19 राष्ट्रिय टीम हाई पर्फर्मेन्स टीम र ए टीमबाट खेलेको उनको अनुभव छ। उमेर समूह हुँदै अन्तर्राष्ट्रिय फ्रेन्चाइजमा पनि उनको प्रदर्शन उत्कृष्ट रहेको छ। अस्ट्रेलियामा भएको टप एण्ड टी ट्वेन्टी सिरिजमा उनले प्रभावशाली प्रदर्शन गरेका थिए। कर्णाली यक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्लले अरिफुल इस्लामको आगमनले टोलीको ब्याटिङ र थप मजबूत बनाउने विश्वास व्यक्त गरेका छन्। उनले अरिफुल प्रतिभाशाली र आक्रमक ब्याटिङ क्षमता भएका युवा खेलाड़ी रहेको बताए। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: पृथ्वी राजमार्ग अवरूद्ध हुँदा काठमाण्डुबाट घर फर्कने यात्रु समस्यामा टिकट काटेका यात्रु बस पार्कमै रोकिए। हिजो हिँडेकाहरू

0: विरोध सरकारको नियमित अनुगमन र निगरानी चल्दै
1: कंग्रेस सभापतिमा गगन थापा निर्वाचित, उपसभापति र महामन्त्रीको मतगणनामा विवाद, महासचिव पोखरेलसँग मनमुटाव नरहेको एमाले अध्यक्ष ओलीको दावी।
0: भारतको दिल्लीमा कक्रोच पार्टीको आन्दोलन थप चर्किँदै पूर्व मुख्यमन्त्री केजरीवाल र ममता बनर्जी सहित 1000 भन्दा बढ़ी प्रदर्शनकारी पक्राउ
1: र अस्ट्रेलियाका बोसिस्टोले काठमाण्डु गोर्खाजबाट एनपीएल खेल्ने, बंगलादेशका अरिफुल इस्लाम कर्णाली एक्समा अनुबन्ध।
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। समीक्षा र अप्सरा विदा हुन्छौ। नमस्कार।
2: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले रातिको ठिक 9 बज्यो।

0: लाग्छ तिमी संसारकी सबैभन्दा राम्री छौ, सानी समाज स्वार्थी छ, रूप र धनको पछाडि लाग्ने धेरै छन्, यहाँ झुटो माया देखाएर स्वार्थ लुट्ने पनि भेटिन्छन्, सही बाटोमा हिँड्नु पर्छ, आफ्नो अर्का बेलैमा चिन्नु पर्छ।
1: नेपाली गीत संगीतका अनुरागीहरूका लागि मिलन फिल्म्स प्राली सगौरा प्रस्तुत गर्दछ एलिसा तिमल सिन्हाको सन्देशमूलक लोकदोहोरी गीत सही बाटोमा हिँड्नु पर्छ सानु।

वरिष्ठ संगीतकार राजकुमार बगरको मनसुने लय सृजना अनि एलिसा तिमलसिन्हाको उत्कृष्ट शब्द सृजना भित्र हुमन अधिकारी र एलिसा तिमलसिन्हाको सुमधुर आवाज अब बजारमा।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नया बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै समसाथमा हुनेछौं।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक पाँच बज्यो।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। जनतालाई संसद र सांसदप्रति र संसद र सांसदलाई जनताप्रति उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएनले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग कुराकानीका लागि पाँच थरबाट निर्वाचित सांसद नरेन्द्र कुमार केरुङ हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद लीलजी।
0: निर्वाचनको बेलामा जोसो हामी लड्छौं नि, राजनैतिक रूपमा अथवा प्रतिस्पर्धाको रूपमा, व्यक्तिगत रूपमा पनि लड्छौं, जसलाई तपाईँले पराजित गर्नुभयो अथवा जसले अगाडि बढ्न सक्नु भएन, उहाँहरूसँगको सम्बन्ध अहिले एकदम घनिष्ठै मिठै हो कि अब हारिसकेपछि जितिसकेपछि त सम्बन्धमा त प्रायः धेरैको देखिने दरार हो अथवा नमिठोपना हो, तपाईँको कस्तो छ?
1: सबैभन्दा एबनर्मल नेचर चाहिँ मेरो त्यो हो। जुन नेचर हो, अरू नेचर, अरू लिडरहरूको पनि नेचर त होला, तर त्योभन्दा पनि अलि बढी एबनर्मल नेचर मसँग छ भन्ने फिल के हुन्छ भने, मैले 70 सालमा चुनाव लड्दाखेरि मलाई जसले जित्नुभयो म पराजित भयो सबैभन्दा पहिले खादा लगाइदिने मान्छे मै हो, उहाँलाई हात मिलाएर बधाई दिने मै हो। 74 सालमा मैले त्यही गरेँ र अहिले पनि अब विपक्षी अन्य पार्टीका साथीहरूले पनि मलाई अन्य पार्टीको जस्तो सम्झिनुहुन्न, म आफू पनि सम्झिन्न। किनभने हामीले त माओवादी द्वन्द्व काल जतिखेर थियो त्यतिखेर सबैभन्दा बढी आलोचक, खरो आलोचक म थिएँ। तत्समयमा पनि माओवादीसँग हाम्रो वार्ता सम्वाद गरेर विभिन्न दुर्घटनाहरूबाट हामीले हाम्रो जिल्लालाई बचायौं। त्यही भएर हाम्रो पाँचवटा जिल्लामा ठूल्ठूलो त्यतिखेर द्वन्द्वका कारणले सिर्जना हुने घटनाहरू यहाँहरूले पनि सुन्नु भएन।
0: तपाईँले जितेर आइसकेपछि अनि तपाईँसँगको प्रतिस्पर्धामा पराजित हुनुभएका नेताहरूसँग कतिवटा सम्वाद र टेलिफोन कुराकानी भयो?
1: टेलिफोन कुराकानी भन्दा पनि हामी सामाजिक राजनीतिक क्रियाकलापहरूमा सँगसँगै
0: मसँगै
1: अब निकटतम प्रतिस्पर्धी रहनुभएको साथीसँग होइन मित्रसँग चाहिँ अब उमेरले मभन्दा कम हुनुभए तापनि उहाँसँग मैले 3 सार्वजनिक कार्यक्रमहरूमा सँगसँगै अंगालो हालेरै उहाँले दाइ नै भन्नुहुन्छ, म साथी नै भन्छु होइन फल्लाजी भन्छु, अनि त्यसमा हाम्रो मेरो चाहिँ कुनै ऊ छैन। म निर्वाचन हार्दा पनि मलाई जित्नेलाई आफ्नै जस्तो लाग्दछ र उहाँले पनि आफ्नै जस्तो ठान्नुहुन्छ र त्यस पछाडि गर्ने जनतासँग सम्बन्धित विषयवस्तुहरूमा हामी एउटै टेबलमा बसेर सम्वाद गरेर लु यसरी जाउँ है भन्ने किसिमको कल्चर हाम्रो पाँचवटा जिल्लामा चाहिँ छ, अरू जिल्लामा के छ थाहा छैन होइन।
0: अनि जनताले अरू के भन्नुभएको छ पाँच थरको नागरिकले, ताकि त्यो तपाईँले काम पूरा गर्नुपर्ने छ गर्दै हुनुहुन्छ?
1: त्यही कुरा भन्न खोज्दै थिएँ मैले अघि, अहिले अलिकति विषयवस्तु के अरे
0: फरक फरक हुन खोजे।
1: यसचोटिको निर्वाचनमा पाँचथर जिल्लामा मैले उम्मेद्वारको रूपमा गाउँ बस्तीमा डुल्दै गर्दा होइन गाउँ बस्तीमा डुल्दै गर्दा सबै दाजुभाइहरूसँग आमा बुवाहरूसँग भेटघाट गर्दै गर्दाखेरि मैले विगतको निर्वाचनमा यत्रो यत्रो डायरी बोकेर हिँडेका थिएँ र त्यो डायरीमा त्यहाँका के अरे विकास निर्माण कुलो पैनी बाटाघाटा होइन यी यावत विषयवस्तुहरूमा चाहिँ माग आउने गर्दथ्यो र त्यो डायरी भरिन्थ्यो। यसपटक फरक के देखियो भने सानो एउटा पकेट डायरी बोकेको थिएँ अनि उम्मेद्वारले पकेट डायरी पनि नबोके हिँड्ने भनेर तल तुम्बेवा गाउँपालिकामा मेरो एउटा शुभचिन्तक खड्ग सर भन्ने हुनुहुन्छ, खड्ग थापा सर, उहाँले चाहिँ एउटा डायरी र कलम किनेर यो बोकेर हिँड्नुहोस् भन्नुभएको थियो। यो पढ्दैन भने बोकेर त हिँडे तर पकेट डायरीमा त्यो पकेट डायरीभित्र पनि योजनाको मागहरूको विषयवस्तु उठेन। भन्नुको अर्थ पाँचथर जिल्लावासीहरूको चेतनाको स्तर धेरै उठ्यो। सांसद भनेको विकास गर्न जाने आफ्नो ठाउँमा त छँदैछ तर त्योभन्दा बढ्ता कानून निर्माण गर्नका निम्ति जाने हो।
0: त्यसो भए तपाईँले पुल बनाउँछु बाटोघाटो बनाउँछु भनेर भन्नुभयो,
1: मैले एउटा पनि आश्वासन दिनु परेन,
0: जनताले तपाईँले नदिएकै जनताले
1: होइन जनताले नै माग गर्नु भएन। तपाईँ जितेर गएपछि कहाँ कहाँ सम्भव हुन्छ सम्भव गर्न के अरे हुने ठाउँमा गर्नुहोस् तर यो नै गर्नुहोस् भनेर अहिले नै चाहिँ हामी भन्दैनौँ भनेर भन्नुभएको छ।
0: त्यसो भए तपाईँले आफ्नो मनले चाहिँ के कुन कुन ठाउँमा,
1: सबैभन्दा ठूलो कुरा त हामीले सड़क यातायात नै हाम्रो जीवन रेखा रहेछ। सड़क यातायात राम्रो भयो भने एउटा बिरामीले उपचार पनि छिटो पाउने होइन देश परदेश जानेहरूलाई पनि सजिलो हुने, त्यसको अतिरिक्त हाम्रा उत्पादनहरूलाई कृषि उत्पादनहरूलाई बजारमा ल्याउन पनि सजिलो हुने, जस्ता जनजीविकासँग जोड़िएको हुनाले सड़क

0: चाहिँ कालो पत्र गर्ने हाम्रो प्राथमिकता
1: पहिलो सड़कमा
0: पहिलो सड़कमै हो। त्यस पछाडि हामीले कृषि उत्पादनलाई नै बढ़ाउनु पर्दछ र अहिले हाम्रो पाँच थर जिल्लामा चाहिँ विशेष गरेर मौसमी किसिमका फलफूलहरू उत्पादन गर्ने डेरी व्यवसायलाई अलिकति चाहिँ प्रोत्साहित गर्ने यी कुराहरूले चाहिँ जनताले घरमै बसेर चाहिँ पकेटमा आफ्नो खर्च बढ्छ होइन आर्थिक आमदानी चाहिँ जोहो गर्न सक्नुहुँदो रहेछ भन्ने किसिमको हामीले अनुभूति गरेका छौं। हामी पनि त्यही लेभलबाटै हुर्केर आएका, हामी कुनै माथिल्लो लेभलका कुनै चाहिँ होइन, हामी जुन जहाँ हाम्रा पाँच सय दाजुभाइहरू बस्नुहुन्छ त्यही बसेका त्यही लेभलबाट त्यही चाहिँ आफ्नो पेसा व्यवसायबाट उठेको हुनाले त्यहाँका यावत समस्याहरू छ। त्यसरी कृषिलाई चाहिँ अलिक बढ़ी नै प्रोत्साहित गर्नुपर्छ।
1: जस्तो पाँच थर जिल्लालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनको लागि अथवा समृद्ध बनाउनको लागि एउटा त कृषि, दोस्रो के छ जुन बेचेर पाँच थर समृद्ध हुन सक्छ? डेरी व्यवसाय, तेस्रो नगदेवालीहरू,
0: र पछिल्लो अवस्थामा चाहिँ बिस्तारै पर्यटन।
1: पर्यटन के छ पाँच थरको? त्यहाँ गयो भने तल फिदिमदेखि माथि डाँडासम्म त्यो डाँडा काँडा हेर्ने मात्रै हो कि त्यहाँ जस्तो मानौ न फाल्गुनन्दको एउटा उद्गम स्थलको रूपमा पनि रह्यो सांस्कृतिक हिसाबले र पर्यटकीय हिसाबले, अझ यसलाई धार्मिक रूपमा पनि जोड्यो भने अझ सम्मिश्रण बन्ने होला। तपाईँले निर्वाचित भएर आइसकेपछि यो क्षेत्रमा आर्थिक धार्मिक यो पर्यटन क्षेत्रमा चाहिँ के नयाँ हुन्छ? अब
0: होइन, अब मुख्य गरेर त्यहाँको यथार्थ परिस्थिति के हो होइन, डिमाण्ड बेस होइन, र त्यसको चाहिँ आवश्यकतामा आधारित विषयवस्तु के हो भन्ने विषयवस्तुहरू अघि दुईटा चरण गयो, कृषि र सड़क यातायातको विषयवस्तु। विद्युतीकरण हाम्रोमा समस्या होइन, हामीले उहिले नै फुल होइन 100% चाहिँ नै विद्युतीकरण हामीले उहिले नै गरिसकेको हो। अब हामीले बाटाघाटामा समस्या भएन, त्यसलाई स्तरोन्नति गर्ने र बाह्रै मास चल्ने बाटाघाटो बनाउने र कृषि उत्पादनलाई बाहिर निकाल्ने कुरा छँदै रह्यो। जहाँसम्म पर्यटन संस्कृतिसँग सम्बन्धित विषयवस्तुहरू, पाँचथर जिल्ला चाहिँ विशेष गरेर लिम्बू समुदायसँग सम्बन्धित विषयवस्तुको चाहिँ हब नै हो, किनभने महागुरु फाल्गुनन्दको तपोभूमि पनि त्यही छ, तपोभूमि भएको ठाउँलाई लब्रेकुटी भन्छ, अनि उहाँको समाधि स्थल पनि त्यही छ, त्यो भनेको चाहिँ सिलौटी भन्छ, अनि जुन फिदिम बजार यहाँ पनि पुग्नु भएको होला तर टाढा छ होइन, पुग्नु भएको छैन भने पनि फिदिम बजार जुन छ
1: तीन पटक
0: पुग्नु भएको छ भने तपाईँलाई त्यहाँको लोकेशन राम्रो थाहा छ। फिदिम बजार चाहिँ 10 मेची के अरे पूर्व पश्चिम मध्य पहाड़ी राजमार्गले छुने शहरहरूको 10 नमूना शहरहरू मध्ये एउटा हो र त्यो भएको हुनाले अलिकति सुन्दर त छँदैछ नै। त्यो फिदिम बजारबाट तपाईँले उत्तरतिर फर्केर जुन एउटा सानो डाँडो छ त्यसलाई आम्बे भन्छ, गढ़ी भन्छ, त्यो गढ़ी डाँडा यस्तो ऐतिहासिक डाँडा हो, जतिखेर पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दै जाने क्रममा पूर्वका लिम्बू राजाहरूसँग लड़ाई गर्दा जित हार नभएपछि होइन, लामो समय लड़ाई चल्यो, एकीकरणको सन्दर्भमा जितहार भएन, जितहार नभएपछि लिम्बू राजाहरूसँग त्यहाँ एउटा चाहिँ लिम्बू भाषामा चुम्लुङ भन्छ त्यसलाई होइन, सभा एउटा चाहिँ मिटिङ गरेर त्यहाँ चाहिँ नेपाल एकीकरणमा लिम्बू हरूले शासित गर्दै गरेको क्षेत्रलाई नेपालमा एकीकरण गरेको एउटा ऐतिहासिक सम्झौताको भूमि छ। त्यो पनि एउटा ऐतिहासिक रूपबाट नेपाल एकीकरणसँग जोड़िएको ऐतिहासिक तथ्यको आधारमा त्यो एउटा महत्वपूर्ण ठाउँ छँदैछ। त्यसका अतिरिक्त चाहिँ नि तपाईँको जुन लब्रेकुटी सिलौटी महागुरु फाल्गुनन्दको चाहिँ तपोभूमि र समाधि स्थल रहेको क्षेत्रलाई चाहिँ लिम्बू धर्मावलम्बीहरूको निम्ति के अरे किराँत धर्मावलम्बीहरूको निम्ति एउटा चाहिँ डेस्टिनेशन पोइन्ट, जसरी हिन्दू धर्म मान्ने मान्छेहरू भारतका चारधाम घुमिसकेपछि अन्तिममा पशुपतिनाथ आएर मात्रै आफ्नो चाहिँ नि के अरे धाम यात्राको समाप्ति अथवा के अरे त्यसको पूर्ण हुन्छ भन्ने महसुस गरे जस्तै होइन, हाम्रो चाहिँ बुद्ध धर्म मान्ने मान्छेहरू चाहिँ परम चाहिँ लुम्बिनीमा गएर भगवान बुद्धको जन्मस्थल पुगेपछि आफूलाई चाहिँ मोक्ष प्राप्ति गरेको महसुस गर्छन्। मुस्लिम धर्म मान्ने मान्छेहरू मक्का मदिना जान्छन्। त्यस्तै किरा धर्म मान्ने मान्छेहरूले महागुरू फाल्गुनन्दलाई आफ्नो भगवानको रूपमा उहाँहरूले चाहिँ पूजा गर्नुहुन्छ, उहाँहरूले मान्नुहुन्छ। त्यो सन्दर्भमा त्यो क्षेत्रलाई किरा धर्मको चाहिँ एउटा हब र किराँत संस्कृतिको एउटा विश्वविद्यालयको रूपमा चाहिँ नि त्यसलाई के अरे अगाडि बढ़ाउन सकिने पर्याप्त सम्भावनाहरू छन्।
1: तपाईँले जति भन्नुभयो नि यो एउटा फिदिम बजारदेखि डाँडापाखा अगाडि माथिपट्टि गढी पनि भयो, अघि लब्रेकुटीको कुरा गरिसक्नुभयो, त्यहाँ पुग्दाखेरि यस्तो लाग्दैन कि यो किराँत समुदाय मात्रै हो, अरू समुदायका मान्छे आएर पनि त्यो डाँडापाखामा यस्तो गजबसँग त्यहाँ छोटो समय भए पनि बिताउँदाखेरि एक प्रकारको सन्तुष्टि सायद सबैलाई प्राप्त हुन्छ होला। अब त्यसको

0: कि त तपाईँले एउटा सांसदको रूपमा त त्यहाँ लगानी गर्नुपर्ने होला, संयोजनकारी भूमिका निर्वाह गर्नुपर्ने होला। पाँच वर्षमा ती पर्यटकीय क्षेत्रमा यो काम चाहिँ हुनेवाला छ, त्यसको नेतृत्व चाहिँ मैले लिनेवाला छु भन्ने कुरा के छ मानिस?
1: होइन, सबैभन्दा ठूलो कुरा त अब अघिले पनि भनियो, त्यो क्षेत्रहरूलाई अलिकति इन्करेज गर्नको निम्ति सबैभन्दा पहिले सड़क सुविधा नै आवश्यक पर्छ, सड़क सुविधाले पहुँच पुर्याइदिने। दोस्रो कुरा चाहिँ मेरो मनभित्र रहेको होइन, त्यहाँको पब्लिकले फिल गरेको तर प्रष्ट रूपमा यसो गर भनेर नभनेको स्थिति रहेको चाहिँ जुन लब्रेकुटी सिलौटी क्षेत्र छ, त्यो सिलौटी क्षेत्रलाई किराँत विश्वविद्यालय त्यो क्षेत्रमा स्थापित गर्ने र त्यहाँबाट किराँत धर्म संस्कार संस्कृति होइन किराँतहरूको जुन छ नि एउटा जनजीविकासँग सम्बन्धित विषयवस्तुहरूमा विश्वव्यापी रूपबाट राष्ट्रिय अन्तर्राष्ट्रिय रूपबाट चाहिँ नि किराँत समुदायसँग सम्बन्धित विषयवस्तुहरूमा चाहिँ उहाँहरूले जानकारी प्राप्त गर्नुहुन्छ पढ्नुहुन्छ भन्ने एउटा मेरो सपना छ होइन। त्यसका अतिरिक्त अब अन्य फेरि अन्य धर्म सम्प्रदायहरू पनि उत्तिकै नजिक उत्तिकै प्रिय हुनुहुन्छ, झन् हिन्दू धर्म मान्ने, अहिले त क्रिस्चियन धर्म मान्ने, अनि त्यस पछाडि अहिले स्वर्गिक मार्ग भन्ने एउटा थियोलोजी के अरे एउटा किसिमको ऊ पनि विचार पनि आएको छ। त्यसका अतिरिक्त चाहिँ बौद्ध धर्म मान्ने, सबै धर्म सम्प्रदायमा भएकोहरूको पाँच सर्चे संगम स्थलै जस्तो लाग्दछ। त्यसो भएको हुनाले उहाँहरूको निम्ति पनि चाहिँ केही न केही गर्न सके हुन्थ्यो भन्ने किसिमको हुटुटी चाहिँ छ।
0: अनि अब यो यदि नागरिक स्तरबाट त्यो खालको यो गर्नु त्यो नगर्नु भनेर त्यो नआए पनि तपाईँलाई जनताको सेवाको लागि त तपाईँ सांसदको रूपमा त पाँचै वर्ष खटिनुहुन्छ, यसमा यो खेती किसानी बाहेक अरू अघि तपाईँले पनि भन्नुभयो कि अरू नेता जस्तो होइन, अरू सांसद जस्तो होइन, नरेन्द्र केरुङ फरक ढंगबाट सोचिराखेको छ गरिराखेको छ भने अब चाहे त्यो आफ्नो मतदातालाई भेट्न जाने कुरा होला अथवा संसदमा लगातार हाजिर लगाउनेमा पनि अहिलेसम्म तपाईँले आफूलाई गरिराख्नु भएको छ होइन। अरू अरू चाहिँ यो पनि जो अरू सांसदले गरेको थिएन आफ्नो जिल्लाको लागि त्यो पनि मेरो तर्फबाट हुन्छ भन्ने ढंगबाट अरू केही छ अरू भन्दा फरक?
1: अब नयाँ कुरा चाहिँ मैले पर्यटन क्षेत्रलाई अब पहिचान गर्नुपर्छ। अब हाम्रो जिल्ला चाहिँ पाँचथर चाहिँ ताप्लेजुङ र इलामको बीचमा छ, इलाम पर्यटकीय क्षेत्रबाट धेरै नै अगाडि बढेको जिल्ला हो र ताप्लेजुङ माता पाथीभराको होइन दर्शन गर्ने सिलसिलामा अनि त कञ्चनजङ्घा होइन कुम्भकर्ण जस्ता विश्वका चाहिँ नि अग्ला चुचुराहरू त्यहाँ भएको ठाउँबाट स्वाभाविक रूपबाट ती दुईटा जिल्लाहरूमा चाहिँ पर्यटनको क्षेत्रले अलि फड्को मारेको अवस्था छ। भन्नाले पनि अब मुख्यत पाथीभरा माताको दर्शन गर्ने सिलसिलामा ताप्लेजुङ अनि कञ्चनजङ्घा हिमाल होइन विश्वको चाहिँ अग्लो हिमाल मध्येको एकजना एउटा हिमाल चाहिँ त्यहाँ भएको हुनाले पनि त्यो हो। पाँचथर जिल्लामा पनि छन्, तिम्बु पोखरी छ होइन, हुन त पाँचथर र ताप्लेजुङको सिमानामा छ होइन, सन्दकपुरदेखि लिएर माथि चाहिँ नि तीन सिमाना भने चाहिँ तीन सिमाना भन्नाले चाहिँ पहिले सिक्किम छुट्टै राज्य हुँदाखेरि भारत सिक्किम र नेपालको सिमाना जोडिएको ठाउँलाई चाहिँ तीन सिमाना हुन्छ, त्यो मेरो गाउँमा पर्दछ।
0: लब्रेकुटी भन्दा मुनिको एउटा तालको बारेमा त तपाईँले भन्दै
1: भन्नुभयो, भन्न खोज्दै थिएँ। साधुटार पनि एउटा चाहिँ नि अनुपम किसिमको चाहिँ नि एउटा सुन्दरता बोकेको एउटा क्षेत्र हो, जहाँबाट चाहिँ नि पानीमा हेरेर के अरे कञ्चनजङ्घा र के अरे कुम्भकर्णको चाहिँ पाइन्छ छाया होइन, फेवा तालको आँगनमा लैले माछा पुछ्री छाया भने जस्तै साधुतारको पोखरीमा चाहिँ नि कञ्चनजङ्घाको छाया अनि कुम्भकर्णको छाया देखिन्छ। त्यो अनि अब त्यसको अतिरिक्त त्यसभित्र अलि मासतिर सुके पोखरी भन्ने प्रजातन्त्र प्राप्तिको इतिहाससँग जोडिएको विषयवस्तु त्यहीँदेखि मासतिर पर्दछ। सुके पोखरीबाट अनि तपाईँको पर गोरुवाला भन्ज्याङ भन्छ, इलाम र पाँचरको सिमाना पर्छ, त्यो पहिलेको एउटा व्यापारिक नाका थियो। जतिखेर ढाकरमा कुम्लोमा व्यापार सञ्चालन हुन्थ्यो होइन, चौरी अनि त्यसपछि घोडाहरूको मार्फतबाट यातायात सञ्चालन हुन्थ्यो, त्यो समयको व्यापारिक केन्द्र थियो। त्यो क्षेत्रहरूलाई गर्दै माथि हाम्रो सीमा क्षेत्र हुँदै माथि तिम्बु पोखरी जाने बाटो अथवा तिम्बु पोखरी जाने यात्रालाई चाहिँ नि हामीले सहज बनाउन सक्यौँ भने पाँचथर जिल्लाको पर्यटकीय विकास सम्भव हुन्छ। त्यसका अतिरिक्त हाम्रामा अत्यन्तै धेरै धार्मिक स्थलहरू छन्, सिद्ध स्थल चाहिँ कुम्बायकमा सिद्धदेवी मन्दिरदेखि लिएर कुम्बायकको सायक भन्छ त्यसलाई, त्यसका अतिरिक्त थुप्रै त्यस्ता किसिमका चाहिँ नि धार्मिक ऐतिहासिक स्थलहरू छन्। ती स्थलहरूलाई चाहिँ प्रोत्साहित उनीहरूलाई चाहिँ त्यसलाई चाहिँ प्रवर्धन गर्दै जानुपर्छ भन्नेमा मेरो प्रष्ट कन्फ्युज होइन प्रष्ट दृष्टिकोण छ, धारणा।
0: त्यसको लागि चाहिँ धारणा मात्रै भएन, तपाईँ त काम गर्ने ठाउँमा हुनुहुन्छ नि, म फलाना फलाना मन्त्रीलाई मन्त्रालयलाई भेट्छु, फलाना यति बजेट ल्याउँछु भनेर त्यस्तो खालको कुरा सायद तपाईँको नागरिकले मतदाताले सुन्न चाहनुहुन्छ
1: होइन। अब भर्खर अब सदनमा पसेको छ महिना भएको छ होइन, सम्बन्ध विस्तार